विवादित प्रावधानहरू तत्काल कार्यान्वयन नगर्न हिजो अन्तरिम आदेश दिएको हो। नियमावलीमा रहेको प्रतिनिधि सभा नियमावली संघीय कानूनका रूपमा विशेष कानून सरह लागू हुने भन्ने निर्णय नियम कार्यान्वयनमा पनि सर्वोच्चले तत्काललाई रोक लगाएको छ। यो आदेशसँगै संविधान संशोधन सम्बन्धी विधेयक संविधान बमोजिम प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा छुट्टै रूपमा दुई तिहाई भवनबाट अनुमोदन हुनुपर्नेछ। यसअघि संविधानमा भएको व्यवस्थासँग बाँच्ने गरी प्रतिनिधि सभाले प्रतिनिधि सभा नेवारी 2083 जारी गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले बहुमतबाट नियमावली पारित गर्दा कांग्रेस एमाले लगायतका विपक्षी नेताहरूले आपत्ति जनाएका थिए। भुटेको सिनारीमा आएको बाढ़ीका कारण सड़क भाँसिएपछि अवरूद्ध बनेको पृथ्वीराज मार्ग अन्तर्गत धादिङको कृष्णवीर खण्डमा नयाँ ट्र्याकको निर्माण सम्पन्न भएको छ। नयाँ ट्र्याक निर्माण भएसँगै आज बिहिबार बिहान 6 बजेदेखि पृथ्वी राजमार्ग द्वितर्फी रूपमा सञ्चालनमा आउने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार रसुवा जिल्ला स्थित भुटेको सिनारीमा भदौ 10 र 14 गते आएको आकस्मिक तथा विनाशकारी बाढ़ीका कारण कृष्णवीर क्षेत्रमा सड़क भाँसिएपछि राजमार्गको आगमन अवरूद्ध भएको थियो। सम्बन्धित निकायहरूको निरन्तर प्रयासपछि कृष्णवीरमा नयाँ ट्र्याक निर्माण सम्पन्न भएको हो। नयाँ ट्र्याकबाट सवारी सञ्चालनका लागि आवश्यक तयारी पूरा भएपछि बिहिबार आज बिहानदेखि राजमार्गमा द्वितर्फी आगमन सञ्चालन गर्न लागि प्रशासनले जनाएको छ। प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डे गौतमका अनुसार नयाँ ट्र्याक निर्माण सम्पन्न भएकाले आज बिहान 6 बजेदेखि पृथ्वी राजमार्गमा नियमित रूपमा द्वितर्फी सवारी सञ्चालन गरिनेछ। राजमार्गका विभिन्न स्थानहरूमा अझै सड़क भाँसिने पहिरो जाने तथा ढुङ्गा माटो खस्ने जोखिम कायमै रहेकाले प्रशासनले जनाएको छ। विशेष गरी वर्षायाममा सड़कको अवस्था जोखिमपूर्ण हुन सक्ने भएकाले सवारी चालक वा यात्रुलाई सावधानी अपनाएर मात्र यात्रा गर्न आग्रह गरेको छ। वर्षा भइरहेको समयमा वा सड़क पहिरो ढुङ्गा तथा अन्य अवरोध देखिए जोखिम मोलेर यात्रा नगर्न प्रशासनले अनुरोध गरेको साथै सुरक्षाकर्मी तथा सड़क व्यवस्थापनमा खटेका कर्मचारीको निर्देशन पालना गर्न सड़कको अवस्था हेरेर मात्र यात्रा गर्न आग्रह गरिएको छ। अर्थमन्त्री डाक्टर सोरेङ वागले भारत भ्रमण जाने भएका छन्। भारत सरकारको निमन्त्रणामा अर्थमन्त्री वागले बिहिबार 3 दिने भ्रमणमा भारत जान लाग्नु भएको हो। बुधबार बसेको मन्त्री परिषद बैठकले उहाँको भारत भ्रमण स्थगित गरेको हो। 6 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अर्थमन्त्री वागले बिहिबार नयाँ दिल्ली प्रस्थान गर्नुहुनेछ। भ्रमण टोलीमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी हुनेछन्। दुई देशबीचको आर्थिक राजनैतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको अर्थ मन्त्रालयले जनाएको छ। आज साँझ 5 बजे उहाँ आफ्नो भारतीय समकक्ष निर्मला सीतारमणसँग भेट गर्ने कार्यक्रम छ। त्यस्तै शुक्रबार अर्थमन्त्री डाक्टर वागले भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यपालिका छ। सोही दिन भारतको पूर्व विदेश सचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा पनि उहाँ प्रमुख अतिथिका रूपमा सहभागी हुनेछ। शुक्रबार नै अर्थमन्त्री डाक्टर वागले भारत व्यापार सम्वर्धन संगठनका अध्यक्ष जावेन्द्र आश्रफले आयोजना गर्नुहुने वृहत भेटघाट कार्यक्रममा सहभागी हुनेछ। शनिबार बिहान भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा अर्थमन्त्री सहभागी हुनुहुनेछ। त्यस्तै गरी शनिबार दिउँसो अर्थमन्त्री डाक्टर वागले दिल्ली स्कूल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीति बारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। उहाँ शनिबार साँझ नेपाल फर्कने कार्यक्रम छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका 1000 भन्दा बढ़ी केन्द्रबाट प्रति केजी 110 रूपियाँमा चिनी बिक्री भइरहेको दावी गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै विभागले चिनीको सहज तथा पर्याप्त आपूर्ति भइरहेकाले उपभोक्तालाई आवश्यकता भन्दा बढ़ी चिनी सञ्चय नगर्न अनुरोध गरेको छ। आलैपट्टिको सिए नदीमा आएको बाढ़ी पहिरो तथा पृथ्वी राजमार्गको विभिन्न खण्डमा पहिरो गएर बाटो अवरूद्ध भएको र भारतले यी चिनी निकासमा प्रतिबन्ध लगाएको विषयलाई लिएर चिनीको अभाव हुन सक्ने भन्दै विभिन्न संचार माध्यममा समाचार प्रकाश गरेपछि अभाव नरहेको विभागको भनाइ छ। अब एटीएमबाट 100 रूपियाँ दरका नोट पनि निकाल्न पाइने भएको छ। बैंक तथा वित्तीय संस्थाहरूको माग अनुसार एटीएमबाट 100 रूपियाँ दरका नोटहरू समेत निकाल्न सकिने व्यवस्था गर्न लागि राष्ट्र बैंकी सहायक प्रवक्ता सुधा श्रेष्ठले जानकारी दिनुभयो। नजिकिँदो दशैंमा नयाँ तथा सुकिला नोटहरू निकाल्न बैंकमा ग्राहकको भीड़ नलागोस् भन्ने उद्देश्यले बैंकर्सहरूले यस्तो व्यवस्था गर्न माग गरेका हुन्। राष्ट्र बैंकले केही वर्ष यता दशैंमा
सुकिला नयाँ नोटको सट्टा सुकिला नोटहरू वितरण गर्दै आएको छ। बैंक तथा वित्तीय संस्थाहरूले सुकिला नोट वितरणका लागि बैंकमै भीड़ बढ़नुको सट्टो एटीएमबाटै साना दरका नोटहरू निकाल्न सकिने व्यवस्था गर्न सुझाव दिएका थिए। हालसम्म अधिकांश एटीएमबाट 500 र 1000 रूपियाँका दरका नोट मात्र निकाल्न मिल्ने व्यवस्था थियो, तर यो सुविधा सबै एटीएमबाट नपाइने भएको छ, किनकि परम्परागत एटीएम मेसिनमा दुईवटा दरका नोट मात्रै राख्न सकिन्छ। अन्तर्राष्ट्रिय समाचार। गाजापट्टीमा युद्धका कारण क्षतिग्रस्त भवन एउटा भवन भत्किँदा 5 बालबालिका सहित कम्ती 20 ज्यान गएको बीबीसीले जनाएको छ। गाजा शहरको ताल अल हावा क्षेत्रमा रहेको छत्तले भवनको भग्नावशेषमा उद्धार कार्य चलिरहेका बेला भवन असुरक्षित रहेको चेतावनीको बावजूद त्यहाँ झण्डै 10 परिवार बस्दै आएका स्थानीयवासीले बताएको खबरमा उल्लेख छ। नागरिक सुरक्षा निकायका निर्देशक रायद अल दहसनले भग्नावशेष मुनिबाट आवाज सुनिएकाले मानिसहरूलाई जीवितै फेला पार्ने आशा बाँकी रहेको गाजामा रहेको बताउनु भएको छ। आश्रयका सीमित विकल्पहरूका कारण मानिसहरू क्षतिग्रस्त भवनलाई सुरक्षित ठानेर त्यहाँ सर्न बाध्य भएको उहाँको भनाई छ। खेल समाचार। एसियाली खेलकुद एसिट अन्तर्गतका महिला भलिबलको पहिलो खेलमा नेपाल आयोजक जापानसँग पराजित भएको छ। कोमाकी शहरमा रहेको पार्क एना एरिनामा हिजो भएको खेलमा नेपाल जापानसँग 3-0 सोझ सेटमा पराजित भएको हो। जापानले पहिलो सेट 25-8, दोस्रो सेट 25-12 र तेस्रो सेट 25-21 जित्यो। समूह एमा रहेको नेपालले अब भोलि आज इण्डोनेसियासँग खेल्नेछ। यो खेल आज 4:05 शुरू हुनेछ। प्रतियोगितामा 4 समूहमा 14 टोली सहभागी छन्। समूह ए र बीमा 3-3 र समूह सीमा र डीमा 4-4 टोली छन्। हरेक समूहको शीर्ष 2 टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। जापानको नागोयामा भइरहेको 20 संस्करण एसियाली खेलकुदको औपचारिक शुरूआत हुन 3 बाँकी रहे पनि लामो समयसम्म चल्ने केही खेलका लीगहरू चरणको खेल भने शुरू भइसकेको छ। 21 खेलमा सहभागिता जनाएको नेपालको खेल आज हिजोदेखि शुरू भएको हो। नेपालसँग हामी शुक्ला कण्डकी समाचारको अन्त्यमा छौं। त्यहाँ प्रमुख समाचारका शीर्षक नायकबाट सिलिमीको सुरुङभित्र 5 सब फेला, शेयर कारोबारमा लाभ कर घटाउने मन्त्री परिषदको निर्णय, सर्वदलीय बैठकमा विपदमा प्रधानमन्त्रीले समन्वय नगरेको नेताहरूको गुनासो, संसदीय विशेष समिति बनाउने प्रस्ताव, कांग्रेसको 15 महाधिवेशनमा 6528 प्रतिनिधि चयन हुने, ओडा अधिवेशनको तयारी पूरा, विवादित घिउमा रहेको नवनिर्मित प्रहरी चौकीको भवन उद्घाटन, शुक्ला गण्डकीमा करेन्ट चट्याङ लागेर 2 मृत्यु, युद्धका कारण क्षतिग्रस्त भवन भत्किँदा गाजामा कम्तीमा 20 ज्यान गयो, र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली जापानसँग सुरक्षितमा पराजित।

0: हवस् तामलाई दिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै सम्झेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिममा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ बिहान 6 बजेको कायाकै रन शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल NEWSSHUKLAGANDAKI@gmail.com।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: ल, नातिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
4: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
3: नातिको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको।
4: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
5: ल, त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
6: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67-645।
7: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
8: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
9: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
8: ल, त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
10: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
9: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
10: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
9: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62-827 र 98644-35031।
11: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
12: ए, तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
11: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए, त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
13: दीर्घायु फर्निचर सोरुम,
11: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
13: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
14: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
11: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहु,
13: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765-75-900, मोबाइल नम्बर 98460-61268,
11: 98560-61268।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 6 बज्यो।
5: Stay connected with the wider world.
6: विकल्पमा पानी काम र अध्ययन हुँदै
7: अमेरिकामा 3 वर्षपछि पहिलो पटक ब्याज दर वृद्धि, मुद्रा स्थिति नियन्त्रणमा प्राथमिकता दिने उद्देश्य
6: र नेपाल र बंगलादेश चैतमा 3 खेलको टी20 अन्तर्राष्ट्रिय श्रृंखला हुने।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बीमा काटन फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी

0: चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: काया कैरनमा अब खबरको सिलसिला। प्रतिनिधि सभा र राष्ट्रिय सभाको दुई तिहाई मतले संविधान संशोधन गर्न मिल्ने प्रतिनिधि सभा नियमावलीको व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। नेपाली कांग्रेसका सांसदहरूले दायर गरेको रिटमाथि सुनवाई गर्दै प्रधान न्यायाधीश मनोज शर्मा सहितको संवैधानिक इजलासले प्रतिनिधि सभा नियमावली 2083 विवादित प्रावधान तत्काल कार्यान्वयन नगर्न हिजो अन्तरिम आदेश दिएको हो। नियमावलीमा रहेको प्रतिनिधि सभा नियमावली संघीय कानूनका रूपमा विशेष कानून सरह लागू भन्ने नियम कार्यान्वयनमा पनि सर्वोच्चले तत्काल रोक लगाएको छ। यो आदेशसँगै संविधान संशोधन सम्बन्धी विधेयक संविधान बमोजिम प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा छुट्टै रूपमा दुई तिहाई बहुमतबाट अनुमोदन हुनुपर्नेछ। यसअघि संविधानमा भएको व्यवस्थासँग बाधिने गरी प्रतिनिधि सभाले प्रतिनिधि सभा नियमावली जारी गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले बहुमतबाट नियमावली पारित गर्दा कांग्रेस एमाले लगायतका विपक्षी नेताहरूले आपत्ति जनाएका थिए। प्रतिनिधि सभाबाट पारित नियमावलीका केही प्रावधानले दुई सदनात्मक व्यवस्थाको उल्लंघन गरेको र राष्ट्रिय सभाकै मानमर्दन भएको दावीसहित सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदन दर्ता भएको थियो।
4: सरकारले संकटग्रस्त घोषणा गरेका ठूला विपदमा बेपत्ता भएकाहरूको मृत्यु दर्ता चाँडै बनाउन मिल्ने गरी कानून संशोधनको तयारी थालेको छ। मुलुकी देवानी संहिता 2074 राष्ट्रिय परिचय पत्र तथा पंजीकरण ऐन 2076 संशोधनको प्रक्रिया अगाडि बढ़ाइएको हो। राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागका महानिर्देशक कृष्ण पौडेलका अनुसार विभागले मस्यौदा बनाएर गृह मन्त्रालयमा पेश गरेपछि प्रस्ताव मन्त्री परिषदमा जानेछ। मन्त्री परिषदले संशोधन विधेयकको प्रस्ताव संसदमा लैजानुपर्छ वा संसद अधिवेशन नचलेको अवस्थामा अध्यादेश जारी गर्न मिल्छ। मृत्यु दर्तामा सहजीकरण गर्ने गरी दुईवटा कानून संशोधन गर्ने गरी छलफल भइरहेको छ। महानिर्देशक पौडेलले भन्नुभयो, यस्ता विपदका ठूला घटनामा 3 वर्ष पर्खन नपर्ने गरी खोज तथा उद्धार समाप्त हुनासाथ मृत्यु दर्ता बनाउन सकिने हाम्रो प्रस्ताव छ। यो संकटग्रस्त घोषणा गरेको अवस्थाका हकमा हो, सबै विपदमा भने लागू हुँदैन। यस्तै प्राकृतिक विपत्तिमा बेपत्ताहरूलाई मृतक सरह मानेर परिवारलाई 2,00,000 राहत उपलब्ध गराउने गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 र विपद पीड़ित उद्धार तथा राहत मापदण्डमा विपदमा परि ज्यान गुमाएका व्यक्तिका परिवारलाई 2,00,000 राहत उपलब्ध गराउने व्यवस्था छ। तर बेपत्ता भएकाको हकमा भने मन्त्री परिषदबाट निर्णय गर्ने गरिएको छ। यसअघि 10 दिनसम्म पनि सब फेला नपरेमा मृतक सरह मानेर 2,00,000 राहत उपलब्ध गराइन्थ्यो। यसपटक भने सरकारले निर्णय गरिसकेको छैन। आजको नयाँ पत्रिकामा खबर छ, यसैबीच भोटेकोशी बाढ़ीमा बेपत्ता विदेशी मध्ये धेरै जसोका आफन्त नेपाल सरकारसँग खोजी मात्र नभई उनीहरूको अवस्थाको आधिकारिक प्रमाण समेत माग्न थालेका छन्। सम्पर्क विहीन भएकै आधारमा मृत्यु प्रमाणपत्र जारी गर्न नसकिने उत्तर दिएर सरकारले थुम्थुमाइरहेको छ। आजको कान्तिपुर दैनिकमा खबर छ,
3: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीरमा दुईतर्फी गाड़ी चल्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ 10 र 14 को भोटेकोशी नदीमा आएको बाढ़ीका कारण सड़क भाँचिएपछि नयाँ ट्र्याक बनाएर आजदेखि गाड़ी चल्न थालेका हुन्। सड़क खण्डमा गैरातीदेखि नै गाड़ी आवत जावत भएको र अहिले बिहानदेखि पूर्ण रूपमा सड़क सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ। हिजो कृष्ण भीर नजिकै अर्को पहिरो खसेर सड़क अवरूद्ध भएको थियो। त्यो पहिरो पनि पन्छाएसँगै सड़क सञ्चालनमा आएको प्रहरीले जनाएको भएको छ। पृथ्वी राजमार्गका विभिन्न ठाउँमा अझै पनि सड़क भाँचिने, पहिरो जाने तथा ढुङ्गा माटो खस्ने जोखिम कायमै रहेकाले चालक र यात्रुलाई विशेष सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ। विशेष गरी वर्षा भइरहेको समयमा वा सड़कमा पहिरो, ढुङ्गा तथा अरू अवरोध देखिएमा जोखिम मोलेर यात्रा नगर्न र सम्बन्धित सुरक्षाकर्मी तथा सड़क व्यवस्थापनमा खटिएका कर्मचारीको निर्देशन पालना गर्न प्रशासनले भनेको छ। कृष्णवीरको सड़क सञ्चालनसँगै नारायणगढ़ मुगलिन खण्डको तुइन खोलामा चलिरहेको पहिरो रोकथामको काम तत्काल रोकेर गाड़ीहरूलाई गन्तव्यतर्फ पठाउने काम पनि शुरू भएको प्रहरीले जनाएको छ। बेनीघाटबाट त्रिशुली पारी गोर्खातर्फबाट फिस्लिङ जोड्ने वैकल्पिक सड़कको स्तर वृद्धि पनि भइरहेको छ। दीर्घकालीन समाधानका लागि कृष्णवीरमै सुरुङ वा बाइपास पुल निर्माणको सम्भावना बारे पनि अध्ययन भइरहेको छ।
4: कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउबाका विश्वास पात्रले नै धमाधम उहाँको साथ छाड्दै गएका छन्। 14 महाधिवेशनमा देउबाको प्यानलबाट उपसभापति जितेका, गएको नवयुवा आन्दोलनपछि कार्यवाहक सभापतिको जिम्मेवारी पाएका पूर्णबहादुर खड्कादेखि प्रचार विभाग प्रमुख बनाएका मीन विश्वकर्मा समेतले उहाँको साथ छाडेका छन्। 168 सदस्यीय निवर्तमान केन्द्रीय कार्य समितिमा देउबा पक्षका 83% थिए। विशेष महाधिवेशनपछि केन्द्रीय कमिटिका 111 जना आफूहरूसँग रहेको दावी देउबा पक्षको थियो, तर देउबा पक्षका नेताहरू धमाधम संस्थापन पक्षतिर खुल्दै गएका छन्। 14 महाधिवेशनबाट निर्वाचित देउबा पक्षका धेरै पदाधिकारी संस्थापनतिर लागेका छन्। कांग्रेसले असोज 16 सम्ममा 15 महाधिवेशन गर्दैछ। देउबा पक्षले 21-23 मंगिरमा 15 महाधिवेशन गर्ने कार्यतालिका ल्याएको छ, तर देउबा पक्षका नेताहरू भने धमाधन संस्थापनतिर खुल्दैछन्। आजको नयाँ पत्रिकामा खबर छ,
3: काया कैरनमा भोटेकोशी बाढ़ीले पर्यटन क्षेत्रमा पारेको असर बारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: मैले गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
1: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु।
4: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
2: मोबाइल नम्बर 98261 52067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
5: साथै गरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
6: प्रसुन, होमवर्क देखाउ त।
7: हस टिचर।
6: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
7: टिचर, मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
6: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
8: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौड़ा। फोन 0564144484, मोबाइल 98560 33384 र 98560 67988।
9: सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले दुई सदनको एकमुष्ट दुई तिहाईले संविधान संशोधन गर्ने नियम कार्यान्वयनमा रोक, प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा छुट्टै रूपमा दुई तिहाई बहुमतबाट अनुमोदन गर्नुपर्ने, ठूला विपदमा बेपत्ता भएकाहरूको मृत्यु दर्ता चाँडो हुने गरी कानून संशोधनको तयारी, बेपत्तालाई मृतक सरह मानेर परिवारलाई राहत दिइने, धादिङको कृष्णवीरमा दुईतर्फी गाड़ी सञ्चालन लगायतका खबर प्रस्तुत गर्यौं।
10: अब बाँकी खबर। सरकारले भोटेपछि हिमबाड़ी प्रभावित रसुवा र नुवाकोटका विद्यार्थीलाई पुनः छात्रवृत्ति सहित आवासीय शिक्षाको व्यवस्था गर्ने तयारी थालेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भोटेपछि बाढ़ीको विपदबाट प्रभावित भई दुवै अभिभावक गुमाएका वा एकमात्र अभिभावक गुमाएका विद्यार्थीलाई सरकारका तर्फबाट यस्तो व्यवस्था गर्न लागि जानकारी दिनुभयो। हिजो बसेको मन्त्री परिषद बैठकलेको निर्णयबारे जानकारी दिने क्रममा उहाँले त्यस्ता विद्यार्थीको विवरण पठाउन पालिका तथा शिक्षा इकाईलाई आग्रह गरे बताउनु भएको छ। उनीहरूको शिक्षाको पूर्ण जिम्मेवारी शिक्षा मन्त्रालयले लिने र विद्यालय गुमाएका विद्यार्थीलाई अस्थायी सिकाई केन्द्र बनाएर अध्यापन कार्य शुरू गरिएको पनि उहाँले जानकारी दिनुभयो।
9: भोटेकोशी नदीमा आएको बाढ़ीले जनधनसँगै पर्यटन क्षेत्रमा पनि ठूलो असर पारेको छ। विशेष गरी भोटेकोशी करिडोरका सड़क, पुल, होटल तथा अरू पर्यटकीय पूर्वाधारमा क्षति पुगेपछि त्यसको प्रत्यक्ष प्रभाव पर्यटन गतिविधिमा परेको छ। तर भोटेकोशी क्षेत्रमा भएको विपदका कारण सिंगो नेपाल नै पर्यटकका लागि असुरक्षित छ भन्ने सन्देश अन्तर्राष्ट्रिय संचार माध्यम तथा सामाजिक सञ्जाल मार्फत फैलिन थालेपछि नेपालको पर्यटन क्षेत्रले अर्को चुनौती समेत सामना गर्नु परेको छ। थप जानकारी अबको पालोमा।
10: भोटेकोशी बाढ़ी एउटा निश्चित भौगोलिक क्षेत्रमा आएको प्राकृतिक विपद हो। यसको प्रत्यक्ष असर भोटेकोशी करिडोर र आसपासका क्षेत्रमा परेको छ। तर अन्तर्राष्ट्रिय संचार माध्यममा प्रकाशित भएका कतिपय समाचार तथा सामाजिक सञ्जालमा फैलिएका सामग्रीका कारण नेपालको सम्पूर्ण पर्यटकीय गन्तव्य नै जोखिममा रहेको जस्तो धारणा बन्न सक्ने अवस्था देखिएको छ। भौगोलिक रूपमा एउटा क्षेत्रमा आएको विपदलाई सिंगो देशको पर्यटन अवस्थासँग जोडेर हेर्दा त्यसले अन्तर्राष्ट्रिय पर्यटकको धारणा र यात्रा योजनामा असर पार्न सक्छ। त्यसैले अहिलेको प्रमुख आवश्यकता भनेको प्रभावित क्षेत्रको वास्तविक अवस्था र सुरक्षित रहेका अन्य पर्यटकीय गन्तव्यबारे अन्तर्राष्ट्रिय बजारमा स्पष्ट तथ्यमा आधारित र विश्वसनीय सूचना पुर्याउनु हो। यसका लागि नेपाल पर्यटन बोर्डले गरिरहेको प्रयासबारे पर्यटन बोर्डका निमित्त निर्देशक एवं प्रवक्ता सुनिल शर्मा।
11: तीन चारवटा जिल्ला प्रभावित भयो, बाँकी नेपाल चाहिँ सुरक्षित छ भनेर हामीले एउटा जानकारीमूलक सन्देश दियौं। प्रभावित क्षेत्र बाहेक अन्य क्षेत्रमा चाहिँ अहिले झेक्फुलै छ, हामीले नेपाल कलिङ भनेर लन्च गर्यौं, नेपाल आउनुहोस् भनेर हामीले एउटा क्याम्पेन नै लन्च गर्यौं।
10: भोटेकोशी बाढ़ीले क्षति पुर्याएका संरचनाको पुनर्निर्माणसँगै पर्यटन पूर्वाधारमा रहेका पुराना समस्या सुधार गर्ने अवसर पनि यही समय हुन सक्छ।
11: तपाईँले यातायातमा हेर्नुहुन्छ, सबभन्दा पहिला चाहिँ राष्ट्रिय ध्वजावाहक नै चाहिन्छ। सरकारले पनि पोलिसी निर्माणहरूमा के छ भन्दाखेरि द्रुत गतिमा चाहिँ पोलिसी निर्माण हुँदैछ, त्यो रिजल्ट दिने खालको पोलिसीहरू निर्माण हुँदैछ। हामीलाई चाहिँ लग्जरी टुरिज्म भनेर भन्छौँ, होइन, लग्जरी टुरिज्म भन्दाखेरि एक रात चाहिँ मान्छे आउँदाखेरि $400-$600 खर्च गर्ने चाहिँ रातको चाहिँ हुनु पर्यो। इन्फ्रास्ट्रक्चरको प्रब्लम नै छ, नेपालको जस्तो भूगोलहरू भएको जहाँ चाहिँ टोपोग्राफी पहाड़ी बाटोहरू छ भन्दाखेरि अब त्यो इन्जिनियरिङको पनि चुनौती हुन्छ।
10: नेपालको पर्यटन क्षेत्र विदेशी मुद्रा आर्जन गर्ने माध्यम मात्र होइन, ठूलो संख्यामा प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सृजना गर्ने क्षेत्र पनि हो। होटल, रेस्टुरेन्ट, यातायात, ट्राभल तथा ट्रेकिङ व्यवसायदेखि कृषि, हस्तकला, स्थानीय उत्पादन र सांस्कृतिक गतिविधिसम्म पर्यटन क्षेत्रसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोड़िएका छन्। नेपालको मौलिक संस्कृति, स्थानीय खाना, परम्परा, हस्तकला, प्रकृति र समुदायमा आधारित आतिथ्यतालाई पर्यटन सेवासँग जोड्न सकियो भने पर्यटकलाई फरक र मौलिक अनुभव दिन सकिन्छ। फेरि एकपटक नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक एवं प्रवक्ता सुनिल शर्मा।
11: मौलिकतालाई त ध्यान दिनुहोस्, त्यो ठाउँमा जाँदाखेरि मैले के देखाउने त? तपाईँले चाहिँ अमेरिकाबाट यहाँ आएर म ब्रेड र स्यान्डविच त खान आउँदैन, खान पान विशेष घरको बनौट डिजाइन सबै बुझ्न आउँछ उसलाई। प्रचार प्रसार तपाईँले गर्दाखेरि इट इज अ स्टोरी टेलिङ।
9: नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्मासँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिउँदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, काठमाडौँ उपत्यका उपभोक्ताले आजदेखि प्रति सिलिण्डर पुरानै मूल्य 2060 रूपियाँमा ग्यास पाउने भएका छन्। राष्ट्रिय उपभोक्ता मंचको स्थापना दिवसको अवसरमा हिजो काठमाडौँमा भएको छलफलमा नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले काठमाडौँ उपत्यकामा ग्यास बुलेट भित्रिन थालेकाले अब पुरानो मूल्यमा उपभोक्ताले ग्यास पाउने जानकारी दिनुभयो। भदौ 14 कृष्णभीरमा पहिरो गएर पृथ्वी राजमार्ग अवरूद्ध भएपछि ग्यासका बुलेट आउन नसक्दा तराईका प्लान्टमा ग्यास भरेर सिलिण्डर ल्याउनु पर्दा लागत बढ़ेकाले ग्यास उद्योगीले भाउ बढ़ाएका थिए। यस्तै काठमाडौँ उपत्यकाका 1,000 भन्दा धेरै खुद्रा तथा थोक बिक्री केन्द्रबाट प्रतिकिलो 110 रूपियाँमा चिनी बेचिने भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकामा चिनीको अभाव नरहेको बताएको छ। विभागका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहको अध्यक्षतामा सरकारवाला सहित बसेको बैठकले सहमति अनुसार काठमाडौँका विभिन्न बिक्री केन्द्रबाट चिनी सहज रूपमा उपलब्ध गराउने व्यवस्था गरेको खबर आजको गोर्खा पत्रले लेखेको छ।
10: यस्तै दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूल, अण्डा, ग्यास लगायतको बढ़दो मूल्य नियन्त्रण गर्न सांसदहरूले सरकारको आलोचना गरेका छन्। अस्ति र हिजोको संसद बैठकमा सांसदहरूले भोटेकोशी बाढ़ीपछिको विपत्तिको मौका छोपेर व्यवसायहरूले कृत्रिम अभाव सृजना गरी कालोबजारी गरेको बताएका छन्। सत्तारूढ़ राष्ट्रपतिका सांसदले महँगी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाएका छन्। यस्तै संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबीच विपद व्यवस्थापनमा सरकारलाई सहयोग, समन्वय र अनुगमन गर्न उच्चस्तरीय राजनैतिक संयन्त्र तथा सर्वदलीय संसदीय विशेष समिति गठन गर्ने सहमति बनेको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा हिजो सिंहदरबारमा बसेको बैठकले उहाँकै प्रस्ताव अनुसार उच्चस्तरीय संयन्त्र र संसदीय समिति बनाउने निर्णय गरेको हो।
9: म्यान पावर कम्पनी छनौटका विषयमा मलेसियासँग देखिएको असमझदारीलाई कूटनीतिक तहबाट यथाशीघ्र समाधान गर्न सरकारले पहल थालेको छ। श्रम मामिलासँग सम्बन्धित दुई देशबीचको संयुक्त प्राविधिक समिति जेडब्ल्यूसीको बैठक राख्न पहल थालिएको, नेपाली अध्यक्ष श्रमिकको महत्वपूर्ण रोजगार गन्तव्य मलेसिया जाने श्रमिक भर्ना प्रक्रियालाई अवरूद्ध हुन नदिन जेडब्ल्यूसीको बैठकबाट समाधान निकाल्नुपर्ने पक्षमा नेपाल सरकार रहेको छ। रोजगारीका लागि मलेसिया महत्वपूर्ण छ। म्यान पावर कम्पनी छनौटका विषयमा नेपालको असहमति छ। यसलाई समाधान गर्न दुई देशबीचको औपचारिक संयन्त्र छ। यसको यथाशीघ्र बैठक राख्ने विषयमा पहल गरिरहेका छौं। युवा, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकी प्रवक्ता मीरा आचार्यले भन्नुभयो। कान्तिपुरमा खबर छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9560634881 र 9860745780।
13: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्टिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
14: तर महँगो होला नि?
13: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
15: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
16: बाराही अल्मुनियम अब यूपीवीसी को साथमा।
15: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
16: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144411, मोबाइल 9562928938 र 9908822938।
17: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
18: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
17: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
18: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
17: पुराना गरगहना सँग नयाँ साथ फेर,
18: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
17: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौं रातन हो, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
10: गरेपछि रूस र चीनले आपत्ति जनाएका छन्। अन्तरिक्षमा बढ़दो सामरिक प्रतिस्पर्धाले विश्वको रणनीतिक सन्तुलनसँगै नेपाल जस्ता साना देशको संचार, इन्टरनेट, नेभिगेशन र विपद व्यवस्थापनमा समेत कस्तो प्रभाव पार्न सक्छ भन्ने प्रश्न उठेको छ। संयुक्त राज्य अमेरिकाले गएको सोमबार मात्रै पृथ्वीको कक्षीय अर्बिटमा सैन्य हतियार राखेको कुरा पहिलो पटक सार्वजनिक रूपमै स्वीकार गरेको थियो। अमेरिकी वायुसेना सम्बन्धी मन्त्री डाक्टर ट्रोई मेनिकले एयर स्पेस एण्ड साइबर कन्फरेन्समा बोल्दै ती हतियारले शत्रुहरूबाट हुने हमला विरूद्ध अमेरिकी संयुक्त सैन्य बलको रक्षा गर्ने बताउनु भएको छ। अन्तरिक्षमा हतियार होडबाजी, कान्तिपुरमा खबर छ।
9: अब विदेशको खबर। अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले 3 वर्षभन्दा बढ़ी समयपछि पहिलो पटक ब्याज दर बढ़ाएको छ। फेडरल रिजर्भले ब्याज दर 0.25% बिन्दुले बढ़ाएर 3.75% -4% पुर्याएको हो। बढ़दो मुद्रास्फीतिलाई नियन्त्रण गर्ने उद्देश्यले ब्याज दर बढ़ाउने निर्णय गरिएको फेडरल बैंकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। फेडरल रिजर्भका अध्यक्ष केविन वार्सले मुद्रास्फीति अझै उच्च रहेको र लामो समयदेखि लक्ष्यभन्दा माथि रहेको भन्दै ब्याज दर वृद्धि जिम्मेवार निर्णय भएको बताउनु भएको छ। अमेरिकामा मुद्रास्फीति 2% लक्ष्यभन्दा 5 वर्षभन्दा लामो समयदेखि माथि रहेको उहाँको भनाइ छ। ब्याज दर वृद्धिले घर, गाड़ी तथा अरू कर्जा लिन महँगो हुने तथा क्रेडिट कार्ड र व्यक्तिगत ऋणको ब्याज पनि बढ्न सक्ने अनुमान छ।
10: अब खेल खबर। नेपाल र बंगलादेश बीच यसै वर्षको चैतमा 3 खेलको T20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला हुने भएको छ। नेपाल क्रिकेट संघ क्यान र बंगलादेश क्रिकेट बोर्ड बीसीबीको संयुक्त पहलमा नेपालले बंगलादेशसँग 3 खेलको द्विपक्षीय T20 अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने भएको हो। नेपाल क्रिकेट संघ क्यानका अनुसार 3 वटै खेल कृतिपुरमा रहेको त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछ। पहिलो खेल मार्च 26 अर्थात चैत 12 गते, दोस्रो खेल चैत 14 गते र तेस्रो खेल चैत 16 गते हुनेछ। यो श्रृंखला नेपाली क्रिकेटका लागि ऐतिहासिक मानिएको छ। नेपालमा हालै आएको विनाशकारी बाढ़ीका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको स्मृतिमा नेपाल बंगलादेश T20 श्रृंखला समर्पित गरिने भएको क्यानले जनाएको छ।
9: काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले कोशी गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा हल्का पानी परिरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ खोटाङ लमजुङ र कैलालीका केही ठाउँमा हल्का पानी परिरहेको छ। गैराती गण्डकी प्रदेशदेखि पूर्वका धेरै ठाउँमा पानी पर्यो। पछिल्लो 12 घण्टामा लमजुङमा 79 मिलिमिटरसम्म पानी परेको छ। गण्डकी प्रदेशदेखि पूर्वका क्षेत्रमा तुलनात्मक रूपमा बढ़ी पानी परे पनि पश्चिम क्षेत्रमा कम पानी परेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी प्रदेशका पहाड़ी तथा तराईका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै बागमती प्रदेशको तराई र गण्डकी प्रदेशका पहाड़का एक दुई ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना छ। वर्षाका कारण पहाड़ी क्षेत्रका सड़क तथा यातायात प्रभावित हुन सक्ने र नदी खोला नालामा पानीको बहाव बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
10: झण्डै 5 महिनादेखि 102 सुकुम्बासी परिवार काठमाडौँ र भक्तपुरका विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका छन्। उनीहरू कहिलेसम्म होल्डिङ सेन्टरमा बस्नुपर्ने हो भन्ने टुङ्गो समेत नभएको खबर आजको नागरिक दैनिकमा छ।
9: मुस्ताङको गरबजोङ गाउँपालिकामा भएको दुई दिने राष्ट्रिय गरबजोङ जलवायु परिवर्तन सम्मेलन हिजो 49 पुँदे जलवायु परिवर्तन सम्बन्धी घोषणा पत्र जारी गर्दै सकिएको छ। सम्मेलनले पालिकामा जलवायुजन्य जोखिम आवश्यकता र क्षमता अनुसार स्रोत परिचालन गर्न स्थानीय जलवायु कोष स्थापना गरी सञ्चालन गर्ने निर्णय गरेको छ।
10: कामकाजी महिलाका हकमा तलब सहित 6 महिनाको प्रसूति विदा दिने र सितगरीका पतिका लागि 42 दिन तलब सहितको प्रसूति स्याहार विदा दिने कानून निर्माणका लागि प्रस्ताव अघि बढ़ेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले जानकारी दिनुभएको छ।
9: रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक कारण र उत्पत्तिको प्रमाण खोज्न सरकारले 7 सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ। बाढ़ीलाई सामान्य अतिवृष्टि वा बाढ़ीका रूपमा मात्र नभई उच्च हिमाली क्षेत्रमा उत्पन्न विभिन्न भौगोलिक हिमनदीय र जलविज्ञान सम्बन्धी जोखिम एकपछि अर्को जोड़िएर विकसित भएको सम्भावित श्रृंखलाबद्ध विपदका रूपमा अध्ययन गर्न समिति गठन गरिएको हो।
10: सरकारले शेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभ कर 50% घटाएको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले अल्पकालीन अवधिको धितोपत्र कारोबारमा 5% र दीर्घकालीन अवधिको कारोबारमा नाफाको 3.5% पूँजीगत लाभ कर कायम गर्ने निर्णय गरेको हो।
9: संघीय संसद सचिवालयले डिजिटल पार्लियामेन्ट प्लेटफर्म परीक्षण सञ्चालनमा ल्याएको छ। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अरियाल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले हिजो संयुक्त रूपमा प्लेटफर्मको शुभारम्भ गर्नुभएको हो। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संसदीय सूचना सेवा अभिलेख तथा गतिविधिलाई थप व्यवस्थित प्रभावकारी पारदर्शी र सहज पहुँचयोग्य बनाउने उद्देश्यले डिजिटल पार्लियामेन्ट प्लेटफर्म डिजिटल .parliament.gov.np सञ्चालनमा ल्याइएको हो।
10: नेपाल वायुसेवा निगमको उडानमा रहेको एकमात्र वाइड बडी जापानको नारिता विमानस्थलमा 4 दिनदेखि बिग्रिएर रोकिएपछि 5 वटा अन्तर्राष्ट्रिय गन्तव्यमा यसको उडान अस्तव्यस्त बनेको छ। यसले हिजो बेलुकीसम्म 1500 भन्दा बढ़ी यात्रु विचल्लीमा परेका छन्।
9: नेपाल घुम्न आउने पर्यटकले जहाँ जाँदा पनि अब सँगै पासपोर्ट बोक्न नपर्ने भएको छ। अध्यागमन सेवालाई प्रविधि मन्त्री बनाउनै सरकारले मोबाइल एपमै पासपोर्ट तथा भिसाको डिजिटल अभिलेखलाई नै मान्यता दिने भएको हो।
10: गवर्नर सहित संचालकको कार्यकाल 5 वर्षबाट घटाएर 3 वर्ष कायम गर्ने विषयमा केही सांसदको असहमति रहँदा रहँदै राष्ट्रिय बैंक 2058 संशोधित विधेयक अर्थ समितिबाट पारित भएको छ।
9: नेपालमा आर्थिक अपराधको ठूलो हिस्सा अहिले बैंकिङ कसूरले ओगटेको छ। चेक बाउन्सदेखि बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा दुरूपयोग, धितोको गलत मूल्यांकन, मिलिमतोमा कर्जा प्रवाह, खराब कर्जा लुकाउन नयाँ कर्जा दिने एभरग्रिनिङसम्मका गतिविधि अनुसन्धानको दायरामा आएका छन्।
10: राष्ट्रिय प्रसारण प्रणालीमा बिजुली प्रवाह गर्ने 220 केवी क्षमताको त्रिशुली 3B हब सब स्टेशन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि त्यहाँ जोड़िएका आयोजनाको विद्युत उत्पादन बन्द भएको छ।
9: काया कैरनमा अब पालो उखानको
10: जंगल एक वृक्ष अनेक
9: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
10: दुई सदनको एकमुष्ट दुई तिहाईले संविधान संशोधन गर्ने नियम कार्यान्वयनमा रोक। प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा छुट्टै रूपमा दुई तिहाई बहुमतबाट अनुमोदन गर्नुपर्ने।
9: ठूला विपदमा बेपत्ता भएकाको मृत्यु दर्ता चाँडो हुने गरी कानून संशोधनको तयारी। बेपत्तालाई मृतक सर मानेर परिवारलाई राहत दिइने।
10: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीरमा दुईतर्फी गाड़ी सञ्चालन विकल्पमा पनि काम र अध्ययन हुँदै।
9: अमेरिकामा 3 वर्षपछि पहिलो पटक ब्याज दर वृद्धि, मुद्रास्फीति नियन्त्रणलाई प्राथमिकता दिने उद्देश्य।
10: र नेपाल र बंगलादेश बीच आउँदो चैतमा 3 खेलको T20 अन्तर्राष्ट्रिय श्रृंखला हुने।
9: र अन्त्यमा आजको कार्टुन आज हामीले राजेश केसीले बनाउनु भएको कार्टुन लिएका छौं। आफ्नै सुरुमा महाधिवेशन गर्न लागेका कांग्रेसका दुई समूहलाई बर्मजियाको पेड़ा पसलको थरी थरीका नामसँग जोड्न खोजिएको छ। यहाँ एकातिर गगन थापा जस्तै मान्छे चार तारे झण्डाको तीन तारे मात्रै समातेर बसेका छन् अनि माथि लेखिएको छ असली बाजेको पेणाधिवेशन असोज 16-19। अनि अर्कोतिर देउबा जस्तै देखिने मान्छे चार तारे झण्डाको एउटा मात्रै तारा भएको टालोसम्म मात्र बसेका छन् अनि माथि लेखिएको छ पुरानो बाजेको पेडाधिवेशन मंगसिर 21-23। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन है दाई, छोराले कक्षा बाह्र सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
1: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
2: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा,
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905011। पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल।
3: होइन, कति पुन मोबाइल भन्दै कराएको?
2: दुलेगोडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
3: कहाँ छ पुन मोबाइल?
2: यही दुलेगोडामा तरकारी पसलको आदैमा छ।
1: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
1: प्रोप्राइटर हेमराज पुन, मोबाइल 9811974888 र 9844848000।
4: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
5: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
4: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
6: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 9460-26617 र 9161-38981।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलेगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाउँ।
7: अहिले हतार छ, पछि आउँदै गरौँला है।
9: दीर्घायु फर्निचर सोरुम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
10: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ।
9: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0665-70-90, मोबाइल नम्बर 9840-61268,
10: 9850-60-62-68।
12: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्टिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
13: तर महँगो होला नि?
12: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
14: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
15: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
14: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
15: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टिल। स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0065414111 मोबाइल 9855229338 र 9808222938।
13: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
16: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
13: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुनसानी पसलमा बनाएको नि।
16: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
13: पुराना गरगहना सँग नयाँ साथ फेर,
16: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
13: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9855662699।
17: गाउँबाट सपिङ गर्नको लागि धुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
18: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
17: सपिङका लागि भनेर धुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
18: ल तिमी ढुक्क हौ न, धुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
17: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9111996902।
19: टीवीएस कंपनी का विभिन्न मॉडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सबै ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारिपट्टी। मोबाइल नंबर 9855309982 र 9705620209।

0: अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
1: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463238811।
2: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
3: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
2: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
4: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
5: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
0: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार।
5: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0654141094, मोबाइल 98560206630।
4: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
6: शुक्ला गण्डकी FM 97.6।

0: एक्सचेन्ज मेलामा जम्मै दिन छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू 50 बाइकको साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्यास डिस्काउन्ट, अन द स्पट फाइनेन्स, सर्भिस चार्ज फ्री र फ्री एक्सेसरिज। त्यसैले नो यता उता, जम्मै लिनको लागि मात्र ल्याउनुहोस् नागरिकता। यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।
1: यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म
2: स्थान शुक्ला गण्डकी 4 दोलेगौडा कुमारी बैंक सँगै बजाज शोरूम पारे।
1: थप जानकारीको लागि शुभेच्छा अटो बजाज शोरूम,
2: मोबाइल नम्बर
1: 98562062842
2: र 98134

0: हस्पिटल दुलेगौडा बीपी चोकमा यही असोज 3 गते शनिबार
1: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा
0: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
1: हाड जोनी तथा नशारोग विशेषज्ञ डाक्टर विजय परियार
0: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेनी स्क्यान थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक तनहु फोन 065414377 मोबाइल 98564443।
2: खैरेनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना खैरेनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनी

नेटारको 24 औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार, समय बिहान 10 बजे, स्थान कृषि उपज संकलन तथा बिक्री केन्द्र बेलचौतारा परिसर।

0: सबैका लागि ब्याङ्क डिस होम इन्टरनेट।
1: यतिखेर हाम्रो बीचमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी हुनुहुन्छ। केसीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: नमस्कार, गुड मर्निङ। आवाज अलि सानो आयो, मैले सुने होइन।
1: अहिले ठिक छ, यहाँ बढाउन भनिसके मैले प्राविधिक मित्रलाई। अहिले सुन्दै हुनुहुन्छ, राम्रो छ अहिले आवाज?
2: अलिक बढाउनु पर्यो, सुन्निएन।
1: अब केसीजी के छ अहिलेको अवस्था, कहाँ हुनुहुन्छ? म्याडमलाई चाहिँ कतिको छ अहिले साह्रो गाह्रो, के छ समस्या, सुधार भयो अलिकति?
2: के भन्नु हो, मैले सुनिन।
1: सुन्दै हुनुहुन्छ अहिले? आवाज सुनिएन अझै?
2: अह, आवाजै सुन्ने बुझिएन।
1: मोबाइलको स्पिकर अन गर्नु पर्यो चितवार केसीजी, स्पिकर अन गराउनु पर्यो। मोबाइलको स्पिकर अन गराउनु पर्यो, सुनिएन अझै? मेरो अडियो सुन्दै हुनुहुन्छ अहिले? ठिक छ, एकचोटि त्यसलाई अडियो अन गराउनु पर्यो, स्पिकर, त्यसपछि सुनिन्छ केसीजी। आदरणीय श्रोता, हामी नेपाली बसमा चर्चा गर्दैछौ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग, र यो पछिल्लो देशको समसामयिक अवस्थाको विषयमा, घटनाक्रमको विषयमा। अब मुलुकमा झेन्जी विद्रोह भएको एक वर्ष भयो, एक वर्ष भइसके पछाडि चाहिँ आज हामी कुन तरातलमा बाटो अगाडि बढ़िरहेका छौं, जनताका इच्छा आकांक्षाहरू के हुन्, सरकारका गतिहरू कसरी अगाडि बढ़िरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जसरी राष्ट्रिय एकताको आवश्यकता ठानेर विभिन्न संयन्त्रहरू गठन गर्ने, भूकम्प, दैविक प्रकोप, बाढ़ी, समस्याग्रस्त, संकटग्रस्त स्थितिमा चाहिँ सबै दलहरू एकजुट भएर अगाडि बढ़ने तरिकाले चाहिँ अगाडि जानुपर्छ भन्ने खालका एजेण्डाहरू प्रस्तावित गरेर सर्वदलीय बैठकहरू आह्वान गर्नुभएको छ। अब यसले मुलुकलाई एउटा सकारात्मक वयमा, सकारात्मक दिशामा लैजान सक्छ कि सक्दैन, यस विषयमा कुराकानी गर्दैछौ। केसीजी हामीसँग हुनुहुन्छ, नमस्कार। यहाँलाई नेपाली बसमा स्वागत छ। अहिले सुनिनुभयो? सुन्नुभयो?
2: नमस्कार, बढाउनु बढो आवाज बुझिएन।
1: अहिले ठिक छ होइन? अलिअलि सुन्नुभयो अघिको भन्दा केसीजी?
2: अझै अझै बुझिए होइन
1: कि? कस्तो छ अवस्था, तपाईँ अहिले सन्चय हुनुहुन्छ? घरमा के छ स्थिति म्याडमको?
2: म त सन्चै छु गरे, अब म्याडम बिरामी छ,
1: सुधार हुन सकेन होइन उहाँको स्वास्थ्य अवस्था?
2: नै पहिला भन्दा त केही सुधार छ, अब त्यो तल्लो हर चल्दैन अलिकति चाहिँ।
1: अनि अब के छ यो राष्ट्रिय राजनीति, कसरी हेर्नु भएको छ? एक वर्ष भयो जेएनजी विद्रोह भएको, देशमा कसरी अगाडि बढ़िरहेको छ देश?
2: राजनीति त पहिला हामीलाई प्रजातन्त्र जान्छ कि संविधान जान्छ कि भन्ने चाहिँ त्रास हुन्थ्यो, त्यसै पक्ष तपाईँ हामी लड्थ्यौँ। अहिले त देशै जान्छ कि भन्ने जलतरास भयो त।
1: देश त कहाँ जान्छ, देश त यतै छ नि होइन?
2: नै देशको सार्वभौमता, अखण्डता जान्छ नि, यहाँ माटो त कल लान्छ र भूगोल कल लान्छ र
1: त्यस्तो किन किन लाग्यो तपाईँलाई?
2: होइन, त्यो त तपाईँहरू सबै देखिरहनु भएको छ नि। अब नेपालको गतिविधि अमेरिकनहरू कसरी चाहिँ योजनाबद्ध तरिकाले कसरी आइरहेका छन्, कसरी खेलिरहेका छन् भन्ने कुरा त सबै संसारलाई थाहा भइसक्यो।
1: होइन, अहिले चाहिँ सरकार बनेको एक वर्ष पुग्दै गर्दाखेरि चाहिँ के सुशासनका विषय, के सुशासनका पाटाहरू, त्यसका संकेतहरू देख्नु भएको छैन?
2: छैन,
1: जनताले समयमा डेलिभरी पाउने कुराहरू होइन,
2: समयमा सम्भवै भएन नि,
1: प्रशासनमा गएर चाहिँ छिटो छिटो काम हुने कुराहरू।
2: त आउँदा मैको पानी पाइनस, कमरा हात दही भने जो अब लोकतन्त्रको लागि, प्रजातन्त्रको लागि, राष्ट्रियताको लागि लडेका पार्टीहरूको त यो अभिगत भयो। त्यसैबाट तिनका चाहिँ गलत क्रियाकलापबाट फाइदा उठाएर तपाईँको चाहिँ अब अरबौं रुपियाँ खर्च गरेर यहाँ चाहिँ नेपाललाई ध्वस्त पारेर कब्जा गर्ने जुन योजना थियो, त्यतातिर चाहिँ अब विदेशीहरू चाहिँ, विदेशी खास गरेर अमेरिका सफलै भएको छ आफ्नो योजनामा, गिरे जोनमा पनि स्पष्ट आइहाल्यो। त्यस कारणले राष्ट्र चाहिँ अत्यन्त चाहिँ संकटमा गएको देखिरहेको छु मैले।
1: होइन, गिरे जोनमा आएको कुरा त्यो वास्तविक होइन भन्नुभएको थियो क्या रविजीले?
2: होइन, दुधको साथी बिराज हो रविजीले, त के भन्नु भएन र होइन, रविले चाहिँ त्यो गिरे जोनको कुरा सत्य हो, हामी उधार सञ्चालित हौं भनेर भन्ने त प्रश्नै आएन नि, त्यो त लाटाले बुझ्ने कुरा हो।
1: तर चाहिँ अब जे अहिले देशमा भइरहेको छ, सरकार जसरी अगाडि बढ़िरहेको छ लगानी भित्र्याउने होइन, अब मुलुकलाई चाहिँ एउटा गरिबीबाट चाहिँ अल्प विकसित देशतर्फ अगाडि बढ़ाउने भन्ने डाक्टर सोनी वाग्लेको निकै ठूलो चाहना छ नि त यतिखेर केसीजी?
2: होइन होइन, उहाँले त आफ्नो सक्कल देखाइहाल्नु भयो नि।
1: कहाँ देखाउनु भयो?
2: देखाइहाल्नुभयो नि उहाँले सकल चाहिँ बजेट कस्तो ल्याउनुभयो, अनि तपाईँ चाहिँ प्रधानमन्त्री भएको मान्छेले चाहिँ के देखाए नाटक, त्यसो भएको हुनाले मुलुक अत्यन्त चाहिँ एउटा सङ्कटतिर गइरहेछ।
1: प्रधानमन्त्रीजी अब अमेरिका जाँदै हुनुहुन्छ, न्युयोर्क जाँदै हुनुहुन्छ होइन, जलवायु सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री अमेरिका जाँदै हुनुहुन्छ क्या, न्युयोर्क जाँदै हुनुहुन्छ नि त
2: होइन। तिमुरको पक्ष मैले यो काम गरेको छु, मेरो धेरै विरोध भएको छ, मेरै पार्टीबाट नि भन्ने उहाँ गएर उनले रिपोर्ट गर्ने
1: होइन, संयुक्त राष्ट्रको महासभामा जाने हुन्छ,
2: संयुक्त राष्ट्रले के सुन्छ भन्नु त,
1: जलवायु सम्मेलनको कुराहरू उठाउने होइन, जलवायु परिवर्तनका विषयहरू उठाउने, भोटेपछि बाढीको चाहिँ ताण्डवलाई चाहिँ त्यहाँ प्रस्तुत गर्ने राम्रो पक्ष हो नि त यो।
2: त्यो त हो के अरे, अब कसैले लेखिदिएर त्यहाँ गएर चाहिँ बोल्ने हो, अब साइड लाइनमा कुरा गर्ने उनको क्षमता छैन, आफ्नो संसदभित्र त कुरा नगर्ने, आफ्नो पार्टीभित्र त कुरा नगर्ने मान्छेले संयुक्त राष्ट्रसम्म गएर बालिनले चाहिँ देशको प्रतिनिधित्व गर्छन्, अनि चाहिँ यो जलवायुलाई चाहिँ दूषित पार्ने शक्तिहरू छ, उनले साइड लाइनमा कुरा गरेर कन्भिन्स गर्छन्, नेपाली राष्ट्र र नेपाली जनताको प्रतिनिधित्व गर्छन् भन्ने कुरा के तपाईँलाई विश्वास छ?
1: साइड लाइन वार्ता गर्न सक्नुहुन्न,
2: उनको सकल त देखिहाल्यो
1: होइन, साइड लाइन वार्ता गर्न सक्नुहुन्न प्रधानमन्त्रीले अमेरिकामा,
2: खै मैले पत्याउन्न,
1: छ गते जाने
2: जुन संसद, सुन्नु, जुन संसदबाट आफू चाहिँ प्रधानमन्त्री भइयो त्यो संसदमा गएर संसदलाई डिल नगर्ने नीति कार्यक्रम आफूले बनाएको चाहिँ नीति कार्यक्रम राष्ट्रपतिलाई पढ्न लाएर हिँड्ने मान्छेले, अब यस्तो मान्छेले नेपाल राष्ट्र र नेपाली जनताको प्रतिनिधित्व गर्छन्, राष्ट्रियताको प्रतिनिधित्व गर्छन् भनेर कसले पत्याउने? थाहा भइसक्यो यो छ महिनामा उनको हैसियत, उनको स्तर।
1: अब के हुन्छ त्यसो भए भने क्या, अब देशमा जनताले चाहिँ मतदान गरे, राजसपा पहिलो पार्टी बन्यो होइन, उसले चाहिँ अहिले सत्ता सञ्चालन गर्दैछ, यहाँले पटक पटक भन्ने कुरा चाहिँ देशका स्रोत साधनहरू चाहिँ खण्डित खण्डहरू भएर जान्छन् भोलि भन्ने खालको पनि यहाँले पटक पटक दावी पनि गर्नुहुन्छ होइन,
2: होइन चाहिँ अमेरिकनहरूको आवश्यकताले देशको सबै हिति छोडेर चाहिँ मुस्ताङ पुनी प्रधानमन्त्री त्यो सबैले खुलेआम देखेछ नि, अहिले कसको प्रतिनिधित्व गरिरहेछन् राष्ट्रपाले, कसको प्रतिनिधित्व गरिरहेछ, नेपाली जनताको, नेपाल राष्ट्रको,
1: मुस्ताङमा दर्शन गर्न जान पाइयो, मुस्ताङमा बस्न पाइयो, घुम्न जान पाइयो, मुस्ताङ किन गएको प्रधानमन्त्री त्यसो भए?
2: पाइन्छ, त्यो मुस्ताङ गएको त तपाईँ चाहिँ त्यहाँ अब अमेरिकनहरूले तपाईँ चाहिँ युरोनियममा आँखा लागेका छन्, अस्ट्रेलियनहरूले, युरोपियनहरूले, अब त्यो कसरी चाहिँ त्यसलाई व्यवस्था गर्ने, त्यसको खातिर गा हुन् उनी चाहिँ जलवायु परिवर्तन स्वयं शक्ति राष्ट्रहरूले जलवायु परिवर्तनमा बदमासी गरे उनीहरूले, नेपालले यो भोग्यो, यो कष्ट भोग्यो भन्ने कुरा उनको लागि प्रधान होइन, प्रधान कुरा तपाईँको चाहिँ अमेरिकी साम्राज्यवादले चाहिँ हाम्रो जस्ता देशका प्राकृतिक साधन स्रोत कसरी कब्जा गर्ने भन्ने जो अभियानमा छ त्यसलाई मदत पुर्याउने हो अहिले यो राष्ट्रमा पार्टीको मुख्य काम।
1: अनि हिजोका राजनीतिक दलहरूले पनि के गर्यो देशमा 35 वर्षसम्म भन्नुहुन्छ नि त उहाँहरूले चाहिँ उनीहरू ठडै रहनु भएको छ,
2: त्यो 35 वर्षभित्र त चाहिँ राष्ट्रपाको अहिलेको सभापति पनि त थिए त, उप प्रधानमन्त्री, गृहमन्त्री, अनि उनले जीबीआईलाई चाहिँ नारायण काजी चाहिँ गृहमन्त्री हुँदाखेरि फलान ठाउँ छ, मलेसियाको फलान घरा छ, त्यसलाई ल्याउन खै सोधेको भनेर भनेको तपाईँ सुन्नु भएन राज्य व्यवस्था सुशासन समितिमा, अनि पुराना पार्टीका कतिपय मान्छेहरूले तपाईँको चाहिँ चोखाउन खोजेको त्यो पनि सबै थाहा छ, संसदीय समिति किन बनाएको थियो, सहकारीको संसदीय समिति, अनि गएर तपाईँको चाहिँ अनि स्वयं सरकारको चाहिँ प्रतिनिधित्व गर्ने मान्छेले रोकसमैबाट चोखो बनाएको यी सबै घटना त तपाईँको चाहिँ नि परिचालितै हो जान अन्जानमा। त्यसो भएर अहिले जस्तो नेपालको राष्ट्रियता, सार्वभौमता र अखण्डतामाथिको सङ्कट मैले राजनीतिमा लागेको लामै समय चाहिँ जानी नजानी हिँडेको भयो, अहिले जस्तो सङ्कट मैले अनुभव गरे दिन र मलाई महसुस भएको छैन,
1: बर्बाद भइसक्यो त्यसो भए,
2: देश गम्भीर सङ्कटमा छ तपाईँ चाहिँ, जसरी अरू अरू देशका प्राकृतिक साधन स्रोतमाथि कब्जा गर्नलाई चाहिँ अमेरिकाले सेना नै प्रयोग गर्थ्यो, ड्रोन नै प्रयोग गर्थ्यो, नेपालमा त्यो परेन, सजिलै उसले संसद कब्जा गर्यो, सजिलै तपाईँको चाहिँ नि अब ऊ चाहिँ न्यायपालिका कब्जा गर्यो, सजिलै निर्वाचन आयोग कब्जा गर्यो र चाहिँ राज्य सत्ता कब्जा गर्यो, चाहिँ न्यायपालिका समेत कब्जा गर्यो। यो त तपाईँको चाहिँ नेपालमा चाहिँ आश्चर्यजनक किसिमले उसले चाहिँ कब्जा गर्यो र दलाई लामालाई चाहिँ तिब्बतमा पुनर्स्थापना गर्ने अभियानमा दलाइ लामाका चाहिँ तपाईँ पछि लगाएर आएका चाहिँ टिओबीले गत साल भदौको तपाईँ चाहिँ 24 दिन घटना घटाए त्यहाँ 24, यो त सबैलाई जग जाहेर छ।
1: होइन, अब घटना घट्यो, घटनाको कतिपय घाउहरू अझै पनि आलै छन्। होइन, एक वर्षको उपलक्ष्यमा अस्ति भर्खरै एउटा कार्यक्रम पनि भएको थियो। अब यसबाट पाठ सिकेर देशलाई समुन्नत उन्नतितर्फ लैजानु पर्यो नि त, होइन, अल्प विकसिततर्फ जानु पर्यो नि त मुलुक।
2: अहिले सबै नेपालीको चिन्ताको विषय देश रन चाहिँ रन न हो, अब विकास निर्माण यी सारा कुरा भन्दा पनि अमेरिकनहरूले जसरी सुनियोजित तरिकाले तिब्बतमा चाहिँ दलाइ लामालाई पुनर्स्थापना गर्नको लागि दलाइ लामाकै तपाईँको चाहिँ पैसाबाट चाहिँ सञ्चालित दलाइ लामाकै पक्षमा काम गरेको मान्छेलाई गृह मन्त्रालय सुम्पिराखेका छन्। अब अमेरिकनहरूकै पक्षमा काम गर्नको लागि तपाईँ चाहिँ अब आएका मान्छेहरू चाहिँ चुनिएका मान्छेहरू आएका छन्। त्यसो भए उनीहरूले यति सङ्कट छ, त्यसो उनीहरूले देशका राजनीति पार्टीहरूले विगतमा आफ्ना कमी कमजोरी र तपाईँको चाहिँ नि अमेरिकनहरूको एजेन्डा बोकेर जुन खालले चाहिँ अमेरिकालाई सजिलो पारिदिए र चीनको उपस्थितिलाई नामै पार्नको लागि चाहिँ अमेरिकाले जो योजना बनाएको छ, जान अन्जानमा नेपालका यी पुराना पार्टीहरू पनि हतियार भए, अहिले यिनीहरूले चाहिँ अब मरेपछि स्वर्ग देखिरहेका छन्, नर्क देखिरहेका छन्।
1: भनेपछि यो अवस्था आउँदाका पछाडि चाहिँ राजनीतिक दलको पनि हात रह्यो होइन, तपाईँहरूको पनि
2: एकदमै रह्यो तपाईँ चाहिँ राष्ट्रिय जनमोर्चा त संसदमा सदनमा सड़कमा लगातार चाहिँ वार्निङ गरिरहेको थियो। यही चाल हो भने चाहिँ देशको अस्तित्व समाप्त पार्छौ तिमीहरूले। त्यस कारणले अमेरिकी साम्राज्यवादले तपाईँ यहाँको चाहिँ यो चीनसितको सङ्घर्षको लागि यो नेपाललाई प्रयोग गर्ने उसले चाहिँ देखिरहेछ। त्यस कारणले दलाइ लामाले बधाई दिने, सुशील कार्कीले तपाईँको चाहिँ नि ऊ चाहिँ रवि लामिछानेका मुद्दा फिर्ता गराउन हिँड्ने, अब उनलाई कसरी चाहिँ त्यो जेएनजी आन्दोलनको बहानामा चाहिँ कति चाहिँ निर्दोष चाहिँ केटाकेटी मान्छेहरू मराए लगायत, त्यस हुनाले अब झन् अब के चाहिँ षड्यन्त्र छ नेपालमाथि, नेपाल राष्ट्रमाथि, अब नेपालीहरूले चाहिँ अब एक गर्दै चाहिँ त्यो कष्ट चाहिँ भोग्दै जानुपर्छ। सबभन्दा ठुलो कुरा त तपाईँको चाहिँ दलाइ लामालाई पुनर्स्थापना तिब्बतमा गराउनको लागि अमेरिकनहरूले तपाईँको चाहिँ ठुलो योजना बनाएका छन् र चाहिँ काठमाडौँमा खुलेआम दलाइ लामाको चाहिँ 91 चाहिँ स्मृति के चाहिँ जन्म दिवस मनाउने र काठमाडौँको तपाईँ युनिभर्सिटीले तपाईँको चाहिँ तिब्बत सम्बन्धी अब अन्तर्क्रिया गराउनलाई त्यत्रो चाहिँ खेल खेलेको थियो, त्यो त रोकियो। त्यस कारणले अब नेपालको चाहिँ अवस्था चाहिँ गम्भीर छ। अब यसलाई चाहिँ अब अरू सबै राजनीति पार्टीहरू नेपाली जनताले तपाईँको चाहिँ अब राम्रो किसिमले चाहिँ विचार गरेनन् भने नेपालको स्थिति प्यालेस्टाइनको हुन्छ र इरानकै हुन्छ, देख्नु होला ढिलो चाँडो।
1: होइन, अब यो ब्रिक्सले पनि एउटा सन्देश प्रवाह गरिसकेका छ, दक्षिण एसियामा दुई शक्तिशाली मुलुकहरू छन्, यति चिन्ता नगरौं न केसीजी।
2: होइन, शक्तिशाली मुलुकले पनि तपाईँ चाहिँ नेपालको चाहिँ प्राकृतिक साधन स्रोतमाथि दाई हाल्ने हो, त्यस कारणले अब उनीहरू अब अमेरिका र यहाँका शक्तिशाली मुलुक चाहिँ सङ्घर्ष हुँदा त प्लेग्राउन्ड हुन् त नेपालै हो नि।
1: त्यही पनि अब आफू छिमेकीहरूले चाहिँ आफू विरुद्धका गतिविधिहरू नेपालमा स्वीकार्य हुँदैन उसका लागि, उसले पनि सुरक्षित ठाउँ खोज्छ नि त नेपालमा पनि, होइन?
2: हजुर,
1: नेपाल उनीहरूका लागि चाहिँ असुरक्षित नहोस् भन्ने चाहन्छन् नि त छिमेकी राष्ट्रहरूले पनि, उनीहरूले पनि नेपालको सुरक्षा चासोका विषयमा।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना दुर्घटना,
5: कला संस्कृति,
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद,
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण धादिङको कृष्णवीर क्षेत्रमा भाँसिएर अवरूद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। जिल्ला प्रशासनकारले धादिङका अनुसार सम्बन्धित निकायहरूको निरन्तर प्रयासमा कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक निर्माण गरिएको छ। नयाँ ट्र्याक निर्माण सम्पन्न भएसँगै आज बिहान 6 बजेदेखि पृथ्वी राजमार्ग पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा आएको हो। भदौ 10 र 14 गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको आकस्मिक तथा विनाशकारी बाढ़ीका कारण कृष्णवीर क्षेत्रमा सड़क भाँसिएपछि पृथ्वी राजमार्गको आवागमन अवरूद्ध भएको थियो। सड़क सञ्चालनमा ल्याउन सहयोग गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सम्बन्धित सड़क आयोजना तथाकारले निर्माण व्यवसायी, सुरक्षाकर्मी, संचारकर्मी, सवारी चालक, यात्रु तथा अन्य सरकारवालालाई जिल्ला प्रशासन कार्यालय धादिङले धन्यवाद तथा आभार व्यक्त गरेको छ। यद्यपि पृथ्वी राजमार्गका विभिन्न स्थानमा अझै सड़क भाँसिने, पहिरो जाने तथा ढुंगा माटो खस्ने जोखिम कायम रहेकोले सवारी चालक तथा यात्रुलाई विशेष सावधानी अप्नाउन प्रशासनले अनुरोध गरेको छ। विशेष गरी वर्षा भइरहेको समयमा वा सड़कमा पहिरो, ढुंगा तथा अन्य अवरोध देखिएमा जोखिम मोलेर यात्रा नगर्न, सुरक्षाकर्मी तथा सड़क व्यवस्थापनमा खटिएका कर्मचारीको निर्देशन पालना गर्न र सड़कको अवस्था हेरेर मात्र यात्रा गर्न प्रशासनले आग्रह गरेको छ। पछिल्लो 26 घण्टामा देशका केही जिल्लामा भारी वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लमजुङ, कपिलवस्तु, मेगदी, नलपुर र शंकरसभामा भारी वर्षा भएको हो। यो समाचार तयार पार्दासम्म लमजुङमा 86.8, कपिलवस्तुमा 83, मेगदीमा 68.6, नलपुरमा 67 र शंकरसभामा 65.9 मिलिमिटर वर्षा मापन भएको छ। यी पाँचै जिल्लाका स्टेशनहरूमा मापन भएको वर्षालाई भारी वर्षा भएको मानिन्छ। 24 घण्टाको अवधिमा 50 देखि 100 मिलिमिटरसम्म वर्षा हुनुलाई भारी र 10 देखि 50 मिलिमिटर वर्षा हुनुलाई मध्यम वर्षा भनिन्छ। यस्तै सोही अवधिमा 100 देखि 200 मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा भएको मानिन्छ भने 200 मिलिमिटर भन्दा पनि धेरै वर्षा मापन हुनुलाई अति भारी वर्षा मानिन्छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको दुईत्याई मतले संविधान संशोधन गर्न मिल्ने प्रतिनिधि सभा र नियमावलीको व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। नेपाली कांग्रेसका सांसदहरूले तयार गरेको रिटमाथि सुनवाई गर्दै प्रधान न्यायाधीश मनोज शर्मा सहितको संवैधानिक इजलासले प्रतिनिधि सभा नियमावली 2083 का विवादित प्रावधान तत्काल कार्यान्वयन नगर्न हिजो अन्तरिम आदेश दिएको हो। नियमावलीमै रहेको प्रतिनिधि सभा नियमावली संघीय कानूनका रूपमा विशेष कानून सरह लागू हुने भन्ने नियम कार्यान्वयनमा पनि सर्वोच्चले तत्काललाई रोक लगाएको छ। यो आदेशसँगै संविधान संशोधन सम्बन्धी विधेयक, संविधान बमोजिम प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा छुट्टै रूपमा दुईटियाई बहुमतबाट अनुमोदन हुनुपर्नेछ। यसअघि संविधानमा भएको व्यवस्थासँग बाजिने गरी प्रतिनिधि सभाले प्रतिनिधि सभा नियमावली 2083 जारी गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले बहुमतबाट नियमावली पारित गर्दा कांग्रेस, एमाले लगायतका विपक्षी नेताहरूले आपत्ति जनाएका थिए। भोटेकोशी बाढ़ीपछि 607 विदेशी र 188 नेपाली पर्यटक अझै बेपत्ता छन्। तर 3 साता बितिसक्दा पनि उनीहरू जीवित वा मृत रहेको आधिकारिक प्रमाण परिवारले पाएका छैनन्। सम्पर्कविहीन भएकै आधारमा मृत्यु प्रमाणपत्र दिन नसकिने सरकारी जवाबबीच आफन्तहरूले खोजीको पारदर्शिता, विवरण, सीमापार समन्वय र अवस्थाबारे औपचारिक प्रमाण मागिरहेका छन्। भोटेकोशी बाढ़ीमा बेपत्ता विदेशी मध्ये धेरैजसोका आफन्त नेपाल सरकारसँग खोजी मात्र होइन उनीहरूको अवस्थाको आधिकारिक प्रमाण समेत माग्न थालेका छन्। सम्पर्कविहीन भएकै आधारमा मृत्यु प्रमाणपत्र जारी गर्न नसक्ने उत्तर दिएर सरकारले उनीहरूलाई थुम्थुमाइरहेको छ। अर्थमन्त्री डाक्टर सोनी वागले भारत भ्रमण जानुहुने भएको छ। भारत सरकारको निमन्त्रणामा अर्थमन्त्री वागले बिहिबार 3 दिने भारत भ्रमणमा जान लाग्नु भएको हो। हिजो बसेको मन्त्रीपरिषद बैठकले उहाँको भारत भ्रमण स्वीकृत गरेको हो। 6 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अर्थमन्त्री वागले आज नयाँ दिल्ली प्रस्थान गर्नुहुनेछ। भ्रमण टोलीमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी हुनेछन्। दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको उद्देश्य रहेको अर्थ मन्त्रालयले जनाएको छ।
आज साँझ 5 बजी उहाँले आफ्ना भारतीय समकक्ष निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यस्तै भोलि अर्थमन्त्री डाक्टर वर्लेले भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भेटवार्ता गर्ने तालिका छ। सोही दिन भारतका पूर्व विदेश सचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक सम्वाद कार्यक्रममा उहाँ प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुनेछ। शुक्रबार नै अर्थमन्त्री डाक्टर वर्ले भारत व्यापार सम्वर्धन संगठनका अध्यक्ष जावेद अशराफले आयोजना गर्नुहुने वृहत भेटघाट कार्यक्रममा सहभागी हुनुहुनेछ। शनिबार बिहान भारतीय उद्योग परिसंघले आयोजन गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा अर्थमन्त्री सहभागी हुनुहुनेछ। त्यस्तै शनिबार दिउँसो अर्थमन्त्री डाक्टर वर्लीले दिल्ली स्कूल अफ इकोनोमिक्सले आयोजन गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुनेछ। उहाँ शनिबार साँझ नेपाल फर्कने कार्यक्रम छ। आज असोज 1 गते देशभर विभिन्न यन्त्र औजार प्रविधि तथा सवाई साधनको पूजाआजा गरी भगवान विश्वकर्माको आराधना सहित विश्वकर्मा पूजा मनाइँदैछ। समुद्र मन्थनबाट उत्पत्ति भएको मानिने भगवान विश्वकर्माको जन्म आजकै दिन भएको जनविश्वास रहेकाले यस दिनलाई विश्वकर्मा जयन्तीका रूपमा समेत मनाउने गरिन्छ। आजको दिन उद्योग कल कारखाना ग्यारेज वर्कसप तथा विभिन्न व्यापारिक प्रतिष्ठानहरूमा कार्यरत मजदूर कलाकार शिल्पकार र उद्यमीहरूले आफ्ना आफ्ना मेसिनेरी सामान तथा औजारहरूको सफाई गरी विशेष पूजा गर्ने गर्दछन्। यस्तै नयाँ सवारी साधन खरिद गर्ने तथा भएका सवारी साधनलाई काठमाडौँको भद्रकाली दक्षिणकाली लगायत देशभरिका विभिन्न शक्तिपीठहरूमा लगेर पूजा गर्नेहरूको मन्दिर परिसरमा बिहानैदेखि उल्लेखनीय भीड लागेको छ। तनहुँको शुक्ला गण्डकी नगरपालिका 4 दुलीगढ़मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने 2 जना घाइते भएका छन्। मृत्यु हुनेमा शुक्ला गण्डकी नौघारी स्थायी घर भई हाल दुलीगढ़ स्थित बद्री श्रेष्ठको 41 कच्ची घरमा डेरा बस्ती आएका 45 वर्षीय खड्कबहादुर गौतम हुनुहुन्छ। यस्तै शुक्ला गण्डकी 9 लामिसोराका 73 वर्षीय बहादुर सुस्लिङ मगरको चट्याङ लागेर मृत्यु भएको छ। मंगलबार राति आफ्नै घरको माथिल्लो तलामा सुत्ने कोठाको ढोका नजिक चट्याङ लागेर मृत अवस्थामा फेला परेको बताइएको छ। घटनाबारे हिजो इलाका प्रहरी कार्यालय बेलचोत्रामा जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक धननारायण श्रेष्ठको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। तनहुँको किउमा प्रहरी चौकी भवन उद्घाटन गरिएको छ। भीमादे किउमा रहेको प्रहरी चौकीको नवनिर्मित भवन गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक दिपेन्द्र घन्टी छेत्रीले उद्घाटन गर्नुभएको हो। कार्यक्रममा नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारी तनहुँ जिल्लाका सहायक प्रमुख जिल्लाधिकारी दीपक रिग्मी जिल्ला प्रहरी कार्यालय तनहुँका कार्यालय प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्की विशेष सुरक्षागढ बेलचोत्र तनहुँका प्रहरी उपरीक्षक महेश थापा प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक श्याम अर्याल राष्ट्रिय अनुसन्धान कार्यालयका उप अनुसन्धान निर्देशक मनोज ढकाल भीमात एकका वडा अध्यक्ष दीपक काले वडा 6 का अध्यक्ष श्याम सुन्दर जोशी स्थानीय आमा समूह र स्थानीय लगायतको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो।

विश्वको आठौं अग्लो हिमाल मनास्लो आरोहणका लागि आरोहीहरू आधार शिविरमा भेला हुन थालेका छन्। आरोहणको मुख्य सिजन भएसँगै गोर्खाको चुनमुबरी गाउँपालिका एक सामागाउँस्थित मनास्लो आधार शिविरमा आरोही शेर्पा तथा सहयोगीहरूको चहलपहल बढ़ेको छ। आरोहण सफल र सुरक्षित होस् भन्ने कामनासहित आरोहण अघि आधार शिविरमा पूजा गरिएको छ। गाउँपालिकाका अध्यक्ष निमा लामाले भन्नुभयो, हिमाल आरोहण गर्नु अघि स्थानीय परम्परा अनुसार हिमाल र प्रकृतिको पूजा गर्ने चलन रहँदै आएकाले आरोही तथा उनीहरूका सहयोगीहरूले पूजामा सहभागी हुँदै सुरक्षित आरोहणको लागि प्रार्थना गरिएको छ। मनास्लो आरोहणलाई सफल बनाउन आरोहण दलका सदस्यहरू अहिले आवश्यक तयारीमा जुटेका छन्। आधार शिविरमा पाल तथा अन्य संरचना तयार गर्ने, आरोहणका सामग्री व्यवस्थापन गर्ने र उचाइ अनुसार शरीरलाई अव्यवस्थ बनाउने काम भइरहेको छ। चीन र भारत जोड्ने कालीगण्डकी करिडोर बेनी जोमसोङ कोर्रा सड़कको म्याग्दी खण्डको पहिरो प्रभावित क्षेत्रमा सड़क स्तर रणनीतिलाई तीव्र पारिएको छ। बेनी जोमसोङ कोर्ला सड़क योजना कार्यालयले म्याग्दीको गलेश्वरदेखि मुस्ताङको लेते सेते खोला क्षेत्रमा यसअघि ठेक्काबाट हटाइएको पहिरो प्रभावित क्षेत्रमा बाँकी रहेको स्तर रणनीतिको कामलाई पूर्णता दिन लागेको हो। फरक फरक प्याकेजमा ठेक्का मार्फत पहिरो नियन्त्रण, नदी कटान रोकथामसँगै ढलान गरेर स्तर उन्नति गर्ने काम भइरहेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। बर्खाम र कोराला नाकामा आवाजात गर्ने सवारी साधनको चापका बावजूद सड़क स्तर उन्नतिको कामले निरन्तरता पाएको छ उहाँले भन्नुभयो। यसअघि ठेक्काबाट हटाइएको पहिरो प्रभावित क्षेत्रमा अहिले काम भइरहेको छ। बाँकी पहिरो प्रभावित क्षेत्रमा पनि ठेक्का लगाउने तयारीमा छौं। यस वर्ष बागलुङ 2189 किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपीभी खोप लगाइने भएको छ। असोज महिनाको दोस्रो साताभित्र दुई चरणमा गरी विद्यालय जाने कक्षा 6 अध्ययनरत र विद्यालय बाहिर रहेका 10 वर्षका किशोरीलाई एचपीभी खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालय प्रमुख खोप सुपरभाइजर राजु खत्रीले प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिनुभयो। खत्रीका अनुसार गलकोटका 266, जयमिनीका 185, ढोरपाटनका 350, बागलुङ नगरपालिकाका 467, काठी खोलाका 133, तमान खोलाका 95, तारा खोलाका 60, निसी खोलाका 251, बडीगाड़का 304 र बरेङ गाउँपालिकाका 78 जना किशोरीलाई एचपीभी खोप लगाइनेछ। विद्यालय बाहिर रहेका किशोरीलाई घरमै पुगेर खोप दिइनेछ। एचपीभी खोप लगाउने बारे जनस्वास्थ्यले जिल्लाका 10 पालिकाका स्वास्थ्य शाखा प्रमुखसँग अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको छ। बागलुङमा डेंगूको संक्रमण तीव्र रूपमा फैलिएको छ। जिल्लामा साउन यता मात्र 1403 जनामा डेंगूको संक्रमण पुष्टि भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार जिल्लामा देखिएको डेंगू संक्रमणको तथ्याङ्क नेपालमै उच्च मध्य रहेको पाइएको छ। बागलुङ जिल्ला सदरमुकाम स्थित धौलागिरी अस्पतालमा मात्रै 1224 जनामा डेंगू संक्रमण पुष्टि भएको हो। यस्तै बागलुङमा डेंगूसँगै स्क्रब टाइफसको संक्रमण पनि फैलिएको छ। बागलुङ बजारमा घरैपछि डेंगूका बिरामी देखिन थालेपछि उच्च सतर्कता अप्नाइएको छ। दैनिक जसो खोज र नष्ट गर अभियान सञ्चालन गरिए पनि संक्रमण दर बढ़िरहेको पाइएको छ। गत वर्ष 5 जनामा मात्र देखिएको स्क्रब टाइफसको संक्रमण यस वर्ष साउनेता बागलुङमा 282 जनामा पुष्टि भएको छ। स्कप टाइफस ओरिएन्टिया सुचुगामुसी नामक ब्याक्टेरियाबाट हुने संक्रमण हो। नवलपुरमा सिंचाई प्रयोजनका लागि जडान गरेका विद्युत ट्रान्सफर्मर लगातार चोरी हुन थालेका छन्। जिल्लामा 9 दिनको अवधिमा 3 ट्रान्सफर्मर चोरी भएका छन्। मंगलबार राति गैंडाकोट नगरपालिका 12 सुन वर्षाबाट भूमिगत सिंचाई उपभोक्ता समितिले बोरिङ सञ्चालनको लागि जडान गरेको ट्रान्सफर्मर चोरी भएको वडा अध्यक्ष चक्रपानी कण्डेलले जानकारी दिनुभयो। यसअघि भदौ 27 गते गैंडाकोट 13 सिखरौली स्थित सिखरौली भूमिगत सिंचाई उपभोक्ता समितिको बोरिङबाट र भदौ 23 गते देवचुली नगरपालिका 17 छिपिने गुठी बगरी स्थित खेती सिंचाईका लागि जडान गरेका ट्रान्सफर्मर चोरी भएका थिए। भोल्टेजका कारण घर नजिकै ट्रान्सफर्मर राख्न नमिल्ने र खेतमा राख्दा राति कोही नहुने भएकोले चोरी गर्नेको मनोबल बढ़ेको गैंडाकोट 12 का वडा अध्यक्ष कण्डेलले बताउनुभयो।

0: कांग्रेसको चौथो महाधिवेशनमा बलियो समूहसहित पार्टी सभापति भन्नुभएका शेरबहादुर देउवा अहिले आफ्नै भूमिकाका कारण एक्लिँदै जानु भएको छ। चौथो महाधिवेशनमा देउवा प्यानलबाट निर्वाचित उपसभापति पूर्णबहादुर खड्कासहित अधिकांश शीर्ष नेता संस्थापनसँग जोड़िएका छन्। समानान्तर महाधिवेशनतर्फ लाग्नुभएका देउवासँग अब पाँच पूर्व पदाधिकारी र केही नेता मात्रै रहेका छन्। विगतमा देउवा समूहमा रहेर प्रभावशाली भूमिका लिएका बालकृष्ण खाँड, ज्ञानेन्द्र बहादुर कार्की, महालक्ष्मी उपाध्याय, सुरेन्द्रराज पाण्डे, किशोर सिंह राठौर, महेन्द्र यादव, इन्द्रबहादुर बानिया, जीवनबहादुर साई, श्याम घिमिरे, मीनबहादुर विश्वकर्माले देउवाको साथ छाडेका छन्। ईश्वरी नेउपाने, उमेश श्रेष्ठ, रामरी खतिवडा, सीता गुरूङ लगायतका नेता पनि गगन थापा नेतृत्वको संस्थापनतर्फ लागेका छन्। देउवा पछिले पहिले उठाएको माग अनुसार विशेष महाधिवेशन अघि कायम रहेका पदाधिकारी तथा सदस्यलाई वर्तमान कार्य समितिमा समायोजन गर्ने निर्णय भएपछि एकैसाथ करिब 35 नेताले सोमबार देउवाको साथ छाडेका थिए। नेता श्याम घिमिरेका अनुसार यो संख्या 40 पुग्ने अनुमान छ। देउवा पछिमा रहेका 11 नेता यसअघि नै केन्द्रीय कार्य समितिमा मनोनयन भएका थिए। केही नेता दुवै समूहबाट अलग थिए। आइतबारको केन्द्रीय कार्य सम्पादन समिति बैठकले देउवा नेतृत्वको तत्कालीन कार्य समितिमा रहेका तर विशेष महाधिवेशनपछि बाहिर परेका सबैलाई केन्द्रीय सदस्यमा समायोजन गर्ने निर्णय गरेको थियो। तत्कालीन पदाधिकारी तथा सदस्यहरू स्वतः केन्द्रीय सदस्यमा समायोजन भए पनि महाधिवेशन प्रक्रियामा सहभागी हुन सहमत नेतालाई मात्रै पत्र पठाउने नीति पार्टीले बनाएको छ। अन्तर्राष्ट्रिय समाचार। अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले 3 वर्षभन्दा बढ़ी समयपछि पहिलोपटक ब्याज दर बढ़ाएको छ। फेडरल रिजर्भले ब्याज दर 0.25% बिन्दुले बढ़ाएर 3.75% देखि 4% पुर्याएको हो। बढ़दो मुद्रास्फीतिलाई नियन्त्रण गर्ने उद्देश्यले ब्याज दर बढ़ाउने निर्णय गरिएको फेडरल बैंकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। फेडरल रिजर्भका अध्यक्ष केभिन वार्सले मुद्रास्फीति अझै उच्च रहेको र लामो समयदेखि लक्ष्यभन्दा माथि रहेको भन्दै ब्याज दर वृद्धि जिम्मेवार निर्णय भएको बताउनु भएको छ। अमेरिकामा मुद्रास्फीति 2% लक्ष्यभन्दा 5 वर्षभन्दा लामो समयदेखि माथि रहेको उहाँको भनाइ छ। ब्याज दर वृद्धिले घर, गाड़ी तथा अन्य कर्जा लिन महँगो हुने तथा क्रेडिट कार्ड र व्यक्तिगत ऋणको ब्याज पनि बढ़न सक्ने अनुमान छ। केन्द्रीय बैंकको निर्णयपछि अमेरिकाका प्रमुख बैंक जेपी मोर्गन, की कर्प र बीएनवाईले आफ्नो प्राइम लेन्डिङ रेट 6.75% बढ़ाएर 7% पुर्याएका छन्। खेल समाचार। नेपाल बंगलादेशबीच यसै वर्षको चैतमा 3 खेलको T20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला हुने भएको छ। नेपाल क्रिकेट संघ क्यान र बंगलादेश क्रिकेट बोर्ड बीसीबीको संयुक्त पहलमा नेपालले बंगलादेशसँग 3 खेलको द्विपक्षीय T20 अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने भएको हो। नेपाल क्रिकेट संघ क्यानका अनुसार 3 खेल किर्तिपुरमा रहेको त्रिवेणी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछन्। पहिलो खेल मार्च 26 अर्थात चैत्र 12 गते, दोस्रो खेल मार्च 28 अर्थात चैत्र 14 गते र तेस्रो खेल मार्च 30 अर्थात चैत्र 16 गते हुनेछ। यो श्रृंखला नेपाली क्रिकेटका लागि ऐतिहासिक हुने क्यानले जनाएको छ। आईसीसीको पूर्ण सदस्य अर्थात टेस्ट राष्ट्रको टोलीले नेपाल आएर द्विपक्षीय श्रृंखला खेल्न लागेको यो पहिलोपटक हो। यसअघि नेपालले टेस्ट राष्ट्रसँग T20 अन्तर्राष्ट्रिय खेल खेले पनि ती खेलहरू नेपाल बाहिर भएका थिए। अवस्था हामीलाई तिन्जेलसम्म सुनेर साथ दिनको तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि बिदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDEKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।

0: सेन्ट मेलामा जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू बजाज बाइकको साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्यास डिस्काउन्ट, अन द स्पट फाइनेन्स, सर्भिस चार्ज फ्री र फ्री एक्सेसरिज। त्यसैले नो यता उता, जम्मै लिनको लागि मात्र ल्याउनुहोस् नागरिकता। यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।
1: यही भाद्र 28 गते देखि असोज 2 गते सम्म
2: स्थान शुक्ला गण्डकी 4 दोलेगौडा, कुमारी बैंक सँगै बजाज शोरूम पारे।
1: थप जानकारीको लागि शुभेच्छा अटो बजाज शोरूम,
2: मोबाइल नम्बर
1: 9856062842
2: र 9114364022।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: ए भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 9814608029, दमौली शाखाको लागि सम्पर्क 9807613425।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
10: आहा, कति राम्रो देखिएको कोठा नै चेटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
9: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
13: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
1: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
13: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856602630।
12: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
1: 17 कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। 17 कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगुडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार, स्थान नेवार समाज हल, दुलेगौडा। समय बिहान 11 बजे।
14: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउ न है।
15: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
14: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
16: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी सार, दुलेगौडा।
17: मोबाइल 9850655770।
18: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
19: किन आमा, के भएर?
18: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
19: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
18: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
1: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
18: मोबाइल 9850643952 र 9806।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र। यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
8: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
9: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकी सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
9: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644 35 031।
10: खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना। खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरनीटारको 24 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार, समय बिहान 10 बजे, स्थान कृषि उपज संकलन तथा बिक्री केन्द्र बेलचौतारा परिसर।
11: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउँदैन भने।
12: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
11: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्ने कहाँ जाने।
12: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
13: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।

0: फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
1: त्यसो नभने म पनि अब नाटिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
0: हामी कहाँ आकर्षक डिजाइन का तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
2: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्निचर पसल
3: गंडकी सीसा पसल तथा फर्निचर सप्लायर्स शुक्ला गंडकी 4 बीपी चोक
2: प्रोप्राइटर प्रकाश न्यौपानी संपर्क 0765702625 मोबाइल 98 5 30 33 8 78 98 4 61 56 58।
4: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
5: ल पत्तै छैन है तिमीलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
6: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
4: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0657414142, मोबाइल 98560231128 र 98462014726।
7: सुन्दर अटो वर्क्स यमहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
8: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
9: सम्पर्क 0654142121, मोबाइल 98560335921।
8: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
10: हजुर दान गरौ।
11: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
12: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
10: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
11: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।

0: शुक्लागन्धकी एफएम 97.6
1: तपाईँको आजको राशिफल
2: शुक्लागन्धकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा
3: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना
4: तपाईँको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी
3: सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहान
5: नमस्कार कार्यक्रम सुखद बिहानी मायाहरू सम्पूर्णलाई स्वागत छ म कार्यक्रम प्रस्तुतारीमा कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसारण कार्यक्रमको रूपरेखाको बारेमा जानकारी तपाईँहरूको राशिफल तपाईँको जन्मदिनको शुभकामना लगाइ दिनुहोस् उहाँलाई कार्यक्रममा स्थान दिने गर्दछौ आज मिति 2013 साल असोज महिनाको 1 गते बिहिबार भाद्र शुक्ल पक्षको षष्ठी तिथि अङ्ग्रेजी मिनिस्टर अनुसार 26 सेप्टेम्बर 17 तारीख सक समयको 1947 नेपाल समाधि 1146 सूर्यदेव बिहान 5:50 भवनी सूर्यास्त साँझ 6:08 हुनेछ आज विश्वकर्मा पूजा सूर्य षष्ठी वास्तु दिवस र राष्ट्रिय विज्ञान दिवस र आश्विन संक्रान्ति कार्यक्रम सर्वराज दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 4:55 तपाईँले राष्ट्रिय धुनसँगै विभिन्न मंगल धुन सुन्नुभयो 5:25 विभिन्नदेखि संगीतहरू 5:25 शुक्लागन्धकी समाचार 7:36 नेपाली बस 7:27 शुक्लागन्धकी समाचार 7:45 सम्मेलन गीत संगीतहरू 7:45 मात्र सुनिन्छ कार्यक्रम शुभ बिहानी 8:15-9 राष्ट्रिय गीत संगीतहरू 9:15 नेपाल खबर 9:15 ग्राम विषयको भाका 10:15 शुक्ला गण्डकी समाचार 10:15-12 हिन्दू शुक्ला गण्डकी 12:15 नेपाल खबर 12:15-1 नवगीत संगीतहरू 1:00-2:00 लुकी संगीतहरू 2:00-3:00 वैनगी संगीतहरू 3:00-3:15 नेपाल खबर 3:00-4:00 फिल्मी गीत संगीतहरू

5:15 शुक्ल गण्डकी समाचार 5:15-6 बजेसम्म लोक चौतारी 6 बजे 37 सम्म नेपाललाई 6:30-7 बजेसम्म विभिन्न भाषा बच्चा गीत सङ्गीतहरू 7:30-7:30सम्म शुक्ल गण्डकी समाचार 7:30-8 बजेसम्म सङ्गीतहरू 8:30-8:30सम्म कुमाल भाषाको कार्यक्रम 8:45-9 बजेसम्म बिच नेपाली सेवाको साँदा पख 9:30 बजेसम्म गीत सङ्गीतहरू 10:10 मिनटसम्म शुक्ल गण्डकी समाचार राति 10 बजेको शुक्ल गण्डकी समाचारपछि आजको हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 बजेबाट हाम्रो कार्यक्रमहरू पुनः प्रसारण हुने गर्दछ। यतातिर दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी जानकारी प्रस्ताव पनि पालो रहेको छ। तपाईँहरूको राशिफलको राशिफल सुराल गराउने राशिबाट मेष नमासेर चुचे चोला लिलु लेलो अटेका काम तथा योजनाहरू पूरा हुने सम्भावना छ। एकअर्काबाट आक्षेप राख्ने आस्था भए पनि सम्वाद र साझेदारी कार्य कायम राख्न सके सम्बन्ध र सुमधुर भन्नेछ। प्रेम तथा प्रणय सम्बन्धका लागि समय अनुकूल रहनेछ। महिला वा मित्रवर्गबाट विशेष सहयोग प्राप्त हुनेछ। वृष राशि वृष राशि नमासे युए ओ बाबी बुबेब आज मन केही खिन्न रहन सक्छ र अनावश्यक खर्च भने बढ्न सक्छ। यात्राका क्रममा मार्गमा नरहने र क्षति हुने भएकाले सावधानी अपनाउनु होला। प्रेम सम्बन्धमा सामान्य मन मुटाव गराउन सक्छ। वैदेशिक क्षेत्रसँग सम्बन्धित काम भने अघि बढ्ने सम्भावना छ। मिथुन राशि मिथुन राशि नमासेमा मिमु का के कु के को छ के कुह आज सामाजिक क्षेत्रबाट मान सम्मान प्राप्त हुने सम्भावना छ। हाटेका कामहरू पुर्याउनेछन्। व्यापार व्यवसायबाट सामान्यलाई मिल्नेछ। प्रविधिसँग सम्बन्धित क्षेत्रमा विशेष सफलता प्राप्त हुनेछ। तर शुभ कार्य गर्दा सामाजिक गतिविधिमा पनि केही ध्यान पुर्याउनुहोला। कर्कट राशि कर्कट राशिमा डाडी डुडेरो आज धर्मकर्म तथा समाजसेवाबाट भ्रमण आकर्षित हुनेछ। सामाजिक व्यक्तिको नजिकको व्यक्तिबाट सहयोग प्राप्त हुने र कामहरू सफल हुनेछ। लामो समयदेखि प्रतीक्षा गरिएका महत्वपूर्ण कामहरू पूरा हुनेछन्। मनोरञ्जन तथा आत्मीय भेटघाटले मन प्रसन्न रहनेछ। सिंह राशि आज बुद्धि र विवेकको उचित प्रयोगबाट आफ्नो लक्ष्य पैदाउन सकिनेछ। धर्म कर्म तथा सेवामूलक काम बढ्नेछ। अधिकार र प्राप्ति भए पनि प्रतिस्पर्धामा सफलता मिल्नेछ। आत्मविश्वास र जोश जागर बढ्नेछ भने आफ्नो व्यवहारबाट अरूको मन जित्न सकिनेछ। कन्या राशि नमासे टोप पेपो सहरथ पेप आज आफ्नो अधिकार प्राप्तिका लागि केही संघर्ष गर्नुपर्ने हुन सक्छ। गलत व्यक्तिको संगत वा उसारबाट समस्या निम्तन सक्ने भएकाले संगतमा विशेष सावधानी अपनाउनु होला। शरीर भारी र मन अस्थिर रहने सम्भावना छ। आजको दिनको उत्तरार्धमा अनावश्यक धन खर्च पनि हुन सक्छ। तुला राशि आज समस्या वा अप्ठ्यारो परिस्थितिहरूमा आफ्नो साथ दिने व्यक्तिहरूको पहिचान हुनेछ। छोटो दूरीको लाभदायक यात्रा हुन सक्छ। आफ्नो व्यवहार र प्रस्तुतिबाट अरूलाई प्रभावित पारेर कामहरू बनाउन सकिनेछ। लगनशीलताले काममा गति ल्याउनेछ र नयाँ क्षेत्रमा लगानीको अवसर समेत प्राप्त हुन सक्छ। आज आफन्त तथा मित्रवर्गको सहयोग प्राप्त हुनेछ। संगीत तथा सृजनात्मक क्षेत्रमा रुचि बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। अचल सम्पत्ति प्राप्तिको योग देखिनेछ। न्यायिक कार्यमा सफलता मिल्नुका साथै पारिवारिक व्यवसायबाट पनि लाभ प्राप्त हुने सम्भावना छ। आज लामो समयदेखि रोकिएका तथा अधुरा कामहरू पूरा हुनेछन्। लागिले साथ दिने भएकाले मनमा उत्साह र उमङ्ग बन्नेछ। शिक्षा क्षेत्रमा सफलता प्राप्त हुनेछ। अधुरा कामलाई निरन्तरता दिनुका साथै नयाँ कार्यको थालनी गर्ने अवसर मिल्न सक्छ। भाग्यले एकपछि अर्का नयाँ सम्भावनाहरू जुटाउन सक्छ। मकर राशि नमस्ते भोज जे खे कु खे खो गागी
आज स्वास्थ्य केही कमजोर रहन नसक्ने भएकाले विशेष सजगता अपनाउनु होला। नियमित खर्च समेत बन्ने सम्भावना छ। आफूले गरेको निर्णय कार्यान्वयन गर्न कठिनाई आउन सक्छ र आफ्नो इच्छा विपरीत निर्णय स्वीकार गर्नुपर्ने अवस्था पनि देखिन्छ। गुगेको शाशी सुश्रेष्ठ र आज अरूको भर पर्दा आफ्नै विवेक र निर्णय क्षमतामा विश्वास गरेर अघि बढ्दा नयाँ अवसर प्राप्त हुनेछ। सदिशोधनको आनन्द मिल्नेछ। समाजसेवा तथा परोपकारी कार्यबाट प्रतिष्ठा बढ्न सक्छ। स्वास्थ्यमा सुधार आउनेछ भने आफन्तसँगको सम्बन्ध अझ आत्मीय बन्नेछ। तीर्थाटनको अवसर पनि प्राप्त हुन सक्छ। अन्तिममा मिन्दासी मिन्दासीमा दिदुथा झैया दिदु चाची आज मिष्ठान भोजनको अवसर प्राप्त हुनेछ। प्रेम जीवन सुख तथा सफल बन्नेछ। बन्धु बान्धवबाट आवश्यक सहयोग प्राप्त हुनेछ। कार्यक्षेत्रमा प्रगति हुनका साथै चतुर तथा प्रभावकारी बोलीले रोकिएका कार्य समेत सफल बनाउन सक्छ। वाहन तथा भौतिक सुख प्राप्तिको योग रहेको छ। राशिफलमा जस्तो भने तपाईँ भाग्य भन्दा कर्म विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ भने सुख बितोस्। तपाईँको आजको राशिफल पछि पनि अपालो रहेको छ। धन्यवाद। शुभकामना।

83 साल असोज महिनाको एक गते बिहिबार तपाईँ 10 जन्मदिन परेको छ। तपाईँ 10 जन्मदिन मनाउँदै हुनुहुन्छ। तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मनमा शुभकामना व्यक्त गर्दछौँ। शुभकामना व्यक्त गर्दछौँ।

श्रीमती राजुभाइ साथीसँगै आफ्नो आफ्नो सबै कसैको जन्मदिन परेको छ हामीले कार्यक्रममा प्रसङ्ग गर्न चाहनुहुन्छ भने तपाईँले फोन गरेर जन्मदिनको शुभकामना कार्यक्रममा कार्यक्रममा सूचना टिपाउनु भयो भने हामीले कार्यक्रम मार्फत प्रसङ्ग गर्ने गर्दछ बिहान हिसाब गरी अथवा तपाईँले पाइप गरेको छ फोन मार्फत जन्मदिनको शुभकामना तपाईँको गाउँ घरमा कार्यक्रमहरू सूचना टिपाउनु भयो भने हामीले यस कार्यक्रम मार्फत प्रसङ्ग गर्ने गर्दछौँ। आजको लागि पनि हाम्रो सकिएको छ भोलि बिहान कुनै चाहिँ समयमा तपाईँहरूको उपस्थित नै छ तिनजनासम्मको लागि म कार्यक्रम प्रस्तुतिमा पनि जान्छु। तपाईँहरूको बिहान तपाईँहरूको दिन शुभ अनि सुखदित होस् सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.10।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 8 बज्यो.

0: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
1: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
0: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
2: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4 धुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840601357 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
3: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ।
4: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
3: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
4: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
3: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
4: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9812656187।

0: ओरेन्ज मेलामा जम्मै दिन छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू बजाज बाइकको साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्यास डिस्काउन्ट, अन द स्पट फाइनेन्स, सर्भिस चार्ज फ्री र फ्री एक्सेसरिज। त्यसैले नो यता उता, जम्मै लिनको लागि मात्र ल्याउनुहोस् नागरिकता। यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।
1: यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म
2: स्थान शुक्ला गण्डकी 4 दोलेगौडा, कुमारी बैंक सँगै बजाज शोरूम पारे।
1: थप जानकारीको लागि शुभेच्छा अटोक्स, बजाज शोरूम,
2: मोबाइल नम्बर
1: 98562 62 842
2: र 98134662।
3: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
4: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
5: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
4: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
5: शुद्ध सुन तथा चाँदीका गर गहना,
4: छापावाला सुन चाँदीका गर गहना,
5: राशि अनुसारका पत्थर,
4: कम्प्युटर तौल प्रविधि,
5: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
4: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झनै पर्ने ठाउँ
5: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
4: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171 16069, 98067725229।
5: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141 33 222, 98087972142।
2: खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना। खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरनीटारको 24 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार, समय बिहान 10 बजे, स्थान कृषि उपज संकलन तथा बिक्री केन्द्र बेलचौतारा परिसर।
6: होइन यसो आमा चाहिँ कहाँबाट छोनेको
7: खुटी हेर्नु भन्यो, यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो।
6: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
8: चिसो हावा फाल्ने पङ्खा लिन त कतिको ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
7: चेस्का बाजे चाँचो पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
9: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303024।
10: टिभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टिभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टिभीएस सोरुम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98560303982 र 97065620209।
11: TVS साथ छ हाम्रो।
12: शुक्ला गण्डकी FM 97.6।

0: प्रश्न होमवर्क देखाऊ त
1: टिचर।
0: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
1: टिचर। मेरो मामीले त साथै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु।
0: ए हो र त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
2: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिम फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 9560633384 र 9560667988।
3: आहा कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छ। हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 9827109066 र 9840694530।
4: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
5: ओल्डपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
6: सुन्नुहोस् है सामसुङ तथा इन्स्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
4: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565706676 मोबाइल 9856062676।
7: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856443। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगर।

0: केयर गिभर्स ट्रेनिङ, केयर विथ कम्प्यासन, सर्भ विथ हार्ट।
1: सिप सिक्नुहोस्, भविष्य सुनिश्चित बनाउनुहोस्। सिटी भिटीद्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिभर्स दुलीगौडामा सिटी भिटीको पाठ्यक्रम आधारित 390 घण्टा तालिम।
0: हाम्रा विशेषताहरू:
1: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण,
0: व्यावहारिक र प्रयोगत्मक सिकाइ,
1: रोजगारको लागि मार्गदर्शन तथा सहयोग,
0: सिपमूलक गुणस्तरीय र प्रमाणकारी तालिम,
1: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर। भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गते सम्म।
0: स्थान: सिम्स केयर गिभर्स, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
1: सम्पर्क: 98564443, 98041443688, 98041443688, 98561773।
2: डोन्ट मिस दिस अपर्च्युनिटी।
3: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
4: तर महँगो होला नि?
3: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
5: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
6: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
5: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
6: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2, गाछेपानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0635414411, मोबाइल 98562938 र 98028222938।
2: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98563398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
3: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: कुन मोबाइल कुन मोबाइल कुन मोबाइल
3: होइन कति कुन मोबाइल भन्दै कराएको
2: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि
3: कहाँ छ कुन मोबाइल
2: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ
3: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
2: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौंडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
3: प्रोप्राइटर हेमराज पुन मोबाइल 98 र 98 4 48 48 00

0: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
1: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
0: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल।
1: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
0: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा। दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
2: चिकन ससेज, बफ ससेज
0: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
3: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560288।
4: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
0: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124474।
10: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरी।
11: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
12: ओमकार।
11: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
12: ओमकार?
11: अनि घरमा पूजा सामग्री पनि छैन भने
12: ओमकार?
11: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको?
12: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
11: विस्तृत जानकारीको लागि फोन नम्बर 98560508634।
13: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार। स्थान नेवार समाज हल, दुलेगौडा। समय बिहान 11 बजे।
1: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
14: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
1: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
14: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
1: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
14: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ, मोबाइल नम्बर 98560062452।
15: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
16: ए भाइ पनि बरेली टेलर्स हुँदा हुँदै के को चिन्ता के भने?
15: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो?
16: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने।
15: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानुपर्छ क्या हो?
17: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडीमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडीमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र सुकलागण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
18: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 98460089 दमौली शाखाको लागि सम्पर्क 98067-13425।
19: यस्तो नौसेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 3 गते शनिबार लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा
20: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
21: हाट जोनी तथा नशा रोग विशेषज्ञ डाक्टर विजय परियार
20: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेरी स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्लागण्डकी नगरपालिका 4 बिपी चोक तनहु फोन 065414377 मोबाइल 98560443।
22: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
23: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे जाइ त हाल्छु नि।
22: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
23: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
22: होम डेलिभरीको पनि व्यवस्था छ।
24: सम्पर्क तिमसेना फ्रेस हाउस सुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहु प्रोप्राइटर केशर बहादुर तिमसेना मोबाइल 98141111178 98560078।
25: आवेदन पेश करने सम्बन्धी सूचना यस भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रमहरू सञ्चालन गर्न यस जिल्लाका 100 पशुपालन सम्बन्धी कृषक समूह संस्था समिति तथा सहकारीहरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिनभित्र तोकिएको ढाँचामा परियोजना प्रस्ताव सहित देहाय अनुसारको कागजहरूको साथ भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुमा आवेदन पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। कार्यक्रमको विवरण 72 पशु विकास प्रबन्धन कार्यक्रम गाई भैँसी बाख्रा बंगुर फल परिमाण 1 वटा विनियोजित बजेट 30 लाख मात्र सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू खोर गोठ माछा पोखरी रेलवे निर्माण र सुधार उच्च प्रजनन मान भएका पशु खरिद तथा जुवानी पशु आहार उत्पादन तथा संरक्षण प्रवर्धन घाँस बाली तथा नर्सरी स्थापना र व्यवस्थापन कालीगण्डकी करिडोर केन्द्रित पशुपक्षी तथा मत्स्य उत्पादन तथा प्रबन्धन कार्यक्रम फलअप परिमाण 2 वटा विनियोजित बजेट 10 लाख मात्र प्रति लाभ ग्राही बढ़ीमा 5 लाख सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू व्यवसायसँग सम्बन्धित आवश्यक उपकरण खरिद बजारीकरणको लागि आवश्यक पूर्वाधार र बजार प्रबन्धन सम्बन्धी कार्य जैविक सुधारको उपायहरू अवलम्बन सम्बन्धी कार्य असल पशुपालन अभ्यास प्रबन्धन आदि उत्पादन आधारित प्रोत्साहन सहयोग दूधमा कार्यक्रम आवेदक दुग्ध उत्पादक सँग सम्बन्धित सहकारी संस्था परिमाण 25,70,000 लिटर बजेट 1,28,50,000 सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू दैनिक कम्तीमा 200 लिटर दूध संकलन गरेको वार्षिक कम्तीमा 200 दिन दूध संकलन गरेको प्रोत्साहन बापत प्रति लिटर बढ़ीमा 5 रुपियाँ र प्रति सहकारी बढ़ीमा 17,50,000 हजार मात्र उपलब्ध गराउन सकिने मिल्क एटीएम अनुदान सहयोग कार्यक्रम आवेदक दुग्ध उत्पादक प्रस्तुतन संघ संस्थाहरू परिमाण एकवटा बजेट 5 लाख बढ़ीमा 90% खाद्य गुणस्तर प्रमाण प्राप्त उत्पादित दुग्ध तथा दुग्धजन्य पदार्थको लागि मात्र प्रस्तुति तथा प्याकेजिङ भएको हुनुपर्ने
0: पेश गर्नुपर्ने आवश्यक कागजातहरू निवेदन र प्रस्ताव आवेदकको संस्थाको दर्ताको प्रमाण पत्र प्यान भ्याटको दर्ता प्रमाण पत्र र संस्था नवीकरणको प्रमाण पत्रको प्रतिलिपिहरू गत आर्थिक वर्ष 2082/83 लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि र कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपिहरू कृषक समूह समिति सहकारी संस्थाको हकमा संचालक समितिको बैठकको निर्णयको प्रतिलिपि सम्बन्धित स्थानीय तहको उडाको तथा पशु सेवा शाखा कार्यक्रम सञ्चालनमा दोहोरो सहयोग नभएको वा नहुने कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने बेहोरा लेखिएको सिफारिस पत्र अघिल्लो 2 आर्थिक वर्षमा अनुदानको लागि प्रस्ताव आह्वान गरिएकोमा कुनै कार्यालयबाट अनुदान प्राप्त गरे वा नगरेको सु घोषणा पत्र र लागत साझेदारीमा कार्यक्रम गर्ने प्रतिबद्धता पत्र थप कागजात सम्बन्धी कार्यक्रम सञ्चालन मापदण्ड तथा कार्यालयको माग अनुसार हुनेछ।
25: यस सूचना निवेदन तथा परियोजना प्रस्तावको ढाँचा यस कार्यालय वा वेबसाइट https://bhlsec.gov.bat पनि प्राप्त गर्न सकिनेछ। साथै उल्लेखित कार्यक्रमहरूको लक्ष्य परिमाण तथा बजेट संशोधन भएमा सोही अनुसार हुनेछ। विस्तृत जानकारीको लागि सम्पर्क 9856065209 वा 065564792 मा सम्पर्क गर्न अनुरोध गरिन्छ।

0: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9850-14175।
1: जिल्लाको विवरण
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: कनेक्टेड विथ द वाइडर वर्ल्ड विथ द बीबीसी वर्ल्ड।
0: यति बेला बिहानको ठिक 9 बज्यो।

0: यो हो शुक्ला गण्डकी एफएम 97.6
1: किसान पाई प्रोडक्ट्स प्रालीको हो
2: राष्ट्रको शान किसान
1: अ कम्प्लिट पाइपिंग सोल्युसन्स

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कृष्णभीरमा गाड़ी संचालन भएसँगै यात्रुलाई सहज ग्यास पुरानै मूल्यमा पाइने, जोखिम कायमी रहेकोले चालक र यात्रुलाई विशेष सावधानी अपनाउन आग्रह। भोटेकोशी बाढ़ीमा 6150 अझै सम्पर्कविहीन यातायात महासंघ अन्तर्गतका 191 गाड़ीमा क्षति। जलवायु परिवर्तन सम्बन्धी 49 बुधे घरझोङ घोषणा पत्र जारी, जलवायु न्यायको माग, हिमाल संरक्षणलाई विश्वव्यापी रूपमा प्राथमिकता दिनुपर्नेमा जोड़। हङकङ विश्व वित्तीय केन्द्रको सूचकांकमा तेस्रो तथा एशिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा, विश्वका धेरै वित्तीय केन्द्रको मूल्यांकनमा सुधार। र एसियाली खेलकुदमा नेपालको महिला भलिबल टोलीले आज इण्डोनेशियासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाड़ी चल्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ 10 र 14 गते भोटेकोशी नदीमा आएको बाढ़ीका कारण सड़क भाँसिएपछि नयाँ ट्रयाक बनाएर आज बिहानैदेखि गाड़ी चल्न थालेका छन्। सड़क खुलेसँगै देशका विभिन्न ठाउँबाट काठमाडौँ ओहोर दोहोर गर्ने यात्रुलाई सहज भएको छ। ग्यासको बुलेट पनि चल्न थालेकाले अब ग्यासको भाव 2060 रूपियाँ नै कायम हुने नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। यसअघि वैकल्पिक मार्गबाट ढुवानी गर्नु परेको भन्दै ग्यासको भाव प्रति सिलिण्डर 105.38 रूपियाँ बढ़ाइएको थियो, तर आजदेखि कृष्णभीरमा नयाँ ट्रयाक खोली राजमार्ग संचालनमा ल्याइएकाले ग्यास पुरानै भावमा पाइने भएको छ। कृष्णभीरको सड़क खुलेसँगै ग्यास बुलेट सहितका ठूला गाड़ीहरू काठमाडौँ भित्रिन थालेका छन्। पृथ्वी राजमार्गका विभिन्न ठाउँमा अझै पनि सड़क भाँसिने, पहिरो जाने तथा ढुंगा माटो खस्ने जोखिम कायमी रहेकाले चालक र यात्रुलाई विशेष सावधानी अपनाउन धादिङ प्रशासनले आग्रह गरेको छ। भटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1403 जना पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितवनमा 364, नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 193, गोर्खामा 78, धादिङमा 72 र तनहुँमा 38 शव फेला परेको छ। उपचारका क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ। अहिलेसम्म फेला परेका शवमध्ये 105 जनाको शनाखत भइसकेको र बाँकी शवको पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढ़ाएको प्राधिकरणको भनाइ छ। 6150 जना अझै सम्पर्कविहीन छन्। प्राधिकरणका अनुसार बाढ़ीपछि अहिलेसम्म 13742 जनाको उद्धार गरिएको छ। भोटेकोशी बाढ़ीमा नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ अन्तर्गतका 191 गाड़ीमा क्षति पुगेको छ। महासंघका महासचिव डेकनाथ गौतमका अनुसार भोटेकोशी बाढ़ीले देशभरका 9 कम्पनीका 191 गाड़ीमा क्षति पुग्दा ती गाड़ीका चालक, सहचालक र यात्रु गरी 344 जना बेपत्ता छन्। महासंघका अनुसार भोटेकोशी बाढ़ीबाट नेपाल अरण्यको यातायात सेवा प्रणाली अन्तर्गतका 19 बस, 1 मिनी ट्रक, 2 जीप, 4 कन्टेनर लगायतमा क्षति पुग्दा 50 मजदूर बेपत्ता छन्। जलवायु परिवर्तनको असर न्यूनीकरण तथा हिमाली क्षेत्रको संरक्षणका लागि मुस्ताङको घरबझुङ गाउँपालिकाले 49 बुधे घरबझुङ जलवायु परिवर्तन घोषणा पत्र 2083 जारी गरेको छ। हिमालको आवाज, स्थानीय तहको संकल्प र जलवायु न्यायको साझा प्रतिबद्धता, स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी भन्ने मूल नारासहित आयोजना गरिएको 2 दिने घरबझुङ जलवायु परिवर्तन सम्मेलनको समापनसँगै घोषणा पत्र जारी गरिएको छ। घोषणा पत्रमा जलवायु न्यायको मागलाई मूल मुद्दाका रूपमा अघि सार्दै हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिनुपर्ने उल्लेख छ। घोषणा पत्रमा जलवायु संकटलाई विकासको चुनौतीका रूपमा स्वीकार गर्दै यसको जोखिमको पहिचान तथा नक्साङ्कन, पूर्व सूचना प्रणालीको विस्तार, पूर्व कार्यमा जोड र जलवायु उत्थानशील पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ। जोखिममा आधारित भू उपयोग योजना तथा सुरक्षित बस्ती विकासमा समेत जोड़ दिएको छ। यस्तै जलवायु अनुकूलनतर्फ जलस्रोत संरक्षण र जल सुरक्षाको सुनिश्चितता, जलवायु अनुकूलन कृषि तथा पशुपालन, स्थानीय जीविकोपार्जन, जैविक विविधता तथा पारिस्थितिक प्रणालीको संरक्षण र दिगो पर्यटन प्रवर्धनलाई प्राथमिकता दिनुपर्ने घोषणा पत्रमा उल्लेख छ। सम्मेलनमा 7 प्रदेशका 421 पालिका र 36 जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी भएका थिए।
गगन थापाको नेतृत्वलाई चुनौती दिँदै छुट्टै महाधिवेशनको तयारीमा लागेका कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा आफ्नै समूहभित्र एक्लिँदै जानुभएको छ। 14 महाधिवेशनमा देउवा प्यानलबाट निर्वाचित उपसभापति पूर्णबहादुर खड्का सहितका शीर्ष नेताहरू संस्थापन पक्षसँग जोड़िएका छन्। देउवासँग अब 5 पूर्व पदाधिकारी सहित के नेताहरू मात्रै बाँकी छन्। पहिले देउवा समूहमा सक्रिय बालकृष्ण खाँड, ज्ञानेन्द्र बहादुर कार्की, महालक्ष्मी उपाध्याय, सुरेन्द्र राज पाण्डे, किशोर सिंह राठौर, महेन्द्र यादव, इन्द्रबहादुर बानिया, जीवन बहादुर साई, श्याम घिमिरे, मीन बहादुर विश्वकर्मा लगायतका नेताहरू देउवाको साथ छाडेर संस्थापनतर्फ लागेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाचिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म।
1: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले यस वर्षको पद्मश्री साहित्य पुरस्कार कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास सलहलाई प्रदान गर्ने निर्णय गरेको छ। प्रतिष्ठानका अनुसार 2082 प्रकाशित उत्कृष्ट कृतिहरूमध्य सलह पुरस्कारका लागि छनौट भएको छ। प्रतिष्ठानमा प्राप्त 112 पुस्तक मध्ये विस्तारित सूचीमा परेका 15 र संक्षिप्त सूचीमा रहेका 5 कृति मध्येबाट मूल्यांकन समितिले सलह छनौट गरेको हो। सलहले नेपाली समाजका सीमान्त आवाज, लैंगिक विभेद, हिंसा, विस्थापन र पहिचानका जटिल प्रश्नलाई कलात्मक ढंगले उजागर गरेको छ। यसैगरी पद्मश्री साधना सम्मान 2082 श्रष्टा कृष्ण धारावासीलाई प्रदान गरिएको छ। यसैगरी पद्मश्री गौरव पुरस्कार 2082 प्राध्यापक डाक्टर जयराज आचार्यलाई प्रदान गर्ने निर्णय गरिएको छ। यी तीनवटै पुरस्कारको राशि जनही 3,00,000 रूपियाँ तथा सम्मान पत्र रहेको छ। आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पर्व मनाइँदैछ। हरेक वर्ष असोज संक्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा आराधना गरिन्छ। विभिन्न कल कारखानामा विश्वकर्मा भगवानको तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कल कारखानालाई विशेष रूपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन्। आजका दिन उपयोगमा ल्याउने औजारमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेला नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ। यी विश्वासमा आज इन्जिन जडान भएका यन्त्र र गाड़ीमा समेत पूजा आराधना गरिन्छ। यातायात व्यवस्था विभागले लामो समयदेखि रोकिएको सार्वजनिक यात्रुवाहक गाड़ीको नयाँ दर्ता आजदेखि खुल्ला गरेको छ। विभागले अस्ति भदौ 30 गते 7 प्रदेशका पूर्वाधारसँग सम्बन्धित मन्त्रालयलाई पत्रचार गर्दै काठमाडौँ उपत्यकाभित्रको रूट तथा सार्वजनिक गाड़ी व्यवस्थापनका लागि निश्चित सीमा तोकेर दर्ता खुल्ला गरेको थियो। विभागले सार्वजनिक गाड़ीको दर्ता खुल्ला गर्ने सम्बन्धी सूचना हिजो सार्वजनिक गरेको हो। नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यका बाहिर सञ्चालन हुने सार्वजनिक यात्रुवाहक गाड़ीको दर्ता खुलेको हो। आज कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसैगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली केही ठाउँमा तथा कर्णाली प्रदेशका हिमाली थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको अनुमान छ। त्यसका अन्य पहाड़ीकै ठाउँमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना कायम रहेको महाशाखाले जनाएको छ। यसैगरी सुदूरपश्चिम प्रदेशका तराई तथा मध्य प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढ़ी, पहिरो तथा सड़क यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। अब विदेशको खबर। विश्वका प्रमुख वित्तीय केन्द्रहरूको सूचकांकमा हङकङले आफ्नो तेस्रो स्थान कायम राखेको छ। हङकङ एसिया प्रशान्त क्षेत्रका वित्तीय केन्द्र मध्ये भने पहिलो स्थानमा रहेको छ। बेलायत थिंक ट्याङ्क जेड एन ग्रुप र चीनको सेन्जेनमा रहेको चाइना डेभलपमेन्ट इन्स्टिच्यूटले हिजो सार्वजनिक गरेको ग्लोबल फाइनान्सियल सेन्टर्स इण्डेक्स 40 अर्थात जीएफसीआई 40 हङकङले 756 अंक प्राप्त गरेको छ। प्रतिवेदनमा विश्वका 117 वित्तीय केन्द्रको मूल्यांकन गरिएको छ। सूचकांकमा न्यूयर्क पहिलो र लण्डन दोस्रो स्थानमा छन्। हङकङपछि सिंगापुर चौथो तथा सांघाई पाँचौं स्थानमा छन्। हङकङ फिनटेक सेवामा विश्वकै पहिलो स्थानमा रहेको छ। वित्तीय क्षेत्रको विकासको सूचकमा पनि हङकङ पहिलो स्थानमा पुगेको छ। मानव पूँजीमा दोस्रो तथा व्यावसायिक वातावरण र पूर्वाधारमा पनि दोस्रो स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ। वित्तीय क्षेत्रका व्यवसायी तथा विज्ञको मूल्यांकनमा हङकङ लगानी व्यवस्थापन क्षेत्रमा पहिलो स्थानमा पुगेको छ। अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाली टोलीले आज इण्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ। यो खेल दिउँसो 4 बजे शुरू हुनेछ। यो समयमा नेपाल, इण्डोनेसिया र आयोजक जापान छन्। समूहका शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। नेपालले प्रतियोगिताको पहिलो खेलमा हिजो आयोजक जापानसँग 3-0 सोझो सेटमा पराजय बेहोरेको छ। जापानले नेपाललाई 25-8, 25-12 र 25-11 हरायो। जापान एसियाली महिला भलिबलमा बलियो टोलीका रूपमा रहेको छ भने नेपालले खेलभर दबावमा रहेर र प्रतिस्पर्धा गर्नु पर्यो। पहिलो खेलको हारपछि नेपाल अहिले समूहमा अंक विहीन छ। त्यसैले इण्डोनेसिया विरूद्धको खेल नेपालका लागि समूह चरण पार गर्नेका लागि महत्वपूर्ण बनेको छ। समूहमा 3 टोली मात्र रहेकाले हरेक खेलको नतिजाले अन्तिम समीकरणमा ठूलो प्रभाव पार्नेछ। नेपालले इण्डोनेसियालाई हराएमा समूहको 1 जितसहित क्वार्टर फाइनल प्रवेशको सम्भावना जीवित रहनेछ। नेपाल र इण्डोनेसिया बीचको खेलपछि समूह एकको अन्तिम खेलमा जापान र इण्डोनेसिया भिड्नेछन्। यो खेल भोलि हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कृष्णभीरमा गाड़ी संचालन भएसँगै यात्रुलाई सहज ग्यास पुरानै मूल्यमा पाइने जोखिम कायमी रहेकाले चालक र यात्रुलाई विशेष सावधानी अप्नाउन आग्रह। भोटेकोशी बाढ़ीमा 6150 अझै सम्पर्कविहीन, यातायात महासंघ अन्तर्गतका 191 गाड़ीमा क्षति। जलवायु परिवर्तन सम्बन्धी 49 बुधे घरपझोङ घोषणा पत्र जारी, जलवायु न्यायको माग, हिमाल संरक्षणलाई विश्वव्यापी रूपमा प्राथमिकता दिनुपर्नेमा जोड़। हङकङ विश्व वित्तीय केन्द्रको सूचकांकमा तेस्रो तथा एशिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा, विश्वका धेरै वित्तीय केन्द्रको मूल्यांकनमा सुधार। र एसियाली खेलकुदमा नेपालको महिला भलिबल टोलीले आज इण्डोनेसियासँग खेल्दै
2: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू, रु 2 करोड़ सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन। साली नदीको सिर,
2: मणि चूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: शहरबाट नजिकै,
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946 र 9841549481, वेबसाइट झुले.com.np।
3: उज्यालो रेडियो नेट
4: शुक्ला गण्डकी एफएम 97.6।
5: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 9816634372।
8: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
9: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर काट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
10: सम्पर्क 0654142121, मोबाइल 9856035921।
9: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
11: होइन भाउजू, यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
12: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
11: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
13: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0665702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
14: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
15: ल, पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
16: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा, खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
14: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा, तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, सञ्चालक संगम बानिया। फोन 0654141142, मोबाइल 9560231128 र 9462614726।
17: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
18: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलिई।
19: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
20: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्या का एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इंडियन ज्याकर कंपनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
21: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
22: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
23: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
22: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
24: घर सजावट का संपूर्ण सामग्री का लागी न्यू होम डेकोर एंड डेकोरेशन
21: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलंग, डाइनिंग टेबल का साथै संपूर्ण फर्निचर को सामानहरू पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
20: विगत लामो समयदेखि दुलेगोडा बजारमा संचालित न्यू होम डेकोर एंड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एंड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार,
21: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
24: विगत लामो समयदेखि तपाईहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
25: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
26: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
25: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
26: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
27: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
25: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
21: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
28: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
29: हजुर, दान गरौ।
30: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
31: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहुँ।
2: टीवीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौंडामा टीवीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीवीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौंडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि मोबाइल नम्बर 98560309 र 97065220209
3: साथ छ हाम्रो।
4: हाँ, गहना भनेको त यस्तो पो हुनु पर्छ। आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रामिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
5: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि। तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
4: थ्याङ्क यू है रमिता तिमीलाई। त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
6: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
7: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
8: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
6: ओम एम आभूषण सुन चाँदी दोकान।
4: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0658705537, मोबाइल नम्बर 98460-69246, 98-0-58-00-8।
3: शुक्ला गण्डकी एफएम 97.6।
4: उकाली चढ्दै ओह्राली चढ्दै भन्छन् चौतारी अनि मेलापात गर्दै
9: मौलिक लोक संस्कृतिको सृजनाको लागि कार्यक्रम गाउँदेशीका भाका।
4: हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

0: हजुर नमस्कार अनि हार्दिक लोक साङ्गीतिक अभिवादन शुक्ला गण्डकी एफएम 97.9 मेगाहर्जमा कार्यक्रम निरामिषको भाका लिएर उपस्थित भइसकेको छु। हरिमा हाम्रो यस कार्यक्रम आउने गर्दछ सप्ताहको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबर, पछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौ। आज पनि हामी रहेका छौँ बिहिबारको बसाइमा। बिहिबारको बसाइमा तपाईँको रोजाइमा रहेका सुमधुर विविध लोक भाकाहरूलाई कार्यक्रममा स्थान दिनेछु। फोन गर्न सक्नुहुन्छ 9842279611 9066336611 को माध्यमबाट कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। आज तपाईँको रोजाइमा रहेका लोकभाकालाई राख्नेछु। फोन गर्नुहोला 9842279611 9066336611 को माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन पनि सक्नुहुनेछ। बिहानीको समय रहेको छ, मजाले घाम लागिसकेको छ, अब बिस्तारै होइन लाग्ने तर्फमा रहेको छ। तपाईँहरूकोतिर के कस्तो छ? आज त विश्वकर्मा पूजा पनि होइन वास्तु पूजा पनि भनिन्छ है। बिहानै उठेर नुहाई धुवाई गरेर विश्वकर्माको पूजा आराधना पनि गरिसक्नुभयो होला भन्ने विश्वास पनि रहेको छ। हरेक वर्ष असोज संक्रान्तिका दिन अथवा असोज 1 गते विश्वकर्माको पूजा आराधना गरि कल कारखानामा विश्वकर्मा भगवानको तस्विर राखेर होइन विधिपूर्वक पूजा आराधना गरेर चाहिँ यो दिवस मनाइने गरिन्छ। विशेष रूपमा कल कारखानालाई सजाएर होइन श्रमिकहरूले यो दिवसलाई चाहिँ भव्यताको साथ मनाउने गरिन्छ। आजको दिन उपयोगमा ल्याउने औजारहरू होइन पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायतका गुणहरू प्राप्त हुने धार्मिक विश्वास पनि रहेको छ। आज यही विश्वासका साथ इन्जिन जडान भएका यन्त्र र गाडीहरू समेतले आज पूजा आराधना गर्ने गरिन्छ। पक्कै पनि तपाईँहरूले आफूले प्रयोग गर्ने सवारी साधनहरू होइन जसले तपाईँहरूले प्रयोग गर्नुहुन्छ, हाँसी हात हतियारहरू औजारहरू जसले प्रयोग गर्नुहुन्छ त्यसले आज पूजा गरिसक्नु भएको छ होला होइन। कृषि क्षेत्रमा प्रयोग गर्ने ट्र्याक्टरहरू पनि रहेका छन् होइन, विभिन्न कल कारखाना होइन संचार माध्यम कलाकारिता क्षेत्रमा पनि आज विशेष रूपमा पूजा आराधना गरेर चाहिँ मनाउँदै हुनुहुन्छ होला भन्ने विश्वास पनि रहेको छ। विशेष गरेर औजारहरूलाई चाहिँ आज पूजा गर्ने दिन भएकोले सबैले आफूले प्रयोग गर्ने औजार चाहिँ पूजा गरिसक्नु भएको छ होला र पूजा गर्दै पनि हुनुहुन्छ होला भन्ने विश्वास पनि रहेको छ। र तपाईँ सम्पूर्णलाई आज विश्वकर्मा पूजाको एकदमै धेरै धेरै शुभकामना छ। पूजा आजमा पनि व्यस्त हुनुहुन्छ होला, फोन गर्न सक्नुहुन्छ। हाम्रो दुवै नम्बर खुल्ला रहेका छन् 9842279611 9066311 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ। र यति बेला कर्म कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? हेलो नमस्कार हजुर।
1: हेलो नमस्कार।
0: नमस्कार, सन्चै आरामै हुनुहुन्छ? हजुर एकदमै हामी पनि सन्चै आरामै छौ। विश्वकर्मा पूजाको एकदमै धेरै धेरै शुभकामना छ हजुरलाई। अनि विश्वकर्मा पूजा गरिसक्नु भयो कि? ल ठिक छ, अब पूजा नचल्ने भएपछि त गर्ने कुरै भएन नि त होइन त? ल त्यही पनि गर्न नहुने भए पनि अब मनै मनले भयो नि पूजा गर्नु होला, अब आँट्नु होला भन्न चाहन्छु। के गर्नु त नि, अब गर्नै नभइसकेपछि त है। ल अरू के कस्तो छ हालखबर सुनाउन सक्नुहुन्छ? हजुर हजुर हजुर, गीत रोज्ने दिन हो। ल
1: टिका सानो र सुमन मल्लको गीत
0: हजुर,
1: त्यो नाइट बस कि राति बस नि।
0: टिका सानो र कसको भन्नुभयो? सुमन मल्ल भन्नुभएको
1: हजुर हजुर।
0: ल सुमन मल्लको आवाजमा रहेको रात्रि बास भन्ने भन्नुभयो है
1: हजुर।
0: ल घुम्दै आयो मौरी, रात्रि बस भन्ने कुन चाहिँ रहेछ त हौ? लो एकै भन्छ रे उसो र दोहोरी हो र त्यस्तै लाग्यो कि त्यही भएर अनि सुप्रिम मल्लको होला। घुम्दै आयो फुलमा भमरा पनि छ एउटा, रात्रि बस ठ्याक्क ठ्याक्कै थाहा भएन भने नि गाह्रो हुन्छ कि गीत खोज्नलाई, धेरै आउँछ त्यही भएर गाह्रो छ हो। छोरी आमा परदेशी भनिसकेर एउटा ल म यही राख्छु के रे, यो हो कि होइन है? ल त साथीहरू सम्झिन सक्नुहुन्छ हुन्छ। नमस्कार, शुभ दिन। उहाँ हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो, ऋषि राम गहाजी हुनुहुन्थ्यो आपू कसेरीदेखि। उहाँले सुप्रिम मल्लको आवाजमा रहेको यो गीत रोज्नु भएको छ, म चाहिँ ठ्याक्कै त्यो खोज्दैछु रात्रि बसमा भन्ने छ के भने छोरी छोरा आमा आमा छोरी आम परदेशी गर्दै गर्दाखेरिको छ, त्यही यही होला, म यही राख्छु हो कि होइन है, यो चाहिँ लोक दोहोरी हो नि त, उहाँहरू दोहोरी खेल्नु भएको हो, त्यही भएर यो चाहिँ ठ्याक्क कुन चाहिँ हो भने मैले चाहिँ सुन्दै सुने होइन कि, दोहोरीहरू चाहिँ हेरेको छैन, त्यही भएर ठिक छ म यो गीत राख्छु अनि त्यसपछि तपाईँहरूको मासमा आउनेछु। अनि थुप्रै छन् उहाँहरूको दोहोरी चाहिँ दुई तिनटै, त्यही भएर कुन चाहिँ जस्तो लाग्यो त्यही पनि यही गीतलाई स्थान दिनेछु भन्दै फेरि पनि साथीलाई दिन्छु, त्यसपछि उहाँहरूको गीतलाई उचाइमा राख्नेछु। नमस्कार हजुर।
1: हजुर
0: एकदमै सञ्चारमै छु, तपाईँलाई विश्वकर्मा पूजाको एकदमै धेरै धेरै शुभकामना। हुन्छ धन्यवाद। अनि कसरी मनाउनु भयो के रे? ल आज के भन्छ अरे शिवरात्रि भन्नु आएको, फेरि विश्वकर्मा पूजा अनि पूजा गर्नुभयो कि भएन? ल हुन्छ ठिक छ, त्यसो भए के गर्नु त नि अब, ल ठिकै छ, केही फरक भएन, ल त गीत रोज्न चाहिँ सक्नुहुन्छ है?
1: कास्की कटेर
0: स्याङ्जा घर मेरो, कास्की कटेर स्याङ्जा घर मेरो, म खोज्छु है त,
1: अलि नयाँ नयाँ हो, पाएन भने खोज्नु क्या, पाएन भने म अरू त्यही अब हो मन परेको मान्छे सुनौला नभए,
0: ल मैले पाइसकेँ कास्कीतिरै घर भनियो होला नि है, ल हुन्छ म यो गीत राख्नेछु, साथीहरू सम्झिन सक्नुहुन्छ,
1: साथीहरू सम्झिने हो, अरू त केही उपाय छैन होइन, साथीहरू
0: सम्झिराख्छ
1: किसानी मान्छे फोन पनि लाग्दैन, अस्ति पनि उस्तै वर्ष हजुर चाहिँ मलाई चाहिँ दावत त लाग्यो,
0: हजुर
1: बाबा औँसी बाबाको मुख हेर्न आउँछ भने म सायद त्यतिखेर त्यही बाँच्दै कुरोहरू भन्ने चाहिँ इच्छा त हो मलाई, त्यतिखेर म अलिक बिजी पनि भयो,
0: हजुर
1: बिजी भयो त्यही माथि अब पुरा जिउने पनि भएन हजुर, एकले कार्यक्रम चलाएको होइन,
0: हजुर
1: कार्यक्रम चलाएको मान्छे होइन, नानी तिमीलाई तिमी भ्याउँदैन म आफै आउँछ भने बुवै पो यसो घुम्ने त उतै पो जानुभयो कि जस्तो पनि लाग्यो कि मलाई,
0: होइन उहाँ गाउँमै हुनुहुन्थ्यो, हामी सबैजना गएको थियौँ छोराछोरीहरू जति, त्यही भएर
1: ए हजुर त्यही भएर त्यही हो अब समयले साथ दिएसम्म त हो होइन,
0: हजुर
1: एउटा गीत चाहिँ कालैले साथ नम्बर बाँचे कालैले साथै एक दिन भेटौँला अवश्य भन्ने गीत चाहिँ त्यस्तै होला नि होइन, एक दिन निश्चय नै होला पनि भेट अब नजिकै छ,
0: त्यही
1: पनि हजुरलाई धन्यवाद, हजुरले चाहिँ नजिकै हामी छिमेकी हो भनेर हजुरले नभनेको भए त हाम्रो के शिव लाग्थ्यो मेरो, अब हजुरलाई त्यो पनि धेरै धेरै धन्यवाद छ हजुरलाई, छिमेकी हो भनेर चिन्नु पर्छ राखेकोमा, र अब सम्झना समापन राख्छ पर्दाखेरि सर्वोत्तम छ हजुरलाई र टिकाज्यूलाई,
0: हजुर धन्यवाद,
1: हजुरको मम्मी दाइजीलाई भाइहरूलाई,
0: हजुर
1: अनि हाम्रो सुमिना नानीलाई,
0: हजुर
1: सपनाजी अनि सावित्रजी चेतना म्याम आइन सर अनि गजन उपते सर लगायत सुकल गण्डकी होल युनिट अनि मेरो मित्र भानु गाउँपालिकाबाट आउनुहुन्छ हाम्रो टेकु छेत्रीजी उहाँलाई अनि त्यस्तै मेसो स्वर्ग धनी हाम्रो कुञ्जन सिंह गुरुङ पल्टी पनि हुनुहुन्छ
0: इङ्ग्लिसतिर
1: उहाँले पनि सुनिराखेको छ भने अनि हाम्रो नरेन्द्र जिमलजी लगायत त्यतै हाम्रो दिदी भेनाज्यू हुनुहुन्छ हाम्रो सलिना दिदी मिठो गीत गाएर धागो राम्रो घुम्ने चर्खाको भन्ने गीत गाएर आउनुहुन्थ्यो मेरो दिदी, अचेल कता त्यस्तो हुनुहुन्छ के हो दिदीको अब विराट माया टाढा हुँदैन भन्छ मन टाढा हुँदैन, घर टाढा भए पनि मन टाढा हुँदैन भन्छ, तर त्यस्तोले गर्दा दिदी यहीँ बिरहको टाढा पनि होइन खै त्यस्तै छ नि समय। अब म शुक्र गण्डकीसम्म आउन त पाएको छैन, सक्दा सक्दा गरौँ भनेर के त्यही पनि
0: भोलि
1: के हो कस्तो हो त्यस्तै हाम्रो भान्जा भान्जीहरू लगायत अनि त्यता हाम्रो मिठो गीत गाएर आउनुहुन्छ हाम्रो राधा राईजी, कुबेर राई, गीता राई अनि शान्ति साई र मोहम्मद मिया अनि हाम्रो दुई मधु बहिनीहरू अनि हाम्रो दलमाया बहिनी, चेतना बहिनी, पट्टिमा बहिनी अनि लक्ष्मी बहिनी, रोसिका बहिनी, खगीमाया बहिनीलाई धेरै धेरै सम्झना छ। बहिनी सुनिरहेछ भने दाईको नम्बर चाहिँ फेरि नम्बर छैन, अब यसो दाईलाई निष्कर्षसम्म दिनु भन्न मेरो बहिनीले मेरो नम्बर सेभ गरेर आएछ भन्न चाहे। अनि त्यस्तै अब हाम्रो मित्र यता अमृत तुलाधरजीलाई पनि धेरै धेरै सम्झनु छ हजुर, समयले चाहिँ साथ दिएर भन्न चाहे। अनि त्यस्तै हाम्रो होमदास शर्माजी, हाम्रो ऋषिजी, हाम्रो रमाइलो मान्छे खरडीबाट हाम्रो टप ऋषिजी
0: अनि
1: हाम्रो चन्द्रजी, सन्तोषजी लगायत, आशिष भाइ लगायत जतिजना साथीहरू म पछि आउनुहुन्छ सम्पूर्णलाई र अनि मेरो गाउँवासी कुवरामा दाजुभाइहरू पछि आभारी छ, सबैले नै सुनिराख्नुहुन्छ। यहाँ पाइने हाम्रो किलाल थापा थियो अनि हाम्रो कालिज थापा थियो, सन्दीप राणा थियो अनि यता हाम्रो मिनसर मिनबाद थापा लगायत अनि धेरै छ पाइनेमा मेरो एफएम सुनिराख्ने, हाम्रो एफएममा सहभागीहरू सुनिराख्नेहरू भन्दै बुवामा र खानीको बुवाहरूले धेरै चाहिँ माया गर्नुहुन्छ। उहाँले बाबु किन गाउनु भन्नु हजुरले भन्छ, यस्तै भेटघाट हुँदा पनि हाम्रो बुबाहरूमा चाहिँ खानीको बुवाहरू प्रति आभारी छ उहाँहरूको माया, त्यो गर्दा अझसम्म पनि स्वर भएन भाइ। अब शुक्र गण्डकी एफएममा चाहिँ म बेला बेलामा यसो फोन गर्ने गर्दैछु भन्न चाहे उहाँहरूलाई, सम्पूर्ण जति पनि छ अब यता हिमालयबाट माथि लिएर सबै उहाँ गिरेको ढेटादेखिसम्म सबैले सुनिराख्नुहुन्छ, सबैलाई एकमुष्ट सम्झना समापन राख्दै बिदा चाहे हस्त भाइलाई नमस्कार शुभदिन।
0: हस् नमस्कार शुभदिन, हामीलाई फोन गर्नुभएको थियो तारा थापाजी हुनुहुन्थ्यो पाथरीदेखि, मिठो लुकपाका रोजेर गइसक्नु भएको छ तपाईँहरू पनि आउँदै गर्नुहोला यति बेलाको क्रममा। भने हाम्रो ऋषिरामजीको रोजामा रहेको मिठो गीतलाई स्थान दिन्छु अनि त्यसपछि फेरि म तपाईँहरूको माझमा आउनेछु, तपाईँहरू पनि सुन्दै गर्नुहोला।

हजुर यसमा दुर्गिरमा तपाईँको माझमा राखिसकेको छु. रुँदै रुँदै तिम्रो सहर छोड्ने बेला भयो भने सुमधुर भाका रहेको थियो. सुब्रिन मल्ल र टिकापुनको आवाजमा रहेको त्यो चाहिँ दोहोरी हो है. पक्कै मन पर्यो होला भन्ने विश्वास रहेको छ. यति बेलाको क्रममा भने फेरि पनि म अर्को सुमधुर लोक भाकालाई कार्यक्रममा स्थान दिन्छु. कात्के रिफा गर भनिरहेको छ. महेन्द्र भण्डारी र सिमानी पारेको आवाजमा रहेको छ. यति बेलाको क्रम स्वीकार्नुहोस् यो सुमधुर भाका.

हजुर, सुमधुरबाटमा तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज भने तपाईँको फोन सँगसँगै नै सुमधुर लोकभाकालाई कार्यक्रममा स्थान दिँदा दिने कार्यक्रमबाट पनि विदा मागेर जानुपर्ने बेला भइसकेको छ। यतिजेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद छ। अनि हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएकोमा उमेन आभूषण सुनसादी उद्योगलाई पनि मनदेखि आभार प्रकट गर्दछु। स्वदेश र विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो मलपात्रम नेपाली पात्र एप मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद छ। र हाम्रो यस कार्यक्रम प्रायोजन गरिदिनु भएकोमा एकचोटि फेरि पनि उमेन आभूषण सुनसादी उद्योगलाई मनदेखि आभार प्रकट गर्दै अन्तिममा चाहँदा भने तपाईँहरू सम्पूर्णलाई पनि विशेष धन्यवाद दिँदै निष्ठुरी भनी सरोज लामिछाने र स्मृति गौतमको आवाजमा रहेको छ मिठो सुमधुर भाकालाई कार्यक्रममा स्थान दिँदै आजको यस श्रृंखलाबाट अनि म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँको बाँकी बस्छु भने सुख बितोस्। तपाईँ पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.10 मेगाहर्ज। जय गीत जय संगीत। नमस्कार, शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर टोल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलीगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर मिमबहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 98460769246, 98058008।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चारिरहनु पर्ने झन्झट, अझै यसको त देखो धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सिस्टमका क्वालिटी कपडाहरू पनि पाइन्छ।
7: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98570065119 र 98694557056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान, मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
9: त्यसो नभने मरि म पनि अब नाटकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
10: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
5: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4 बीपी चोक,
10: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0665702625, मोबाइल 98560338, 98461568।
11: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
12: किन आमा, के भएर?
11: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
12: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
11: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
12: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
11: मोबाइल 98560043952 र 98066।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 10 बज्यो। घटना दुर्घटना
2: कला संस्कृति
0: स्थानीय राष्ट्रिय
3: अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560605554।

0: नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा तपाईँ मिलाई 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार सुन्नुहोस्। आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पर्व मनाइँदैछ। हरेक वर्ष असोज संक्रान्तिका दिन विश्वकर्माको विधिपूर्व पूजा आराधना गरिन्छ। विभिन्न कल कारखानामा विश्वकर्मा भगवानको तस्विरमा विधिपूर्वक पूजा आराधना गरी दिवस मनाउने गरिन्छ। कल कारखानालाई विशेष रूपमा सजाएर श्रमिकले दिवस भव्यताका साथ मनाउँछन्। आजको दिन उपयोगमा ल्याउने औजारमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्राने र राम्रो काम गर्न सकिने लगायतका गुण प्राप्त हुने धार्मिक विश्वास छ। यही विश्वासमा आज इन्जिन जडान भएका यन्त्र र गाड़ीहरूमा समेत पूजा आराधना गरिन्छ। गगन थापाको नेतृत्वलाई चुनौती दिँदै छुट्टै महाधिवेशनको तयारीमा लागेका कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा आफ्नै समूहभित्र एक्लदै जानु भएको छ। 14 महाधिवेशनमा देउवा प्यानलबाट निर्वाचित उपसभापति पूर्ण बहादुर खड्का सहितका शीर्ष नेताहरू संस्थापन पक्षसँग जोड़िएका छन्। देउवासँग अब 5 पूर्व पदाधिकारी सहित केही नेताहरू मात्रै बाँकी छन्। पहिले देउवा समूहमा सक्रिय बालकृष्ण खाँड, ज्ञानेन्द्र बहादुर कार्की, महालक्ष्मी उपाध्याय, सुरेन्द्र राज पाण्डे, किशोर सिंह राठौर, महेन्द्र यादव, इन्द्र बहादुर बानिया, जीवन बहादुर शाही, श्याम घिमिरे, मीनबहादुर विश्वकर्मा लगायतका नेताहरू देउवाको साथ छोडेर संस्थापनतर्फ लागेका छन्। देउवा पक्षले पहिला उठाएको माग अनुसार विशेष महाधिवेशन अनुसार कायम रहेका पदाधिकारी तथा सदस्यहरू वर्तमान कार्य समितिमा समायोजन गर्ने संस्थापन पक्षको निर्णयपछि एकैसाथ देउवा पक्षका नेताहरू संस्थापनतिर लागेका हुन्। देउवाको साथमा अब शशांक कोइराला, प्रकाशमान सिंह, कृष्ण प्रसाद सितौला, विमलेन्द्र निधि, प्रकाश शरण महत, एनपी साउत, रमेश लेखक, शंकर भण्डारी, मोहनबहादुर बस्नेत, भीमसेन दास प्रधान, दीपक खड्का लगायतका नेताहरू मात्रै बाँकी छन्। कांग्रेस संस्थापनले असोजमै महाधिवेशन गर्ने तयारी अघि बढ़ाएपछि देउवा पक्षले मंगिरमा छुट्टै महाधिवेशनको तयारी थालेको छ। कांग्रेसको केन्द्रीय कार्य समितिको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचारधीन रहे पनि 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिलाई 15 महाधिवेशन गर्ने वैधानिक दायित्व रहेको देउवा पक्षको दावी छ। भोटेको सीएमबारीमा ज्यान गुमाउनेहरूको संख्या 1403 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितवनमा 364 नवलपरासीमा, पूर्वमा 232 नवलपरासी, पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 193, गोर्खामा 78, धादिङमा 72 र तनहुँमा 38 जना शवहरू फेला परेको छ। उपचारका क्रममा काठमाण्डौमा 2 जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ। हालसम्म फेला परेका सबमध्ये 105 जनाको शनाखत भइसकेको र बाँकी सबको पहिचानका लागि डीएनए परीक्षण लगायतका प्रक्रिया अगाडि बढ़ाइएको प्राधिकरणले जनाएको छ। 6150 जना अझै सम्पर्कविहीन छन्। प्राधिकरणका अनुसार बाढ़ीपछि अहिलेसम्ममा 13,742 जनाको उद्धार गरिएको छ। प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालय मार्फत 150 जना परामर्शदाता परिचालन गरिएको छ। सम्पर्कविहीन नागरिकको खोजीलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ। भोटेकोशी बारीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अन्तर्गत 191 गाड़ीमा क्षति पुगेको छ। महासंघका महासचिव टेकनाथ गौतमका अनुसार भोटेकोशी बारीले देशभरका 9 कम्पनीका 191 गाड़ीमा क्षति पुग्दा ती गाड़ीका चालक, सहचालक र यात्रु गरी 344 व्यक्ति बेपत्ता भएका छन्। महासंघका अनुसार भोटेकोशी बारीबाट नेपाल अरणीको यातायात सेवा प्रणाली अन्तर्गत 19 वर्ष 1 मिनी ट्रक, 2 जीप र 4 कन्टेनरमा क्षति पुग्दा 50 मजदूर बेपत्ता भएका छन्। यस्तै नमस्ते पासाङ यातायात प्रणाली बालाजुका 19 वर्षमा क्षति पुग्दा 21 व्यक्ति बेपत्ता भएका छन्। भक्तपुर न्यू भिजन यातायात प्रणालीका 2 कन्टेनरमा क्षति पुग्दा 2 जना चालक बेपत्ता भएका छन्। यसै गरी हिमालयन यातायात कम्पनीको 4 ट्रक, 16 कन्टेनर, 1 सुम्बोमा क्षति पुग्दा 10 जना चालक बेपत्ता भएका छन्। नेपाल टिप्पर तथा ट्रक व्यवसायी समिति अन्तर्गतका 7 टिप्पर, 22 कन्टेनर, 23 ट्रक र 1 ट्रेलरमा क्षति पुग्दा 45 जना चालक बेपत्ता भएका छन्। नारायणी यातायात व्यवसाय कम्पनी प्रणालीको 59 ट्रक र कन्टेनरमा क्षति पुग्दा 70 जना बेपत्ता भएका छन् भने नेपाल माइक्रो कम्पनीका 9 माइक्रो बसमा क्षति पुगेको छ। यसै गरी पृथ्वी राजमार्ग संचालक कम्पनीको 1 बसमा क्षति पुग्दा 1 जना चालक र 22 यात्री बेपत्ता भएका छन्। यस्तै धादिङ मण्डली यातायात प्रणालीको 1 बसमा क्षति पुग्दा 1 जना चालक र 25 जना तीर्थयात्री बेपत्ता भएको महासंघका महासचिव गौतमले बताउनुभयो। यातायात व्यवस्था विभागले लामो समयदेखि रोकिएको सार्वजनिक यात्रुवाहक गाडीको नयाँ दर्ता आजदेखि खुल्ला गरेको छ। विभागले अस्ति भदौ 30 गते सातवटै प्रदेशका पूर्वाधारसँग सम्बन्धित मन्त्रालयलाई पत्रचार गर्दै काठमाडौँ उपत्यकाभित्रको रूट तथा सार्वजनिक गाड़ी यातायातका व्यवस्थापनका लागि निश्चित सीमा तोकेर दर्ता खुल्ला गरेको छ। विभागले सार्वजनिक गरेको दर्ता खुल्ला गर्ने सम्बन्धी सूचना हिजो सार्वजनिक भएको छ। नयाँ व्यवस्थापन अनुसार काठमाडौँ उपत्यका बाहिर सञ्चालन हुने सार्वजनिक यात्रुवाहक गाडीको दर्ता खुल्ला हुनेछ। नयाँ दर्ता गर्दा विद्युतीय सार्वजनिक यात्रुवाहक गाडीहरूलाई प्राथमिकता दिने विभागले जनाएको छ। तर उपत्यकाभित्र भने सबै प्रकारका नयाँ सार्वजनिक गाडीको दर्ता खुल्ला गरिएको छैन। विभागका अनुसार उपत्यकाभित्र विद्यालयका बस तथा सट्टा भर्नाको हकमा मात्र सार्वजनिक गाडीको दर्ता खुल्ला गरिएको हो। यसअघि यातायात व्यवस्था विभागले सार्वजनिक यातायात व्यवस्थापनमा देखिएको समस्या तथा ट्राफिक व्यवस्थापनलाई ध्यानमा राख्दै जेठ 8 गतेदेखि नयाँ दर्ता अर्को सूचना नभएसम्मका लागि रोका गरिदिएको हो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा दुईतर्फी गाडी चल्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ 10 र 14 गते भोटेकोशी नदीमा आएको बाढ़ीका कारण सड़क भाँसिएपछि नयाँ ट्र्याक बनाएर आज बिहानदेखि गाडी चल्न थालेका छन्। सड़क खुलेसँगै देशका विभिन्न ठाउँबाट काठमाडौँ ओहोर दोहोर गर्ने यात्रुलाई सहज भएको छ। ग्यासका बुलेटहरू पनि चल्न थालेकाले अब ग्यासको भाव 2060 रूपियाँ नै कायम हुने नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। यसअघि वैकल्पिक मार्ग बाट ढुवानी गर्नु परेको भन्दै ग्यासको भाव प्रति सिलिण्डर 150 रूपियाँ 38 पैसा बढ़ाएको थियो। तर आजदेखि कृष्णवीरमा नयाँ ट्र्याक खोली राजमार्ग सञ्चालनमा ल्याइएकोले ग्यासको पुरानै भावमा पाइने भएको छ। कृष्णवीरको सड़क खुलेसँगै ग्यास बुलेट सहितका ठूला गाड़ीहरू काठमाडौँ भित्रन थालेका छन्। पृथ्वी राजमार्गका विभिन्न ठाउँहरूमा अझै पनि सड़क भाँसिने पहिरो जाने तथा ढुंगा माटो खस्ने जोखिम कायमै रहेकाले चालक र यात्रुलाई विशेष सावधानी अपनाउन धादिङ प्रशासनले आग्रह गरेको छ। विशेष गरी वर्षा भइरहेको समयमा वा गाडीमा पहिरो ढुंगा तथा अरू अवरोध देखिएमा जोखिम बोलेर यात्रा नगर्न र सम्बन्धित सुरक्षाकर्मी तथा सड़क व्यवस्थापनमा खटिएका कर्मचारीहरूको निर्देशन पालन गर्न प्रशासनले भनेको छ। अर्थमन्त्री डाक्टर सोरेङ वाग्लेले भारत भ्रमण जाने भएका छन्। भारत भ्रमणको निमन्त्रणामा अर्थमन्त्री वाग्ले बिहिबार 3 दिने भारत भ्रमणमा जान लाग्नु भएको हो। बुधबार बसेको मन्त्री परिषद बैठकले उहाँको भारत भ्रमण स्वीकृत गरेको छ। 6 सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमन्त्री वाग्ले आज नयाँ दिल्ली प्रस्थान गर्नुहुनेछ। भ्रमण टोलीमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी हुनेछन्। दुई देशबीचको आर्थिक राजनैतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ। आज साँझ 5 बजे उहाँ आफ्नो भारतीय समकक्षी निर्मला सीतारमणसँग भेट गर्ने कार्यक्रम छ। त्यस्तै शुक्रबार अर्थमन्त्री डाक्टर वाग्ले भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यतालिका छ। सोही दिन भारतका पूर्व विदेश सचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा उहाँ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। शुक्रबार नै अर्थमन्त्री डाक्टर वाग्ले भारत व्यापार सम्वर्धन संगठनका अध्यक्ष जावेद अशरफले आयोजना गर्नुहुने वृहत भेटघाट कार्यक्रममा सहभागी हुनुहुनेछ। शनिबार बिहान भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा अर्थमन्त्री सहभागी हुनुहुनेछ। त्यस्तै शनिबार दिउँसो अर्थमन्त्री डाक्टर वाग्ले दिल्ली स्कूल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। उहाँ शनिबार साँझ नेपाल फर्कने कार्यक्रम छ। हेमलाल हरिकला लामिछाने प्रतिष्ठानले यस वर्षको पद्मश्री साहित्य पुरस्कार कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास सलहलाई प्रदान गर्ने निर्णय गरेको छ। प्रतिष्ठानका अनुसार 2082 प्रकाशित उत्कृष्ट कृतिमध्ये सलह पुस्तकका लागि छनौट भएको प्रतिष्ठानमा प्राप्त 112 पुस्तकहरूमध्ये विस्तारित सूचीमा परेका 15 र संक्षिप्त सूचीमा परेका 5 कृतिमध्येबाट मूल्याङ्कन समितिले सलह छनौट गरेको हो। सलहले नेपाली समाजका सीमान्त आवाज लैंगिक विभेद हिंसा विस्थापन र पहिचानका जटिल प्रश्नहरूलाई कलात्मक ढंगले उजागर गरेको छ। यसै गरी पद्मश्री साधना सम्मान 2082 श्रष्टा कृष्ण धरावासीलाई प्रदान गरिएको छ। पद्मश्री गौरव पुरस्कार 2082 प्रधान डाक्टर जयराज आचार्यलाई प्रदान गर्ने निर्णय भएको छ। यी तीनवटै पुरस्कारहरूको राशि जनाई 3,00,000 रूपियाँ तथा पर्व सम्मान पत्र रहेको छ। जलवायु परिवर्तनको असर न्यूनीकरण तथा हिमाली जिल्लाको संरक्षणका लागि मुस्ताङको घरपुजाङ गाउँपालिकाले 49 बुधे घरपुजाङ जलवायु परिवर्तन घोषणा पत्र 2083 जारी गरेको छ। हिमालको आवाज, स्थानीय तहको संकल्प र जलवायु न्यायको साझा प्रतिबद्धता, स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी भन्ने मूल नारासहित आयोजना गरिएको दुई दिने घरपुजाङ जलवायु परिवर्तन सम्मेलनको समापनसँगै घोषणा पत्र जारी गरिएको हो। घोषणा पत्रमा जलवायु न्यायको मागलाई मूल मुद्दाका रूपमा अघि सार्दै हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ। घोषणा पत्रमा जलवायु संकटलाई विकासको चुनौतीका रूपमा स्वीकार गर्दै जलवायु जोखिमको पहिचान तथा नक्साङ्कन, पूर्व सूचना प्रणालीको विस्तार, पूर्व कार्यमा जोड़ र जलवायु उत्थानशील पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ। जोखिममा आधारित भू उपयोग योजना तथा सुरक्षित बस्ती विकासमा समेत जोड़ दिएको छ। त्यस्तै जलवायु अनुकूलतातर्फ जलस्रोत संरक्षण र जल सुरक्षाको सुनिश्चितता, जलवायु अनुकूल कृषि तथा पशुपालन, स्थानीय जीविकोपार्जन, जैविक विविधता तथा पारिस्थितिक प्रणालीको संरक्षण र दिगो पर्यटन प्रबन्धनलाई प्राथमिकता दिनुपर्ने घोषणा पत्रमा उल्लेख छ। जलवायु वित्त तथा स्रोत परिचालनलाई पालिकाको प्रत्यक्ष पहुँच, अनुदानमुखी जलवायु वित्त, स्थानीय जलवायु कोष र जलवायु बजेटमा पारदर्शिता कायम गर्नुपर्ने माग गरिएको छ। जलवायु परिवर्तनका कारण हुने हानि तथा क्षतिको मान्यता, जलवायुजन्य विस्थापन तथा बसाइसराई र हिमाली समुदायको अस्तित्व संरक्षणका विषयलाई पनि घोषणा पत्रमा समेटिएको छ। महिला सीमान्तकृत समुदाय र युवाहरूको नेतृत्व तथा सहभागिता सुनिश्चित गर्दै स्थानीय ज्ञान र अनुभवलाई जलवायु नीति निर्माणमा समेट्नु पर्नेमा जोड़ दिएको छ। घोषणा पत्रले स्थानीय जलवायु सूचना प्रणाली विकास, वैज्ञानिक अनुसन्धान तथा प्रमाणमा आधारित नीति निर्माण, ज्ञान तथा प्रविधिको आदान प्रदान र विभिन्न तहका सरकार तथा सरकारवाला बीच सहकार्य आवश्यक रहेको औल्याएको छ। तनहुँको शुक्ला गण्डकी नगरपालिका 4 दुले गौडामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने 2 जना घाइते भएका छन्। मृत्यु हुनेमा शुक्ला गण्डकी 9 घारी अस्थायी घर भई हाल दुले गौडा स्थित बद्री श्रेष्ठको एकतले कच्ची घरमा डेरा गरी बस्दै आएका 45 वर्षीय खड्कबहादुर गौतम रहेका छन्। यस्तै शुक्ला गण्डकी नगरपालिका 9 लामिसोराका 73 वर्षीय हुमबहादुर सुसलिङ मगरको चट्याङ लागेर मृत्यु भएको छ। मंगलबार राति नै आफ्नै घरको माथिल्लो तल्लामा सुत्ने कोठाको ढोका नजिक चट्याङ लागेर मगर मृत अवस्थामा फेला परेका थिए। घटनाबारे बुधबार इलाका प्रहरी कार्यालय बेलचौतारामा जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक धननारायण श्रेष्ठको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। तनहुँको किहुमा प्रहरी चौकी भवन उद्घाटन गरिएको छ। भीमा नगरपालिका किहुमा रहेको प्रहरी चौकीको नवनिर्मित भवन गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका कार्यालय प्रमुख प्रहरी नायब महानिर्देशक दिपेन्द्र घरती छेत्रीले उद्घाटन गर्नुभएको हो। कार्यक्रममा नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारी, तनहुँ जिल्लाका सहायक प्रमुख जिल्लाधिकारी दीपक रेग्मी, जिल्ला प्रहरी कार्यालय तनहुँका कार्यालय प्रमुख प्रहरी परिचय टिकबहादुर कार्की, विशेष सुरक्षा गार्ड तर तनहुँका प्रहरी परीक्षक महेश थापा, प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक श्यामु अर्याल, राष्ट्रिय अनुसन्धान कार्यालयका उप अनुसन्धान निर्देशक मनोज सकाल, भीमा नगरपालिकाका वडा अध्यक्ष दीपक आले, वडा नम्बर 6 वडा अध्यक्ष श्यामसुन्दर जोशी र स्थानीय आमा समूह र स्थानीय लगायतको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका कार्यालय प्रमुख प्रहरी उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो। आज कोशी बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली केही ठाउँमा तथा कर्णाली प्रदेशका हिमाली थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। देशका अरू पहाड़ी केही ठाउँमा पनि मेघगर्जन र चट्याङ सहित मध्य वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसै गरी सुदूरपश्चिम प्रदेशका तराई तथा मधेस प्रदेश र कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। खेल समाचार नेपाल र बंगलादेश बीच यसै वर्षको चैतमा तीन खेलको टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला हुने भएको छ। नेपाल क्रिकेट संज्ञान र बंगलादेश क्रिकेट बोर्ड बीसीबीको संयुक्त पहलमा नेपालले बंगलादेशसँग तीन खेलको द्विपक्षीय टी20 अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने भएको हो। नेपाल क्रिकेट संज्ञानका अनुसार तीनवटै खेल कीर्तिपुरमा रहेको त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछ। पहिलो खेलमा 26 अर्थात चैत्र 12 गते, दोस्रो खेल माघ 28 अर्थात चैत्र 14 गते र तेस्रो खेल माघ 30 अर्थात चैत्र 16 गते हुनेछ। यो श्रृंखला नेपाली क्रिकेटका लागि ऐतिहासिक हुने क्यालले जनाएको छ। हवस् सामलाधिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण उनीसँगै म रिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज, फोन 0564143778, इमेल news@shukl lagandaki@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
4: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नहुने मरी, म पनि अब नाचिकेर घरबाटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
4: हामी कहाँ आकर्षक डिजाइन का तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिंग का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
5: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
6: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 98 5 70 33 800 78, 98 4 61 56 58।
7: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
8: तर महँगो होला नि?
7: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
9: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
10: 12 एल्मुनियम अब यूपीवीसी को साथमा।
9: एल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
10: सम्पर्क 12 यूपीवीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98 5 60 22 938 र 98 028 22 938।

0: बजाज एक्सचेन्ज मेलामा झ्याम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू बजाज बाइकको साथ झ्याम्मै लिएर जानुहोस्। झ्याम्मै भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पट फाइनेन्स, सर्भिस चार्ज फ्री र फ्री एक्सेसरिज। त्यसैले नो यता उता, झ्याम्मै लिनको लागि मात्र ल्याउनुहोस् नागरिकता। यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।
1: यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म
2: स्थान शुक्ला गण्डकी 4 दोलेगौडा कुमारी बैंक सँगै बजाज शोरूम पारे।
1: थप जानकारीको लागि शुभेच्छा अटोक्स बजाज शोरूम,
2: मोबाइल नम्बर
1: 9856062842
2: र 9814364022।
3: आहा, कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
4: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
3: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
4: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
3: प्रोप्राइटर रोशनी श्रेष्ठ,
4: मोबाइल नम्बर 9827103066 र 9840594530।
2: खैरेनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना। खैरेनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटारको 24 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार, समय बिहान 10 बजे, स्थान कृषि उपज संकलन तथा बिक्री केन्द्र बेलचौतारा परिसर।
5: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन। प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9856086925, 9560034881 र 9460745580।
6: यस नौसेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 3 गते शनिबार
7: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
7: हाड जोनी तथा नसारोग विशेषज्ञ डाक्टर विजय परियार,
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेनी स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु, फोन 0654143077, मोबाइल 9856044343।
8: कता हिँडेको आइफोन हातमा लिएर?
9: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
8: लौ, तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
9: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
8: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811। उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगुडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयर धनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार। स्थान नेवार समाज हल, दुलेगाउँ। समय बिहान 11 बजे।
10: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। TVS कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS सोरुम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी FM को पारिपट्टि। मोबाइल नम्बर 98560-30982 र 97065-20209।
11: TVS साथ छ हाम्रो।
12: आवेदन पेश गर्ने सम्बन्धी सूचना यस भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रमहरू सञ्चालन गर्न यस जिल्लाका इच्छुक पशुपालन सम्बन्धी कृषक समूह, संस्था, समिति तथा सहकारीहरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन भित्र तोकिएको ढाँचामा परियोजना प्रस्ताव सहित देहाय अनुसारको कागजहरूको साथ भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँमा आवेदन पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। कार्यक्रमको विवरण 72 पशु विकास प्रबन्धन कार्यक्रम, गाई भैँसी बाख्रा बंगुर फलप, परिमाण 1 वटा, विनियोजित बजेट 30 लाख मात्र, सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू, खोर गोठ माछा पोखरी, रेलवे निर्माण र सुधार, उच्च प्रजनन मान भएका पशु खरिद तथा ढुवानी, पशु आहार उत्पादन तथा संरक्षण प्रवर्धन, घाँस बाली तथा नर्सरी स्थापना र व्यवस्थापन, काली गण्डकी करिडोर केन्द्रित पशुपक्षी तथा मत्स्य उत्पादन तथा प्रबन्धन कार्यक्रम फलप, परिमाण 2 वटा, विनियोजित बजेट 10 लाख मात्र, प्रति लाभ ग्राही बढीमा 5 लाख, सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू, व्यवसायसँग सम्बन्धित आवश्यक उपकरण खरिद, बजारीकरणको लागि आवश्यक पूर्वाधार र बजार प्रवर्धन सम्बन्धी कार्य, जैविक सुधारको उपायहरू अवलम्बन सम्बन्धी कार्य, असल पशुपालन अभ्यास प्रबन्धन आदि, उत्पादनमा आधारित प्रोत्साहन सहयोग दूधमा कार्यक्रम, आवेदक दुग्ध उत्पादक सँग सम्बन्धित सहकारी संस्था, परिमाण 25,70,000 लिटर, बजेट 1,28,50,000, सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू, दैनिक कम्तीमा 200 लिटर दूध संकलन गरेको, वार्षिक कम्तीमा 200 दिन दूध संकलन गरेको, प्रोत्साहन बापत प्रति लिटर बढीमा 5 रुपियाँ र प्रति सहकारी बढीमा 17,50,000 मात्र उपलब्ध गराउन सकिने, मिल्क ATM अनुदान सहयोग कार्यक्रम, आवेदक दुग्ध उत्पादक प्रस्तोतन संघ संस्थाहरू, परिमाण 1 वटा, बजेट 5 लाख, बढीमा 90%, खाद्य गुणस्तर प्रमाण प्राप्त उत्पादित दुग्ध तथा दुग्धजन्य पदार्थको लागि मात्र प्रस्तुतित तथा प्याकेजिङ भएको हुनुपर्ने,
13: पेश गर्नुपर्ने आवश्यक कागजातहरू, निवेदन र प्रस्ताव, आवेदकको संस्थाको दर्ताको प्रमाण पत्र, प्यान भ्याटको दर्ता प्रमाण पत्र र संस्था नवीकरणको प्रमाण पत्रको प्रतिलिपिहरू, गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि र कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपिहरू, कृषक समूह समिति सहकारी संस्थाको हकमा संचालक समितिको बैठकको निर्णयको प्रतिलिपि, सम्बन्धित स्थानीय तहको उडाको तथा पशु सेवा शाखा कार्यक्रम सञ्चालनमा दोहोरो सहयोग नभएको वा नहुने कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने बेहोरा लेखिएको सिफारिस पत्र, अघिल्लो दुई आर्थिक वर्षमा अनुदानको लागि प्रस्ताव आह्वान गरिएकोमा कुनै कार्यालयबाट अनुदान प्राप्त गरे वा नगरेको सु घोषणा पत्र र लागत साझेदारीमा कार्यक्रम गर्ने प्रतिबद्धता पत्र, थप कागजात सम्बन्धी कार्यक्रम सञ्चालन मापदण्ड तथा कार्यालयको माग अनुसार हुनेछ।
12: पुनश्च यस सूचना निवेदन तथा परियोजना प्रस्तावको ढाँचा यस कार्यालय वा वेबसाइट https://bhlsec.gov.bat पनि प्राप्त गर्न सकिनेछ। साथै उल्लेखित कार्यक्रमहरूको लक्ष्य परिमाण तथा बजेट संशोधन भएमा सोही अनुसार हुनेछ। विस्तृत जानकारीको लागि सम्पर्क 9856065209 वा 0665467992 सम्पर्क गर्न अनुरोध गरिन्छ।
11: शुक्ला गण्डकी एफएम 97.6 A complete console. Hello, Shukla Gandaki. Hello, hello.
14: Come on everybody. Hello, Shukla Gandaki.
11: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी फोन गर्नुहोस् कुरा गर्नुहोस् only on 97.6 a complete console
15: program hello Shukla Gandaki only on Shukla Gandaki FM 97.6 megahertz

हेलो हाई नमस्ते गुड मर्निङ एभ्रीवान प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर उपस्थित भइसकेको छु। म रिमा तपाईँको माझमा रहने गर्दछु लगभग लगभग 12 बजेसम्म। आज भने हामी बिहिबारको बसाईमा छौं। बिहिबारको बसाईमा तपाईँसँग अन्ताक्षरी खेल्ने दिन रहेको छ। फोन गर्न सक्नुहुनेछ 9942729611 9860636611 को माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ र हप्ताभरि फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना साथीलाई रुसएको रिचार्जको व्यवस्था गरिदिनु भएको पोखरेल मोल पसलले पुस्तकमा रहेको छ। मोबाइल सम्बन्धी सम्पूर्ण समस्याहरू छन् समाधान गर्न चाहनुहुन्छ, इलेक्ट्रोनिक सामानहरू पनि आवश्यक परेको छ भने तपाईँ पोखरेल मोल पसलमा चाहिँ एकचोटि जान सक्नुहुनेछ। जसको सञ्चालक हुनुहुन्छ विनोद पोखरेल, एकचोटि भिजिट गर्नुहोला है पनि भन्न चाहन्छु। र तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। हाम्रो 97.6 MHz रेडियो ध्वनि तरंगबाट तपाईँहरूले सुनि नै राख्नु भएको छ। आज अन्ताक्षरी खेल्ने दिन रहेको छ। फोन गर्नुहोला, फोन गर्न सक्नुहुनेछ। हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्। एन्टी सिएनसीएल जुन नम्बर सर्च हुन्छ त्यही नम्बर मार्फत चाहिँ फोन गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। आज चाहिँ विश्वकर्मा पूजा है, पक्कै पनि तपाईँहरूले बिहानै नुहाइ नुहाइ गरेर विश्वकर्मा बाबाको पनि पूजा गरिसक्नु भयो होला भन्ने विश्वास पनि रहेको छ। तपाईँ सम्पूर्णलाई विश्वकर्माको एकदमै धेरै धेरै शुभकामना छ। आफूले प्रयोग गर्ने इन्जिन जडित सवारी साधनहरू होइन जुनसुकै औद्योगिक क्षेत्रमा प्रयोग हुने साधनहरू होइन सामग्रीहरूको चाहिँ पूजा आराधना गरिसक्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। र तपाईँहरू पनि पक्कै पनि विश्वकर्मा पूजा गर्दै हुनुहुन्छ होला। कतिपय साथीले गरिसक्नु भयो भने कतिपय साथीले गर्दै हुनुहुन्छ होइन। ठुल्ठुलो कारखानामा त बिहानैबाट शुरू गर्दा पनि 9-10 त बजिहाल्छ होइन, त्यसको सम्पूर्णको सरसफाई गरेर पूजा गर्दाखेरि त्यही भएर पूजा पनि गर्दै हुनुहुन्छ होला। र स्वदेशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, जहाँ सबसम्म हुनुहुन्छ तपाईँ सम्पूर्णलाई विश्वकर्मा पूजाको एकदम धेरै धेरै शुभकामना छ। आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो काममा पनि अगाडि बढ्नुहोला भन्न चाहन्छु। यति बेलाको क्रममा कार्यक्रममा एउटा मिठो गीतलाई स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँहरूको माझमा आउनेछु। तपाईँहरू भने फोन गर्नुहोला है। हाम्रो दुवै नम्बरहरू खुल्ला रहेका छन्। एनटीसी एनसीएल जुन नम्बर सहज हुन्छ तपाईँहरूले चाहिँ त्यही नम्बर मार्फत चाहिँ कार्यक्रममा सहभागिता चाहिँ जनाउन सक्नुहुनेछ। इन्तजार गरौंला भनिरहेको छ। हामी चाहिँ गीत स्वीकार्नुहोस् अनि त्यसपछि फेरि म तपाईँहरूको माझमा आउनेछु। तपाईँहरू भने फोन गर्दै गर्नुहोला।

0: हजुर, मिठो गीतमा तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। तपाईँ पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ, आउनुहोला है। एमडी भाइ नम्बर खुल्ला रहेका छन्। अनि सेन्सेन्स जो नम्बर छ सुन्छ, त्यही नम्बरमा चाहिँ तपाईँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। यति बेलाको क्रममा फेरि पनि अर्को सुमधुर गीतलाई स्थान दिन्छु, अनि त्यसपछि फेरि तपाईँहरूको माझमा आउनेछु है। भन्दा यति बेला क्रममा यो सुमधुर गीत सिकार्नुहोस्।
1: Bye, Jessica. Enjoy.

हजुर, यो समधुर गीतमा तपाईँको माझमा राखिसके पके पनि मन परेर काजी मुहीबाट रहेको थियो, तपाईँहरूको माझमा स्थान दिइसकेको छु। यति बेला क्रमाधीर पनि अर्को सुमधुर मिठो गीतलाई स्थान दिन्छु। त्यसपछि छोटो व्यवसायिक विश्राम, विश्राम पछि 11 बजेको टाइम चेक, पछि फेरि तपाईँहरूको माझमा आउनेछु, तपाईँहरू भने सुन्दै गर्नुहोला।

0: होइन है दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
0: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्रणाली।
1: मुख्य कार्यालय चिखलीढुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: ल माथिको वर्तमानको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
1: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
2: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
1: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौं। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 9846067645।
1: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
5: प्रसन्न, होमवर्क देखाउ त।
6: हस् टिचर।
5: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो
6: टिचर। मेरो मम्मीले त साधे दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
5: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
4: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, ग्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौंडा, फोन 0965414484, मोबाइल 9856033384 र 9856067988।

0: रेन्ज मेलामा जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू बजाज बाइकको साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्यास डिस्काउन्ट, अन द स्पट फाइनेन्स, सर्भिस चार्ज फ्री र फ्री एक्सेसरिज। त्यसैले नो यता उता, जम्मै लिनको लागि मात्र ल्याउनुहोस् नागरिकता। यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।
1: यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म
2: स्थान शुक्ला गण्डकी 4 दोलेगौडा, कुमारी बैंक सँगै बजाज शोरूम पारे।
1: थप जानकारीको लागि शुभेच्छा अटो बजाज शोरूम,
2: मोबाइल नम्बर
1: 9856062842
2: र 9814364022।
3: भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
4: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
1: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
5: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0655707044।
6: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका दिपा। ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौला है।
9: दीर्घायु फर्निचर सोरुम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
10: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहुँ।
9: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0655709 मोबाइल नम्बर 9846061268
10: 9856062068।
12: यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 3 गते शनिबार
13: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
12: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
13: हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर विजय परियार,
12: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु, फोन 0654143777, मोबाइल 9856044343।
14: टीवीएस कंपनी का विभिन्न मॉडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक सँगै शुक्ला गण्डकी FM को पारिपट्टी, मोबाइल नम्बर 9856309982 र 9705620209।
15: TVS को साथ छ हाम्रो। घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
16: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
15: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे। हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
16: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
15: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
17: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
16: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 68827 र 98644530031।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 11 बज्यो।

विश्रामपछि 11 बजेको टाइम चेकपछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ प्रोग्राम हेर्नु शुक्ला गण्डकीमा। आज पनि हामी रहेका छौँ बिहिबारको बसाइमा। बिहिबारको बसाइमा हामी तपाईँहरूसँग अन्ताक्षरी खेल्ने गर्छौँ। तपाईँहरू कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ 9842279011 9860636611 माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ। र आज चाहिँ अन्ताक्षरी खेल्ने दिन पनि रहेको छ। तपाईँहरू फोन गर्ने साथीहरूमध्येबाट एकजना साथीलाई सयको रिचार्जको व्यवस्था गरिदिनु भएको छ। पोखरेल मल पसल पुस्तकमा रहेको छ। मोबाइल सम्बन्धी सम्पूर्ण समस्याहरू छन् समाधान गर्न चाहनुहुन्छ र इलेक्ट्रोनिक सम्बन्धी सामानहरू पनि खरिद गर्न चाहनुहुन्छ भने तपाईँहरू पोखरेलमा पसलमा जान सक्नुहुनेछ। जसको प्रोपाइटर हुनुहुन्छ विनोद पोखरेल, एकचोटि जानुहोला सेवा सुविधाको बारेमा तपाईँले मजाले बुझ्न सक्नुहुनेछ। होइन आजभोलि त यही जरुरी त अन्य एकदम धेरै राम्रा राम्रा फिचरहरू भएका मोबाइलहरू बजारमा आइसकेका छन्। तपाईँहरूलाई कस्तो खालको मोबाइल चाहिएको तपाईँहरू चाहिँ पोखरेलमा पसलमा गएर मजाले बुझ्न चाहिँ सक्नुहुनेछ। है यो पुस्तकमै रहेको छ, तपाईँहरू चाहिँ आउन सक्नुहुनेछ। र आज अन्ताक्षरी खेल्ने दिन रहेको छ, विश्वकर्मा पूजा पनि। त्यही भएर साथीहरू विश्वकर्मा पूजामा व्यस्त हुनुहुन्छ क्या, आज फोन आएको छैन। त्यही भएर चाहिँ मैले मिठा मिठा गीत सङ्गीतलाई पनि कार्यक्रममा स्थान दिइराखेको छु। पक्कै पनि सुनेर आनन्द लिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। यति बेलाको क्रममा भने म तपाईँहरूको माझमा फेरि पनि अर्को सुमधुर गीतलाई स्थान दिन्छु। तपाईँहरू भने फोन गर्दै गर्नुहोला 9842279011 9860636611 माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ। इन्टरनेट अनलाइन मार्फत www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर साथी राख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। यति बेला क्रममा मेरो गीत सिकानुहोस् मिरमिरे भो भनिरहेको छ। यो सुमधुर गीत मिरमिरे मुबाटै रहेको छ। तपाईँहरूको माझमा यति बेलाको क्रममा सिकानुहोस्।

हजुर, मिठो गीतमा तपाईँको नाचमा राखिसके हामी मिरे भन्ने मुहीबाट रहेको थियो, पक्कै पनि मन पर्यो होला भने विश्वास रहेको छ। तपाईँहरू पनि फोन गर्नुहोला, फोन गर्नुहुन्न भने पनि होइन व्यस्त हुनुहुन्छ भने चाहिँ सुनेर साथ दिनुहोला भन्न चाहन्छु, किनभने अब बिस्तारै बिस्तारै कामहरू पनि साथ साथै चाडपर्व पनि भित्रिएको छ, त्यही भएर फुर्सद हुनुहुन्न भन्ने अलिकति मलाई चाहिँ आभास भएको छ। त्यही पनि सुनेर चाहिँ साथ दिनुहोला भन्न चाहन्छु, फोन गर्न भ्याउनुहुन्न भने पनि। यदि भ्याउनुहुन्छ भने फोन गर्नुहोला 9842976611 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ। यति बेलाको क्रममा भने तपाईँको माझमा अर्को सुमधुर मिठो गीतलाई सानो सिक्का नोटैमा भनिरहेको छ, यो मिठो गीत स्वीकार्नुहोस् यति बेलाको क्रममा।

हजुर, मिठो गीतमा तपाईँको माझमा राखिसकेपछि पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। सिक्का नोटैमा पनि रहेको थियो, स्थान दिइसकेको छु। बेला क्रममा कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? हेलो, नमस्कार हजुर। हजुर, एकदम आराम छु। अनि विश्वकर्मा पूजाको हजुरलाई एकदम धेरै धेरै शुभकामना छ। ल, अनि विश्वकर्मा पूजा गर्नुभयो होला के रे? ल, धेरै जस्तो औद्योगिक क्षेत्र र सवारी साधन हुनेहरूलाई मात्रै आज विश्वकर्मा पूजा लागेको छ भन्नुपर्छ। हिजोमा चाहिँ बाहिर जानुपर्ने काम थियो, त्यही भएर के गर्नु, एक्लो जानु भएर जतातता भ्याउँदाखेरि अलिक गाह्रो गाह्रो पर्छ। कहिले काहीँ इमर्जेन्सी आफ्नो कामहरू पर्दाखेरि हिँड्नलाई अलिक गाह्रो गाह्रो हुने। ल, ए आज त सुरुमै हजुर हो। आज कोही साथी सहभागिता जनाउनु भएन, त्यहीहरूमा त सबैजना आज विश्वकर्मा पूजा गरेर व्यस्त हुनुहुँदो रहेछ क्या रे भन्ने सोचिराखेको थिएँ। हुन्छ, रबाट हुन्छ।

0: हाँ बाटा ओ हाउ ऊ बाटा
1: उडेर जाउँ कि टाढाको भन्छन् रेशम छिरी रेशम छिरी रेशम छिरी उडेर जाउँ कि टाढाको भन्छन् रेशम छिरी फेरि
0: र बाटै

0: 出错吧的
1: 常常那几流女的人还蛮如满干嘛不行
0: रो रोता रुंचनी मान की ना रुदाई ना रुख बोली ना बोला निर्माया बचन को घाव निको हुदाई ना
1: नवाता
0: अजय
1: नजावे शानु पादे मा अपने खाया ले पानी चलवर चावन सन अमेरी मा
0: म मोबाइल
1: लिएर
0: आउँछु मामा मो मोबाइल मा मा मोबाइल के गीत गाउने हो गाउनेलाई यस्तै आउँदैन कति झन् लाग्छ त
1: मलाई म
0: त गएकै छैन होला नि गएकै होइन एउटा होइन तर मेरो मबाट आज गीत नआउने परिस्थिति हो कि जस्तो लाग्यो ल

0: हेलो बाटै फेरि हजुरलाई हजुर
1: रतरानी फुले झन् सागामा तिमी भुल्यौ कलेजी माझमा मनको रहर कान्छीलाई घुमाउनु काठमाडौँ सहर फेरि
0: रबाट काठमाडौँ सहर रबाट रामदेव

0: कई को बाटा
1: कपालु कोरे कसरी जानियो मायालाई छोडेर ला कालिराउँदै
0: आज मलाई रोली रा

0: मबाट पऱ्यो हजुरलाई फेरि ल हुन्छ धनीलाई साथीहरू सम्झिनुहोस्
1: सुमिनाको लागि र शुक्लकण्ठ फ्याम होल इन्टर टिमको लागि र पछाडि आउने सबैसँग भाइ किनकि मेरो ब्याट्री लो भइसक्यो त्यही भएर छोडिदिएको
0: होइन हुन्छ नमस्कार शुभ दिन उहाँ हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो नरेन्द्र हिमालजी हुनुहुन्थ्यो स्याङ्जा बिरोदेखि नौबाट पालो छोडेर जानुभएको छ साथी आउने साथीहरूलाई कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हेलो नमस्कार
2: हजुर
0: एकदमै सञ्चारमै छु हजुर सञ्चारमै हुनुहुन्छ
2: ठिकै छ भन्नुपर्छ है हजुरहरूको आशीर्वादले आज आज विश्वकर्मा पूजा धेरै धेरै शुभकामना है त
0: हस् हजुरलाई पनि एकदमै धेरै धेरै शुभकामना छ विश्वकर्मा पूजाको
2: कार्यक्रम आज हेर्नु न मेरोमा हिजो गएर त के भएको छ नि त्यही नतिर है घरि त आउने नतिर एकदम गाह्रो भइरहेको छ अनि अहिले भर्खर आउनुभएको नरेन्द्र मलाई कस्तो टाइम त्यसरी गाउनु भयो सुनिरहेको छु होइन
0: हजुर नौबाट छोड्नु भएको छ है
2: हजुर थाहा छ मैले सुनेको छु नौबाट छोड्नु भएको छ म यति नै भन्छु है अनि हजुरको लागि अनि सुमारन्दीको नजिकको लागि अनि सिना बहिनीको लागि अनि अलिक भर्खर आउनुहुने नरेन्द्र मल दाईलाई मिठो माया मिठो सम्झना हजुरको आजको दिन पनि शुभ जति पनि भन्दा पछि आउनुहुन्छ सबैलाई कसैलाई नै बिर्सेको छैन म त भोलि त माया भन्दै सबैसँग
0: हस् नमस्कार बाबाई उहाँ हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो रोसी कलम साझी हुनुहुन्थ्यो वानट्याङ खोलादेखि रबाट पालो छोडेर जानुभएको छ पालो भने तपाईँहरूको कार्यक्रममा सहभागिता जनाउन आउन सक्नुहुनेछ फोन गर्नुहोला 9842 72 911 9860 6736 11 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुन्छ र आज अन्ताक्षरी खेल्ने दिन रहेको छ रमाइलो दिन आउन सक्नुहुनेछ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ रबाट पालो छोड्नु भएको छ हप्ताभरि फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना साथीलाई रुसाएको रिचार्जको व्यवस्था गरिदिनु भएको छ पोखरेल मोबाइल पसलले हेल्पसोकमा रहेको छ मोबाइलहरू सँग सम्बन्धित सम्पूर्ण समस्याहरू छन् समाधान गर्न चाहनुहुन्छ नयाँ मोबाइलहरू पनि तपाईँहरूलाई चाहिएको छ खरिद गर्न चाहनुहुन्छ र साथसाथै इलेक्ट्रोनिक सामानहरू पनि आवश्यकता परेको छ भने तपाईँहरू पोखरेल मोबाइलसम्म जान सक्नुहुनेछ आजभोलि त एकदमै नयाँ नयाँ फिचरका होइन एआई जडित मोबाइलहरू पनि बजारमा आइसकेका छन् कस्ता कस्ता खाले मोबाइलहरू किन्ने हो होइन एकदमै आधुनिक प्रविधियुक्त फोनहरू चाहिँ आइसकेका छन् त्यही भएर तपाईँहरू पोखरेल मोल पसलमा चाहिँ जान सक्नुहुनेछ जसको प्रोपाइटर हुनुहुन्छ विनोद पोखरेल एकचोटि जानुहोला हाम्रो पुस्तकमा रहेको छ तपाईँहरूले यसो दुलेगोडातिर झर्दाखेरि होइन कुनै पनि कामहरू गर्दाखेरि आउनुभएको छ र दुलेगोडातिर यसो बजार डुल्दै हुनुहुन्छ भने चाहिँ तपाईँहरू पुस्तकमा गएर मजाले मोबाइलहरूको बारेमा चाहिँ बुझ्न सक्नुहुनेछ आफ्नो समस्याहरूको पनि समाधान गर्न सक्नुहुनेछ आउँदै गर्नुहोला रबाट पालो छोडेर जानुभएको छ साथीले तपाईँहरूको माझमा दुईटा नम्बर खुल्ला रहेका छन् 9842 72 911 एघारको माध्यमबाट तपाईँहरू जोडिँदै गर्नुहोला भन्दै यति बेलाको क्रममा भन्दा फेरि पनि अर्को मिठो गीतलाई स्थान दिन्छु जुनी जाला भनिरहेको छ पेन्सन पट्टा मुभीबाट रहेको छ यो मिठो गीत सुनौ अनि त्यसपछि फेरि तपाईँको माझमा आउनेछु तपाईँहरू भने फोन गर्दै गर्नुहोला

0: बुढा गहना किनिन्छ भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
1: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो, अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
4: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
5: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
7: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
2: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
8: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
9: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
10: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगंगा हेल्थ पोस्ट चोक।
9: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9556012474।
11: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
12: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
11: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
12: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
11: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा।
13: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
14: चिकन ससेज, बफ ससेज
15: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
16: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 9856288587।
17: एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
18: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
17: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
19: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
17: पुराना गर गहना सँग नयाँ साथ फेर,
19: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
17: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी, दुलेगौडा, तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856062099।
11: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
1: ओल्ड स्कुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
5: सुन्नुहोस् है, सामसुङ तथा इन्स्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
11: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी, तिलेगौडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0656706676, मोबाइल 9556062676।
3: कता हिँडेको आइफोन हातमा लिएर?
0: आइफोन हो कि माइफोन?
20: के बनाऊ,
21: चाँडै नै बिग्रन्छ
20: के हो यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
22: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
20: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त।
22: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0 65 4 14 0 50, मोबाइल 98 4 63 23 811।
23: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फुलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98 560 33 398 र 98 465 10 950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
24: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: हजुर मिठीजीसँगै श्रोता साथ विश्रामपछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ प्रोग्राम हेलो शुक्रगन्धकीमा। आज हामी रहेका छौँ बिहिबारको एपिसोडमा। आज भने हामी तपाईँहरूसँग अन्ताक्षरी खेल्ने गर्छौँ। फोन गर्न सक्नुहुन्छ 9942972966611 को माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ। तपाईँले फोन गर्ने साथीहरू मध्येबाट एकजना साथीलाई सहीको रिचार्जको व्यवस्था गरिदिनु भएको छ। पोखरेल महल पसलले हेल्पसँगमा रहेको छ। मोबाइल सम्बन्धी सम्पूर्ण समस्याहरू समाधान गर्न चाहनुहुन्छ, नयाँ खरिद गर्न चाहनुहुन्छ र इलेक्ट्रोनिक सामान पनि आवश्यक परेको छ भने पोखरेल महल पसलमा जान सक्नुहुन्छ, जसको प्रोप्राइटर हुनुहुन्छ विनोद पोखरेल। तपाईँहरू हामीलाई इन्टरनेट अनलाइन मार्फत www.sugla-gandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्र एपको मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनिराख्नु भएको छ भने हाम्रो 97.6 MHz रेडियो ध्वनि तरंगबाट पनि सुनिराख्नु भएको छ होला भन्ने विश्वास रहेको छ। तपाईँहरू फोन गर्न सक्नुहुन्छ। हाम्रो दुवै नम्बरहरू खुल्ला रहेका छन्। एनटीसी एनसेल जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। विशेष आज हामी तपाईँहरूसँग अन्ताक्षरी खेल्ने गर्छौं र बाट पालो छोडेर जानुभएको छ हाम्रो रोशिकाजीले। तपाईँहरू पनि आउनुहोला। दुवै नम्बर खुल्ला रहेका छन्। जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँहरू कार्यक्रममा सहभागिता चाहिँ जनाउन सक्नुहुने छ। फोन गर्नुहोस् है भनिराखेको छु। यति बेला क्रममा कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? हेलो, नमस्कार। हजुर नमस्कार दिदी, सञ्चारमा हुनुहुन्छ? अनि के छ हजुरको नयाँ नलो हालको खबर? आज त विश्वकर्मा पूजा के रे? हजुर हुन्छ।
1: रातो डरी तिरैमा तिमी त माया
0: माहबाट पालो परे मलाई मेरो मुटु कलेजीमा थियो र तारो एकैचोटि धेरै चोट दियो र तारो एबाट
1: यो मायाको सन्तान विशेष तिम्रो रूपमा के जादु छ र
0: त्र भित्र त्रबाट पालो पऱ्यो है ल। खत्रबाट पनि थुप्रै गीतहरू छन् तर गाउने बेलामा

0: पनि नबाट
1: तिम्रो पाठु मेरो सबको तर तिमसी मे पानी मान जसले बेमान गर्छ कि जिन्दगानीमा
0: ल मटम

0: मायालाई हाल्छौ छबाट
1: सम्पत्ति तिम्रै माया ठुलो
0: ल मलाई मबाट होइन त

0: छुटाएर एक्लो बनायो यो बाटा ल गाउँदा गाउँदै अलिकति आउँदै आएन यो बाटै पऱ्यो फेरि है यो बाट
1: बिगार्यो
0: यो बाटा

Đây nó mà ta ऊ बाटो पर्यो है उजिते र गई हरे र गई नतिजा आफै सँग पारे र गई यी बाटो पर्यो इन्जिन गाडीमा ल जे गरे नि मबाटै पर्छ है ल त ठिक छ मबाट अब के गाउने होला त मैले अन्त त्यसको रुसै आएन हौ मलाई त माकुर माकुर गुरु देवी थानको परेवा माकुर माकुर गुरु यसपालिको त्यही त नि मलाई उसै आएन लय नै आएन ल म अर्को गीत आउँछु है बरु मलाई आउँदै आएन क्या त्यसको ठ्याक्कै म्युजिक आउँदै आएन लिरिक्स आउँदै आउँदैन त्यही भएर बिर्सेछु

0: हजुर
1: लाग्दो पाटे भोग्यो उहीतिर किलो माया माईतिर किलो उहीतिर मेरा नालौ दुईतिर
0: रबाट

0: Mary?
1: Hello. Ramdipo, tar nabisikre.
0: Yug gai sakyo hai?
1: रात
0: रुमल रात रुमल
1: रिवन
0: छोटो छ जीवन एगन जीवन भनेको छोटो छ रिवन छोटो छ जीवन न नबाट के गाउने होला त मैले फेरि निरा जहिले रिसाउने निरा जहिले रिसाउने कहिले होला मायासँग माया बिसाउने ल ठिक छ त्यसरी साथीहरूलाई पालो दिउ न त हुँदैन ल त्यसरी सम्झन सावा
1: बहिनीको लागि अनि हाम्रो दाइले पनि बहिनीहरू जस्तै जानी नजानी हो नि आज भने सिपल भए रहेछ नरेन्द्र दाईको लागि सिकरको लागि अनि सगमाया साथीको लागि सम्पूर्णको लागि भन्दै
0: नमस्ते शुभ दिन नमस्कार शुभ दिन हुन्छ हामीलाई फोन गर्नुभएको

दलमाहरू हुनु हुन्थ्यो पुलचोकदेखि, एकदमै मजा ल्याउनु दाक्षिणी खेल्यो दिदीलाई, एकदम धेरै धेरै धन्यवाद छ। अब भने म साथीहरूलाई लिन सक्दिनँ है साथीहरू, किनभने 48 भइसक्यो सैलाबेन, अब छोटो गीत पनि राख्नु पर्यो, थोरै व्यवसाय विश्राम पनि बजाउनु पर्यो, अनि त्यसपछि त फेरि सकिहाल्छ समय। त्यही भएर यति जेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद छ। अनि हप्ताभरि फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना साथीलाई रुसैको रिचार्जको व्यवस्था गरिदिनु भएकोमा पोखरेल मोबाइल पसललाई पनि एकदमै मनैदेखि आभार प्रकट गर्दछु। स्वदेश तथा विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो अनुपात नेपाली र एप्स हाम्रो 97.6 MHz रेडियो ध्वनि तरंगबाट पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ। र जसले फोन कल कोशिश गर्नुभयो उहाँलाई पनि धेरै धेरै धन्यवाद छ। आज हामीलाई फोन गर्नुभएको थियो नरेन्द्र रिमाजी हुनुहुन्थ्यो स्याङ्जा बिरुवादेखि, रोसिका लम्सालजी हुनुहुन्थ्यो वानटाङ खोलादेखि, र दलमाया दिदी हुनुहुन्थ्यो पुलचोकदेखि। उहाँहरू सबैजनालाई एकदमै धेरै धेरै धन्यवाद दिँदै र अन्तिममा जहाँ नदी भने तपाईँको माझमा चाँदी जलप भने जालकी मुहीबाट रहेको छ यो सुमधुर गीतलाई कार्यक्रममा स्थान दिँदै आजको श्रृंखलाबाट पनि म कार्यक्रम प्रस्तुता रिमा पनि बिदा तपाईँको बाँकी रहेको दिनहरू शुभ अनि सुखद बितोस्। तपाईँहरू पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी FM 97.6 MHz। बाई बाई।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन भाउजू, यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816362032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ।
5: होइन हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर शोरूम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानोसँग साथ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर शोरूम, दुलेगौडा त नहुँ।
6: प्रोपाइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709, मोबाइल नम्बर 9847061268,
7: 9850602068।
9: प्रसन्न, होमवर्क देखाउ त।
10: हस् टिचर।
9: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
10: टिचर, मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
11: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0965714484, मोबाइल 9850603384 र 9850607988।
12: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9850604343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
13: हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
14: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
13: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चाहिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
15: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चाहिरहनु पर्ने झन्झट,
16: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
17: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864597056।
16: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
18: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
19: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
18: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
19: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाली पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
18: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412100 र 9847078022।
20: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाऊ न है।
21: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
20: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
18: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
20: मोबाइल 9560055770।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला मध्याहको ठिक 12 बज्यो।
4: शीर्षकमा अहिलेसम्म 9.6% बजेट खर्च गरेको छ। यो शीर्षकमा चालू आर्थिक वर्षका लागि 12,70,58,90,00,000 बजेट विनियोजन भएकामा भदौ मसान्तसम्म 1,22,03,54,00,000 खर्च भएको छ। यस्तै पूँजीगत शीर्षकमा 4,31,10,63,00,000 बजेट विनियोजन भएकामा अहिलेसम्म वार्षिक लक्ष्यको 1.78% अर्थात 7,66,48,00,000 मात्रै खर्च भएको कार्यालयको तथ्याङ्कबाट देखिन्छ। वित्तीय व्यवस्था शीर्षकको अहिलेसम्मको बजेट खर्च 16.59% छ। यो शीर्षक चालू आर्थिक वर्षका लागि 4,22,64,91,00,000 विनियोजन भएकोमा भदौ मसान्तसम्म 70,13,70,00,000 बराबर खर्च भएको हो। यस अवधिसम्म सरकारको खर्चको तुलनामा आमदानी कम छ। भदौ मसान्तसम्मको कुल राजस्व संकलन वार्षिक लक्ष्यको 11.58% अर्थात 1,90,10,79,00,000 छ। पछिल्ला दुई महिनामा मात्रै सरकारको आमदानी भन्दा खर्च झण्डै 9,72,00,00,000 बढ़ी देखिएको छ। नेपालले राष्ट्रसंघको 81 महासभामा जलवायु परिवर्तनबाट भोगिरहेको क्षति, जलवायु न्याय, जलवायु वित्त तथा हिमाली क्षेत्रमा परेको असरलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ। परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले आज सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा महासभामा नेपालले उठाउने विषयबारे जानकारी दिनुभएको र यसले जलवायु संकटका कारण भोगिरहेको जनधनको क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गराइने बारे पनि बताउनुभयो। उहाँका अनुसार संयुक्त राष्ट्र संघका 6 प्रमुख अंग मध्ये एक महासभामा 193 सदस्य राष्ट्रले एक राष्ट्र एक मतका आधारमा सार्वभौमिक समानताको अभ्यास गर्छन्। महासभाले विश्वका महत्वपूर्ण विषयमा छलफल, नीति निर्माण तथा बहुपक्षीय सहकार्य प्रवर्धन गर्ने महत्वपूर्ण मञ्चका रूपमा काम गर्दै आएको समेत राईले बताउनुभयो। भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने समेत कार्यक्रम रहेको छ। नेपाली प्रतिनिधि मण्डल असोज 6 गते न्यूयोर्क जानेछ। देशका विभिन्न जिल्ला भएर बहने साना नदी तथा खोलामा आज पानीको भाव बढ़ने र आकस्मिक बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार ताप्रेजुङ, शंखुवासभा, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, नुवाकोट, काठमाण्डु, भक्तपुर, ललितपुर, गोर्खा, धादिङ, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, बझाङ, बाजुरा र अछाम तथा आसपासका जिल्लाका साना नदीमा बहाव बढ़ने सम्भावना छ। वर्षाका कारण जलसतह बढ़न सक्ने र साना नदी तथा खोलामा आकस्मिक बाढ़ी आउन सक्ने भएकाले तटीय क्षेत्र आसपासका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ। आज सुनको भाव 2,300 रूपियाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज 2,99,500 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुन तोलाको 3,01,800 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 60 रूपियाँले बढ़ेर 4,625 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलाको 4,685 रूपियाँमा कारोबार भएको थियो। अर्थमन्त्री डाक्टर स्वर्णिम वागले 3 दिने भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ। भारत सरकारको निमन्त्रणमा आज उहाँ नयाँ दिल्ली जानुभएको हो। भ्रमणका क्रममा विपदपछिको पुनर्निर्माण लगायत दुई देशबीचको आर्थिक, राजनैतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्ने भ्रमणको मुख्य उद्देश्य रहेको अर्थमन्त्री वागलेको सचिवालयले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा बसाईसराई रोक्न धनकुटाको छत्तर जोरपाटी गाउँपालिकाले सुरक्षित आवास बनाउँदै शरद ऋतुका लागि मनासलु हिमालको आरोहण शुरू लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले चालू आर्थिक वर्षको दुई महिनामा सरकारको आमदानी भन्दा खर्च 9 अर्बले धेरै, जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा राष्ट्रसंघ महासभामा उठाउने नेपालको तयारी लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। गाउँमा बसाइसराई गरेर आउने परिवारलाई गाउँमै टिकाई राख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आफ्नो रणनीति परिवर्तन गर्ने भएको छ। पाँच वर्षदेखि सञ्चालन हुँदै आएको दुहुना गाई वितरण कार्यक्रम प्रभावकारी नभएको निष्कर्ष निकाल्दै गाउँपालिकाले अब सुरक्षित आवास कार्यक्रमलाई प्राथमिकता दिने भएको छ। नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोड्ने र पशुपालन मार्फत आमदानीको स्रोत सृजना गर्ने उद्देश्यले गाउँपालिकाले आर्थिक वर्ष 2077-78 दुहुना गाई कार्यक्रम सञ्चालन गर्दै आएको थियो। पाँच वर्षको अवधिमा 50 परिवारलाई लैनो गाई वितरण गरिएको गाउँपालिकाले जनाएको छ। पशुपक्षी विकास शाखाका प्रमुख राजकुमार राईका अनुसार पहिलो वर्ष 9 परिवारलाई गाई वितरण गरिएको थियो, तर गाई वितरण मात्रै गरेर परिवारलाई दीर्घकालीन रूपमा गाउँमा टिकाउन नसकिने देखिएपछि कार्यक्रमको स्वरूप परिवर्तन गर्न लागि गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाका अनुसार बसाइसराई गरेर आउने परिवारका लागि आय आर्जनको अवसरसँगै स्थायी र सुरक्षित बसोबासको आधार आवश्यक देखिएको छ। शरद ऋतुका लागि मनासलु हिमालको आरोहण शुरू भएको छ। यो याममा आरोहणका लागि अनुमति लिएका विभिन्न देशका 466 जना आरोहीले गएको मंगलबारदेखि आरोहण शुरू गरेका हुन्। 39 समूहमा 342 जना पुरूष र 124 जना महिला आधार शिविरबाट आरोहणका लागि प्रस्थान गरेका छन्। आधार शिविरमा लामा गुरूले पूजा गरेर आरोहणको स्वागत गरिएको आरोहणका सहयोगी विश्वबहादुर गुरूङले बताउनुभयो। आरोहीहरूले अबको एक दुई दिन तीन हप्ताभित्र आरोहण गरिसक्ने उहाँको भनाइ छ। अब विदेशको खबर। अस्ट्रेलियाले विदेशी विद्यार्थीलाई अध्ययनका क्रममा श्रीमान श्रीमती तथा आश्रित सन्तान अस्ट्रेलिया लैजान पाउने सुविधा हटाउने तयारी गरेको छ। अस्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले विदेशी विद्यार्थीका परिवारका सदस्यलाई अस्ट्रेलिया ल्याउन रोक लगाउने व्यवस्था गर्न लागि जानकारी दिनुभएको द गार्जियनले जनाएको छ। अहिले अन्तर्राष्ट्रिय विद्यार्थीले आफ्नो अध्ययन अवधिमा श्रीमान वा श्रीमती तथा 18 वर्ष मुनिका आश्रित सन्तानलाई अस्ट्रेलिया लैजान पाउने व्यवस्था छ। विद्यार्थीका श्रीमान वा श्रीमतीले पनि विद्यार्थीले अध्ययन गरिरहेको विषय र तह अनुसार निश्चित समयसम्म अस्ट्रेलिया काम गर्न पाउने व्यवस्था छ, तर प्रस्तावित नयाँ व्यवस्थाले परिवारका सदस्यलाई अस्ट्रेलिया ल्याउने वा सुविधा हटाउने तयारी गरिएको छ। सरकारले विद्यार्थीको संख्या घटाउने योजना नभए पनि उनीहरूका परिवारलाई साथमा ल्याउने सुविधा प्रभावकारी रूपमा बन्द गर्न खोजेको हो। पछिल्ला वर्षमा आप्रवासीको संख्या बढ़दा आवास पूर्वाधार र सार्वजनिक सेवामा दबाव रहेको भन्दै अस्ट्रेलियामा यसको आलोचना हुँदै आएको छ। बढ़दो आप्रवासनले घरको माग बढ़ाएको र सार्वजनिक सेवा तथा पूर्वाधारमा चाप परेको बुझाइरहेको छ। अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाली टोलीले आज इण्डोनेसियासँग खेल्दैछ। खेल दिउँसो 4 बजे शुरू हुनेछ। यो समूहमा नेपाल, इण्डोनेसिया र आयोजक जापान रहेका छन्। समूहका शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। नेपालले प्रतियोगिताको पहिलो खेलमा हिजो आयोजक जापानसँग 3-0 सोझो सेटमा पराजय बेहोरेको छ। जापानले नेपाललाई 25-8, 25-12, 25-11 हरायो। जापान एसियाली महिला भलिबलमा बलियो टोलीका रूपमा रहेको छ र नेपालले खेलभर दबावमा रहेर प्रतिस्पर्धा गरेको थियो। पहिलो खेलको हारपछि नेपाल अहिले समूहमा अंकविहीन छ, त्यसैले इण्डोनेसिया विरूद्धको खेल नेपालका लागि समूह चरण पार गर्नेका लागि महत्वपूर्ण छ। समूहमा 3 टोली मात्र रहेकाले हरेक खेलको नतिजाले अन्तिम समीकरणमा ठूलो प्रभाव पार्नेछ। नेपालले इण्डोनेसियालाई हराएमा समूहमा 1 जीतसहित क्वार्टर फाइनल प्रवेशको सम्भावना बलियो हुनेछ। नेपाल र इण्डोनेसिया बीचको खेलपछि समूह एकको अन्तिम खेलमा जापान र इण्डोनेसिया खेल्नेछन्। यो खेल भने भोलि हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। चालू आर्थिक वर्षको दुई महिनामा सरकारको आमदानी भन्दा खर्च 9 अर्बले धेरै, कुल राजस्व संकलन वार्षिक लक्ष्यको 11.5%, जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा राष्ट्रसंघ महासभामा उठाउने नेपालको तयारी, जलवायु संकटका कारण नेपालले भोगिरहेको क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गराउने, आज 24 जिल्लामा बाढ़ीको जोखिम, साना नदीमा बहाव बढ़न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह, अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था लागू हुँदै बढ़दो आप्रवासनले घरको माग, सार्वजनिक सेवा तथा पूर्वाधारमा चाप परेको ठहर, र एसियाली खेलकुदमा नेपालको महिला भलिबल टोलीले आज इण्डोनेसियासँग खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: पटकको काईबाट बसमा
1: 97.6
2: शुक्ला गण्डकी एफएम 97.6
3: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा TVS कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि मोबाइल नम्बर 98560309 र 97065620209
4: TVS को साथ छ हाम्रो।
5: आज पनि खाना काँच्छै नि? होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
6: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो?
5: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न। बरु भन न, किचनको सामान किन्न कहाँ जाने?
6: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि। अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
5: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
8: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर त्यस्तै, लोबेड हेर त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर सबै त्यस्तै।
9: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
8: त्यसो नहुने मरी, म पनि अब नाटिकेर घरबाटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
9: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
10: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
7: गण्डकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
10: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0965702625, मोबाइल 98563388, 98461656।
11: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोकु रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
12: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौँ।
11: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
12: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
11: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
12: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 98459011120 र 98162651187।
13: मेरिया मैनी, कस्तो राम्रो गहना!
14: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
13: कान्छी पनि, स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
15: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
9: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गरगहना,
15: शुद्ध सुन तथा चाँदीका गरगहना,
9: छापावाला सुन चाँदीका गरगहना,
15: राशि अनुसारका पत्थर,
9: कम्प्युटर तौल प्रविधि,
15: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
9: बिना रसायन 24 क्यारेटका गरगहनाको लागि सम्झिनै पर्ने ठाउँ
15: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
9: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171660069, 98067725229।
15: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141332222, 98087279142।
0: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको। यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
1: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
0: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
1: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
0: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811969902।
3: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्लागण्डकी चार, दुलेगौड़ा, प्राइम बैंक संगे शुक्लागण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 9855309982 र 9705620209।
4: तपाई सुन्दै हुनुहुन्छ शुक्लागण्डकी एफएम 97.6 मेगाहर्ज।

0: सेन्ट मेलामा जम्मै दिन छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू बजाज बाइकको साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्यास डिस्काउन्ट, अन द स्पट फाइनेन्स, सर्भिस चार्ज फ्री र फ्री एक्सेसरिज। त्यसैले नो यता उता, जम्मै लिनको लागि मात्र ल्याउनुहोस् नागरिकता। यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्
1: यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म।
2: स्थान शुक्ला गण्डकी 4 दोलेगौडा, कुमारी बैंक सँगै बजाज शोरूम पारी।
1: थप जानकारीको लागि शुभेच्छा अटो बजाज शोरूम,
2: मोबाइल नम्बर
1: 9855062842
2: र 9814466422।
3: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
4: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
5: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
3: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
6: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
4: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847739849।
7: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
8: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलौड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
7: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0657414142, मोबाइल 9850623128 र 9462614726।
9: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस, शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 9827109466 र 9840694530।
10: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो फेरि।
11: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
10: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
11: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
10: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
11: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9855062452।
12: पङ्खा
13: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
11: चिसो हावा फाल्ने पङ्खा लिन त कति ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
13: चेस्का बाजे चाँचो पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउसहोल्डका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
14: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 9855603324।
8: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्लगण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा। दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560285787।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
7: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम।

0: डोजर लाइट ट्रिपर चाहिए सम्पर्क गर्नुहोला।
1: सम्पर्क बाराही युपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0635414411 मोबाइल 9855229938 र 9808222938।
2: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
3: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
4: सम्पर्क 0654142121 मोबाइल 9855359921।
3: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
5: सूचना स्थानौ सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 3 गते शनिबार
6: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
6: हाट जोनी तथा नशा रोग विशेषज्ञ डाक्टर विजय परियार
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेरी स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु फोन 0654143777 मोबाइल 9856443443।
7: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
8: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलि
9: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
10: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्स का रंग रोगन पञ्चकन्याका एसडीपी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
11: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445।
12: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 9855309982 र 9705620209
13: TVS साथ छ हाम्रो।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको।
4: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झिएको हो कि।
5: कहाँ छ पुन मोबाइल?
4: यहाँ दुलीगुडामा तरकारी पसलको आदैमा छ।
5: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
5: प्रोप्राइटर हेमराज पुन। मोबाइल 98191 74888 र 98448 48000।
6: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
6: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्रणाली।
4: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
6: शाखा कार्यालय शुक्ला गण्डकी 4, दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0658 590 511।
5: खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना। खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरनीटारको 24 वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार, समय बिहान 10 बजे, स्थान कृषि उपज संकलन तथा बिक्री केन्द्र बेलचौतारा परिसर।
7: वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
8: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
9: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
10: प्रोप्राइटर राजकुमारी अधिकारी। फोन 0658 570 744।
11: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560 77987।
12: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
13: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
14: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ।
12: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
15: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाहा रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
16: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847739849।
17: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
18: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
15: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
18: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
15: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
18: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
15: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
18: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
15: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
19: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
15: मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
20: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
15: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
21: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्ला गंडकी एफएम 97.6
1: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98560443343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
0: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्वस्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समयसँगै हरो उत्तरण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
2: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
3: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
4: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
2: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी तिलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565706676, मोबाइल 98560262676।
5: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660086925, 98560034181 र 98460745780।
6: कता हिँडेको हो आइफोन हातमा लिएर?
7: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
7: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा।
4: प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231।
8: शुक्ला गण्डकी एफएम 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
4: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 68 827 र 98 644 35 031।
5: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुनचाँदी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
5: पुराना गरगहनासँग नयाँ साथ फेर,
6: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालिका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62 09।
7: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
8: ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाऊ,
7: अहिले हतार छ पछि आउँदै गरौला है।
9: दीर्घायु फर्निचर शोरूम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
10: दीर्घायु फर्निचर शोरूम दुलीगढा त नहुँ।
9: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965 70 9 4, मोबाइल नम्बर 98460 61 268 68
10: 98560 60 268।
12: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार, स्थान नेवार समाज हल दुलेगौडा, समय बिहान 11 बजे।
13: कता हिँडेको आइफोन हातमा लिएर?
14: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
13: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
14: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
13: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463283811।
15: ए नानीको बुवा, आज त नयाँ सन्देश सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
16: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
15: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
17: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
15: होम डेलिभरीको पनि व्यवस्था छ।
18: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी चार पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9855600778।
19: टीवीएस कंपनी का विभिन्न मॉडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गंडकी चार दुलेगौड़ा, प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी। मोबाइल नंबर 9855309982 र 9705620209।
20: TVS को साथ छ हाम्रो।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9800-560-14-175।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6। शुक्ल गण्डकी टाइम चेक।
0: यति बेला दिउँसोको ठिक 2 बज्यो।

Hey, shaky, shaky.

0: शुक्ला गंडकी एफएम 97.6
1: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
2: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9856 5834 6

0: बजाज एक्सचेन्ज मेलामा झ्याम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू बजाज बाइकको साथ झ्याम्मै लिएर जानुहोस्। झ्याम्मै भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पट फाइनेन्स, सर्भिस चार्ज फ्री र फ्री एक्सेसरिज। त्यसैले नो यता उता, झ्याम्मै लिनको लागि मात्र ल्याउनुहोस् नागरिकता। यदि तपाईँले पनि न्यु खोज्नु भएको हो भने आइहाल्नुहोस्
1: यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म।
2: स्थान शुक्ला गण्डकी 4 दोलेगौडा, कुमारी बैंक सँगै बजाज शोरूम पारे।
1: थप जानकारीको लागि शुभेच्छा अटोवर्क्स, बजाज शोरूम,
2: मोबाइल नम्बर
1: 9856062842
2: र 9814466422।
3: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
4: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलायो राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
5: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
4: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
6: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
7: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
1: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
7: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0564141094, मोबाइल 9856602630।
6: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
8: यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 3 गते शनिबार
9: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
8: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
9: हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर विजय परियार,
8: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेरी स्क्यान थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु, फोन 0658414377, मोबाइल 9856044343।
10: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
11: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
12: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
13: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
14: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ
2: ब्याङ्किङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
15: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
16: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्प पोस्टोक,
15: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124।
17: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
18: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
17: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन, आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
18: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन, तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
17: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौंडा, प्रोपाइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9846694378, 9811796902।
19: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी चार, दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
20: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
21: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
22: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
20: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
23: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौंडा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौंडा, प्राइम बैंक सँगै शुक्ला गण्डकी FM को पारिपट्टी। मोबाइल नंबर 9856309982 र 9705620209।
24: साथ छ हाम्रो।
25: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौंडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार, स्थान नेवार समाज हल, दुलेगौंडा, समय बिहान 11 बजे।
0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनाऊ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
2: जन चेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिमनी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षीय वारेन्टी भएको फेबर चिमनी र अन्य ब्रान्डका चिमनीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिमनी ब्रान्ड फेबर चिमनीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62827 र 98644530031।
6: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
7: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
6: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
7: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
6: पुराना गरगहनासँग नयाँ साथ फेर,
7: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
6: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौँ रातन हो। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62799।
8: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
9: ए तिमी पो बस्दै गर है, म तिमी लागि चिया बनाएर ल्याउँछु।
8: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
10: दीर्घायु फर्निचर सोरुम,
8: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै

0: अर्डर अनुसार तयार पारिन्छ।
1: साथै पुरानसँग साथ फिल र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
2: एभरेस्ट स्टिल र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
0: दीर्घायु फर्निचर सोरुम डेलीगौडा त नहुँ
1: प्रोपाइटर लक्ष्मीराज वाग्ले। फोन नम्बर 0765709604 मोबाइल नम्बर 9896061268
0: 9856602068।
3: खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना। खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरनीटारको 24 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार, समय बिहान 10 बजे, स्थान कृषि उपज संकलन तथा बिक्री केन्द्र बेलचौतारा परिसर।
4: कता हिँडेको हो आइफोन हातमा लिएर?
5: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
4: लौ तँलाई थाहा छैन, डुलीगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
5: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
4: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843328811।
0: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
6: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
0: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
7: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
0: होम डेलिभरीको पनि व्यवस्था छ।
8: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमणि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9856007078।
9: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
1: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
3: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9161638981।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9800-560-14-175 तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक
1: यति बेला दिउँसोको ठिक 3 बज्यो।
3: प्रतिशत कायम बचत र ऋणको ब्याज दर बीचको अन्तर 6% भन्दा बढी हुन नपाउने, विश्वमा पानीको चक्र झन अनियमित बन्दै कतै अत्यधिक पानी त कतै गम्भीर अभावको अवस्था देखिन थाल्यो, र जापानमा भइरहेको एसियाली खेलकुदमा आवासको व्यवस्था लिएर तीव्र आलोचना। नेपाल खबरमा अब पूरा खबर। सिलिमी जलविद्युत केन्द्रको सुरुङबाट हिजो निकालेका 5 शव आफन्तले बुझेका छन्। भोटेकोशी नदीमा बाढ़ी आउँदा केन्द्रको सुरुङभित्र ज्यान गुमाएका इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मीनराज मोक्तान, चौकीदारहरू श्यामबाल थापा मगर र तिलकबहादुर थापा मगर तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव पहिचानपछि परिवारलाई हस्तान्तरण गरेको सिलिमी जलविद्युत कम्पनीका प्रबन्ध निर्देशक बाबु राजा महर्जनले जानकारी दिनुभयो। उद्धार टोलीले विद्युत केन्द्रको सुरुङको बाहिरी भागदेखि झण्डै 150 मिटरभित्र रहेको कन्ट्रोल रूम क्षेत्रबाट हिजो उनीहरूको शव निकालेको थियो। यसैबीच भोटेकोशी बाढ़ीमा बेपत्ता हुनेको संख्या 6150 जना पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जिल्ला तहबाट नाम थर र विस्तृत विवरण पुष्टि भएर आएपछि बेपत्ता सूची अध्यावधि गर्दा संख्या बढ़ेको हो। प्राधिकरणका अनुसार बाढ़ीमा परेर 1403 जनाको ज्यान गएको पुष्टि भएको छ। विस्थापित भएका मध्ये 1515 जनालाई नुवाकोट र रसुवाका 29 होल्डिङ सेन्टरमा राखिएको छ। नेपालले संयुक्त राष्ट्रसंघको 81 महासभामा जलवायु, न्याय, क्षति तथा नोक्सानी कोष र हिमाली क्षेत्रको संरक्षणलाई प्रमुख एजेण्डाको रूपमा उठाउने भएको छ। सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा परराष्ट्र सचिव अमृत बहादुर राईले जलवायु संकटका कारण नेपालले भोगिरहेको जनधनको क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गराउने जानकारी दिनुभएको हो। नेपालले फण्ड फर रेस्पोण्डिङ टू लस एण्ड ड्यामेज लगायत संयन्त्रबाट तत्काल वित्तीय सहयोग उपलब्ध गराउन आग्रह गर्नेछ। जलवायु उत्थानशील पूर्वाधार, प्रविधि हस्तान्तरण र क्षमता विकासका लागि विकसित देशहरूसँग अपील गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। न्यूयोर्कमा नेपालले सगरमाथा 2 विषयमा उच्च स्तरीय साइड इभेन्ट समेत आयोजना गर्नेछ, जसको मुख्य उद्देश्य हिमाली क्षेत्रको पारिस्थितिक प्रणालीमा परेको असरबारे अन्तर्राष्ट्रिय ध्यान खिच्नु रहेको छ। महासभाको उच्च स्तरीय हप्ता अन्तर्गत हुने जनरल डिबेटलाई प्रधानमन्त्री वीरेन्द्र शाहले सम्बोधन गर्नुहुनेछ। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। परराष्ट्र मन्त्री सहितको नेपाली प्रतिनिधिमण्डल सेप्टेम्बर 22 अमेरिका प्रस्थान गरी सेप्टेम्बर 26 स्वदेश फर्कनेछ। सहकारी संस्थाले आफ्ना सदस्यहरूलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याज दर 13% कायम भएको छ। सहकारी रजिष्ट्रारको कार्यालयले आजदेखि लागू हुने गरी यसअघिको 16% सीमालाई घटाएर नयाँ सन्दर्भ ब्याज दर 13% तोकेको हो। नयाँ व्यवस्था अनुसार अब सहकारीले 13% भन्दा बढ़ी ब्याज दिन पाउने छैनन् भने बचत र ऋणको ब्याज दर बीचको अन्तर 6% भन्दा बढ़ी हुन नपाउने व्यवस्था गरिएको छ। यसैगरी ऋणको ब्याजलाई मूल ऋणमा पूँजीकरण गरी पुनः ब्याज लगाउन नपाइने र हर्जना रकम असुल हुन बाँकी ब्याजको 5% भन्दा बढ़ी लिन नपाइने कार्यालयले स्पष्ट पारेको छ। प्रशासनिक सेवा वा नवीकरण शुल्कका नाममा थप रकम लिन नपाइने र सम्पूर्ण लागत ब्याज दरमै समावेश हुनुपर्नेछ। संस्थाले आफ्ना सबै सदस्यका लागि समान ब्याज दर कायम गरी अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्नेछ। ऋण प्रवाह गर्दा रकम सीधै ऋणीको व्यक्तिगत खातामा जम्मा गर्नुपर्ने निर्देशन दिइएको छ। पूर्वी नवलपरासीको हुपिसेकोट गाउँपालिका 6 रहेको घाँडी भीरमा केही समयदेखि निरन्तर निस्किरहेको धुवाँ विषाक्त कार्बन मोनोक्साइड ग्यास रहेको पुष्टि भएको छ। खानी तथा भूगर्भ विभागको विज्ञ टोलीले गरेको स्थलगत अध्ययन तथा प्रारम्भिक परीक्षण अनुसार चट्टानभित्र रहेको पाइराइट खानिज अक्सिजनसँग मिसिदा उत्पन्न रासायनिक प्रतिक्रियाले यो घातक ग्यास निस्किएको हो। विज्ञहरूको अनुसार हावा र पानीको सम्पर्कमा पाइराइट बल्दा सल्फर डाइअक्साइड ग्यास र उच्च तापक्रम पैदा हुन्छ, जसले चट्टानमा रहेको कार्बनलाई बाल्न मदत गरिरहेको छ। यस ग्यासको असरले मानिस तथा पशुपक्षीमा टाउको दुख्ने, रिङ्गटा लाग्ने, श्वास प्रश्वासमा समस्या हुने र अचानक बेहोस भई ज्यान समेत जान सक्ने भएकोले धुवाँ निस्किएको ठाउँ नजिक नजान र नसुङ्न विज्ञहरूले कड़ा चेतावनी दिएका छन्। यसै गरी धुवाँ निस्किएको ठाउँ मुनिको खोल्सीमा बग्ने पानीमा समेत एसिडको मात्रा उच्च पाइएकाले त्यो पानी पिउन वा प्रयोग गर्न नमिल्ने विज्ञहरूले बताएका छन्। स्थानीय प्रशासन तथा विज्ञहरूले रील वा भिडियो बनाउने बहानामा जोखिमपूर्ण क्षेत्रमा नजान र सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रको खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556 94 33 4 93 555।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बीमा काचन फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू सरकारले हिजो सकिएको भदौ महिनाका लागि करदाता प्रोत्साहन उपहार घोषणा गरेको छ आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमका बीच भदौ महिनाका 31 र 2 बम्पर गरी 33 विजेता घोषणा गरेको हो भोटेकोशी नदीमा भदौ 10 आएको बाढ़ीका कारण भदौ 16 गतेको उपहार घोषणा कार्यक्रम स्थगित भएको थियो भदौ महिनाका हरेक दिनका दरले 31 जनही 1,00,000 र 2 बम्पर उपहार अन्तर्गत जनही 10,00,000 रूपियाँ पाएका हुन् भदौ महिनामा सुनिता फेन्सी स्टोरबाट 7,000 रूपियाँको सामान किन्ने ग्राहक र काकीआनी पोलिक्लिनिकबाट 200 रूपियाँको सामान किन्ने ग्राहकले बम्पर उपहार जितेका हुन् आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षदेखि करदाता प्रोत्साहन उपहार कार्यक्रम संचालन कार्यविधि 2083 संचालनमा ल्याएको हो अब विदेशको खबर विश्वमा पानीको चक्र झन अनियमित बन्दै गएको र यसले कतै अत्यधिक पानी त कतै गम्भीर अभावको अवस्था निम्ताएको संयुक्त राष्ट्रसंघले जनाएको छ विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार जलवायु परिवर्तनका कारण पानीको उपलब्धता र प्रभावमा असन्तुलन बढ़दै गएको छ समाचार संस्था एएफपीका अनुसार सन् 2025 विश्वका नदीहरूका लागि 3 दशकभन्दा धेरै अवधि यताकै सबैभन्दा सुक्खा वर्ष मध्ये एक रहेको छ प्रतिवेदनले विश्वभरि नै हिम नदीहरू खुम्चिँदै गएको भूमि गत पानीको सतह घटिरहेको र ताजा पानीको भण्डारमा दशकौंदेखि देखिएको गिरावट निरन्तर जारी रहेको चेतावनी दिएको छ सन् 2023 देखि 2025 सम्मको अवधिमा मात्रै हिम नदीहरूले झण्डै 104 GT बराबरको बरफ गुमाएका छन् जुन लगातार चौथो वर्षको उल्लेखनीय गिरावट हो डब्ल्यूएमओ की महासचिव सेलेस्टे साउलोले भूजल र हिमनदी जस्ता दीर्घकालीन पानी भण्डार घट्नुलाई गम्भीर चिन्ताको विषय भएको बताउनु भएको छ एलनिनोको प्रभावले यो जोखिम अझ बढ़ाउने उहाँको चेतावनी छ हिमनदीमा आउने विपदको असर एउटा देशमा मात्र सीमित नरहने भन्दै उहाँले भर्खरै नेपाल र चीनमा देखिएका घटनालाई उदाहरणको रूपमा प्रस्तुत गर्नुभयो यस्ता जोखिमको पूर्वानुमान र जलचक्र बुझ्नका लागि विश्वभर थप गुणस्तरीय तथ्याङ्क आदान प्रदान र अन्तर्राष्ट्रिय सहकारी आवश्यक रहेको प्रतिवेदनमा जोड़ दिएको छ अब खेल खबर पछि शनिबारदेखि जापानमा औपचारिक रूपमा शुरू हुन लागेको 20 एसियाली खेलकुदमा खेलाड़ीहरूको आवास व्यवस्थालाई लिएर तीव्र आलोचना शुरू भएको छ नागोया शहर र आईसी फ्रेक्चरमा आयोजना भइरहेको प्रतियोगिताका लागि हजारौं खेलाड़ीहरूलाई काठका कन्टेनर शैलीका छाप्राहरूमा राखिएको पछि विरोध भएको हो कोरिया बास्केटबल संघका उपाध्यक्ष जुङ जे योङले बसोबासको यो व्यवस्था अहिलेसम्मकै सबैभन्दा खराब रहेको बताउनु भएको छ उहाँका अनुसार 6 ft 7 in भन्दा अग्ला खेलाड़ीहरूले ओछ्यानमा खुट्टा सिधा तन्काउन समेत पाएका छैनन् दक्षिण कोरियाका एक खेलाड़ीले त कोठामा पानी चुहिएको भिडियो पोस्ट गर्दै सहयोगको याचना गरेका छन् यसपटक अनुमानभन्दा बढ़ी अर्थात 17,000 भन्दा धेरै खेलाड़ी तथा पदाधिकारी सहभागी भएपछि सयाको अभाव देखिएको हो आयोजकले 2,000 पाउनका लागि कन्टेनर छाप्रा झण्डै 5,000 लागि इटालियन क्रूज जहाज र बाँकीका लागि होटलको व्यवस्था मिलाएका छन् तर प्रतियोगिताको औपचारिक शुरूआत अघि नै फितलो व्यवस्थापनको चौतर्फी आलोचना भइरहेको छ चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक चिलिमे जलविद्युत आयोजनाको सुरुङमा फेला परेका 5 सब परिवारलाई हस्तान्तरण बाढ़ीमा बेपताउनेको संख्या 6,150 पुग्यो नेपालले संयुक्त राष्ट्रसंघको महासभामा हिमाली संकट र जलवायु वित्तको मुद्दा प्रमुखताका साथ उठाउने प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव गुटरेससँग द्विपक्षीय भेटवार्ता गर्ने सहकारी संस्थाले लिने अधिकतम ब्याजदर 13% कायम ब्याज बचत र ऋणको ब्याजदर बीचको अन्तर 6% भन्दा बढ़ी हुन नपाउने विश्वमा पानीको चक्र झन अनियमित बन्दै कतै अत्यधिक पानी त कतै गम्भीर अभावको अवस्था देखिन थाल्यो र जापानमा भइरहेको एसियाली खेलकुदमा आवासको व्यवस्थालाई लिएर तीव्र आलोचना

0: 97.6
1: शुक्लागंध की FM 97.6
2: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
3: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
4: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
3: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
4: शुद्ध सुन तथा चाँदीका गर गहना,
3: छापावाला सुन चाँदीका गर गहना,
4: राशि अनुसारका पत्थर,
3: कम्प्युटर तौल प्रविधि,
4: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
3: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
4: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौरा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
3: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171 16 0 69, 98 67 25 229,
4: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141 33 222, 98 87 69 70 142।
5: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट, एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ। दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98570065119 र 98694557056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
8: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
9: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मरमत गरे भइहाल्यो नि।
8: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
9: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
8: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मरमत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
9: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा, प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 98560062452।
10: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
8: किन आमा, के भएर?
10: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
8: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
10: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
8: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
10: मोबाइल 98560043952 र 98066656586।
8: कता हिँडेको हो आइफोन हातमा लिएर?
5: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
8: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मरमत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
0: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
8: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231811।
11: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौंडा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सबै ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौंडा प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारिपट्टी। मोबाइल नंबर 98560309082020।

0: टीवीएस साथ छ हाम्रो।
1: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगुडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार। स्थान नेवार समाज हल दुलेगाउँ। समय बिहान 11 बजे।
2: शुक्ला गण्डकी एफएम 97.6।

0: शुक्लागन्धकी एफएम 97.6
1: प्रसन्न होमवर्क देखाउ त
2: टिचर
1: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
2: टिचर मेरो मानेले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
1: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
3: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज ट्राइट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 9560633384 र 9560667988
4: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
5: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलि
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
7: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एचडीडी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
8: रिमाल हार्डवेयर सम्पर्क 0564142445 0564143445
9: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
10: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड एल्युमिनियम सिलट चरेस स्टिल आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
9: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0564141142 मोबाइल 9560623128 र 9462614726
11: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3:30 देखि 7 बजेसम्म बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवा सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564433। तनहु सेवा हस्पिटल सुकुलागण्डकी नगरपालिका।

0: गिवर्स ट्रेनिङ केयर विथ कम्प्यासन सर्भ विथ हार्ट
1: सिप सिक्नुहोस् भविष्य सुनिश्चित बनाउनुहोस् सिटी भिटीद्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिभर्स दुलीगौडामा सिटी भिटीको पाठ्यक्रममा आधारित 390 घण्टा तालिम
2: हाम्रा विशेषताहरू
1: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण
2: व्यावहारिक र प्रयोगत्मक सिकाई
1: रोजगारको लागि मार्गदर्शन तथा सहयोग
2: सिपमूलक गुणस्तरीय र प्रमाणकारी तालिम
1: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गते सम्म
2: स्थान सिम्स केयर गिभर शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ
1: सम्पर्क 9856443443 9041443688 9041443428 9560717773
0: डोन्ट मिस दिस अपर्च्युनिटी
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: साह्रै मिठो कुरो सम्झायो हो तैला।
1: अब अहिले थरी थरीका चिसो थरी थरीका कोला खोइ बता गयो धारा बता गयो
0: त्यो बोतलको पानी न त पुरा भिड्ने न त पुरा तिर्खै मेटिने।

0: पनि बेच्छन्, देवी देउराली पनि बेच्छन्, यही पालाले त मान्छेले मान्छेलाई पनि बेच्छन्, के अरे
1: बेच्छन् मात्रै, बेचिसके साइला बेचिसके, हरे हरे।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
1: माथिको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67-645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: आज पनि खाना काट्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउन, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
10: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
11: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किनौ पैसा छैन।
10: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा, प्रोप्राइटर कुल कुमार कुमाल, मोबाइल 98460-26-617 र 98-161-38-981।
12: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
11: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
12: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
11: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
12: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा।
13: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
14: चिकन ससेज, बब ससेज
15: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-70-52, मोबाइल 98-560-28-587।
16: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
17: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
16: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
5: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
0: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
18: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
5: ओम एम आभूषण सुन चाँदी दोकान।
16: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0-65-70-537, मोबाइल नम्बर 98-460-69-2046, 98-0-58-00-8।
19: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
6: ए
20: तिमी पो बस्ते गरे म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
21: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका
20: दिपा। ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
21: त्यही दुलीगौडा बजारमा छ नि दीर्घ फर्निचर्सहरू त्यहीबाट ल्याएको।
20: ए त्यसो भए त म गइहालेँ चिया त पिएर जाऊ। अहिले हतार छ पछि आउँदै गरौला है।
22: दीर्घायु फर्निचर शोरूम
20: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
22: साथै पुरानसँग साफिन र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
23: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
20: दीर्घायु फर्निचर शोरूम दुलीगौडा का नहुँ
22: प्रोपाइटर लक्ष्मी राज वाग्ली फोन नम्बर 065 मोबाइल नम्बर 98460-61268
20: 98560-61268
24: होइन यहाँ आमा कहाँबाट चलेको
25: कुटिहाँस्नु भन्नु यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु
24: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो आउनु मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
26: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
25: चेस्का बाजे चाँचो पङ्खा एलइडी बल्ब सोलरको ब्याट्री पानी चाहिने पम्प कुलर हाउसिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
27: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 98560-30324

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला अपराह्नको ठिक 4 बज्यो.
4: भन के कुरा?
5: सुन न, म हजुर बिना बाँच्नै सक्दिन. प्लिज हामी बिहे गरौँ न.
4: बिहे? त्यो पनि तिमीसँग? मलाई अहिले नै बिहे गर्नु छैन. यदि तिमीलाई बिहे नै गर्नु छ अरू कसैसँग गर.

0: 97.6
1: मङ्गलम पुनरीकाक्ष मङ्गलाय तनुहरी
2: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: विस्तृत जानकारीको लागि फोन नम्बर 98560534
4: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
5: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
6: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
4: सन्देश ट्रेडर्स सुप्रा गण्डकी तिरेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 98560262676
7: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौं
8: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ
7: टनेल प्लास्टिक टनेल त्रिपाल तरकारी लगाउने इन्डियन स्टिल पोलिङ तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक पोलिपट इन्डियन तथा नेपाली त्रिपाल ग्रिनेट जाली कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू
8: गुणस्तरीय पानीका पाइप जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्
7: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि
8: प्रोप्राइटर राजु सापकोटा रूपा सापकोटा मोबाइल 98459011120 र 98162561187
9: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिने उस्तै उता हेरिने उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परेमा त
10: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
9: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
10: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
9: त्यसो भए सँगै जाउ न त दुवैजना भएर सपिङ गरी फर्काउला
10: हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 98461694378 98171996902
11: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुचारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
12: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
13: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि
14: अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जानियो हामी पनि
12: हजुर हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने
14: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
12: स्वदेशी तथा विदेशी विदेशी डिजाइन का तैयारी कर गहना पाइने
13: पुराना सुन संग नया गहना साट्न सकिने
12: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
13: विवाह को लागि गर गहना बनाउँदा विशेष छूट को व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी छ खैरेनी टार तनहु थप सेवा सुविधा सहित पहिले को ठाउँबाट हाईवे सँगै हुलाक चोक मा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ मोबाइल नम्बर 9821552067 प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा
2: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस् सम्झनुहोस् है ब्रिजेस ज्वेलर्स
0: TVS कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में TVS कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् TVS शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक सँगै शुक्ला गंडकी FM को पारिपट्टी मोबाइल नंबर 9855309982 र 9705620209
15: TVS साथ छ हाम्रो
16: 97.6
17: शुक्ला गण्डकी FM 97.6

थाहा छैन नियतिले हामीलाई टाढा बनाउँदैछ या तिमी एक हुनबाट टाढिँदैछौ, तर आफ्नै प्रेमको मुना छिनाएर भोलि घरबाट अन्त्य कुरा छिनेदी। जसलाई चाहे अपनाउन पाए, तर जसलाई पाए त्यो मेरो चाहना होइन।

0: यो सब तैले गर्दा भएको
1: इट्स कॉल्ड मास्टर प्लान मैले तँलाई भनेको थिएँ नि मसँग पङ्गा नलै भनेर

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिखलीढुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0965905511। सुन्दर अटोक्स यमाहा शोरूम दोलेगौंडा प्रस्तुत गर्दछ।
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
3: सम्पर्क 0654142121, मोबाइल 98565391।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर सुन्दा हुँदै के को चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स दुलेगौंडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
8: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
9: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौंडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
8: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
1: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
10: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
11: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
1: ओम एम आभूषण सुनचाँदी दोकान,
0: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 98460769240, 98058008।
12: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौंडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौंडा, यानै एमबी ब्याङ्क र दुलेगौंडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 98271036 र 98460094530।
13: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
14: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
13: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
15: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
16: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, पन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
17: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
18: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
15: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
19: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेसन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560333598 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेसन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
20: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
21: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
20: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं। अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
22: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्लागन्धकी एफएम 97.6
1: कता हिँडेको हो आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
3: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
1: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
3: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
1: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौंडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौंडा, दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
4: चिकन ससेज, बब ससेज
3: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
1: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0635705052, मोबाइल 98568285।
5: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
1: किन आमा, के भएर?
5: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
1: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौंडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
5: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
1: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भव,
5: मोबाइल 98573942 र 98066656।

0: ब्रांड मेला में जम दी अपने पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम लिएर जानुहोस् जम्मै वैल्युएशन जम्मै कैश डिस्काउंट ऑन द स्पॉट फाइनेंस सर्विस चार्ज फ्री र फ्री एक्सेसरीज त्यसैले नो यता उता जम लिनको लागि मात्र ल्याउनुहोस् नागरिकता यदि तपाईले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्
1: यही भाद्र 28 गते देखि असोज 2 गते सम्म
2: स्थान शुक्ला गण्डकी 4 दोलेगौडा कुमारी बैंक सँगै बजाज शोरूम पारी
1: थप जानकारीको लागि शुभेच्छा अटो बजाज शोरूम
2: मोबाइल नम्बर
1: 9856062842
2: र 9134664022

उद्देश्य सहकारी संस्थाको 24 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। खैरेनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटारको 24 औं वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार, समय बिहान 10 बजे, स्थान कृषि उपज संकलन तथा बिक्री केन्द्र बेलचौतारा परिसर।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6। शुक्ल गण्डकी टाइम चेक।
0: यति बेला साँझको ठिक 5 बज्यो। घटना दुर्घटना
2: कला संस्कृति
0: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
2: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
3: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

0: नमस्कार, साँझ 5 बजेको स्थानीय शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्र एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। पहिरोले 18 दिनदेखि पूर्ण रूपमा ठप्प बनेको पृथ्वी राजमार्ग अन्तर्गतको धादिङको कृष्णवीर सड़क दुईतर्फी सञ्चालमा आएको छ। राजधानीको प्रमुख लाइफ लाइन मानिने यो खण्ड सुचारू भएसँगै 18 दिनदेखि जारी यात्रु र ढुवानी व्यवसायको शास्ति अन्त्य भएको छ। सड़क खुली लगत्तै चितवनतर्फ रोकिएका करिब 1,900 सवारी साधनलाई बुधबार साँझ काठमाडौँ पठाइएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपेक्षक रामेश्वर पौडेलका अनुसार बिहानदेखि दुईतर्फी सवारी साधन निर्वाध रूपमा गुड्न थालेका छन्। त्रिशुली नदीको कटानले फेदमै करिब 100 मिटर सड़क भाँसिएपछि देशको राजधानीसँगको मुख्य सड़क सम्पर्क विच्छेद भएको थियो। प्राविधिक टोलीले तीव्र गतिमा भित्तो काटेर नयाँ वैकल्पिक ट्र्याक निर्माण गरेपछि 18 दिनमा यातायात पूर्वत अवस्थामा फर्किएको हो। नारायणघाट काठमाडौँ रूटका माइक्रोबस चालक तथा धनी राजु थापाले बाटो बन्द हुँदा गरेको व्यवस्थापन रोचक छ। उहाँले कृष्णवीरको दुवैतर्फ आफ्ना दुईवटा माइक्रोबस राखेर सेवा दिनुभएको थियो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौजाद रकम झण्डै 14.5 अर्ब पुगेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार बिहिबार बिहानसम्म विभिन्न 9 वटा ब्याङ्कमा 10,79,26,64,898 रूपियाँ मौजाद छ। त्यस्तै कोषका 2 वटा ब्याङ्कमा रहेको डलर खातामा 2,39,30,731 अमेरिकी डलर जम्मा भएको छ। कार्यालयका अनुसार सबै खातामा गरी 14,45,98,10,178 रूपियाँ जम्मा भएको हो। कोषमा जम्मा भएको रकमबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब निकासा भइसकेको छ। सरकारले हालै रसुवाका बाढ़ी प्रभावित परिवारलाई आवास भाड़ा र अन्य आवश्यक खर्च व्यवस्थापनका लागि मासिक रकम उपलब्ध गराउने निर्णय गरिसकेको छ। जसअनुसार 4 सदस्यसम्मको परिवारलाई मासिक 15,000 र थप प्रत्येक सदस्यको लागि 2,000 अतिरिक्त उपलब्ध गराइनेछ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सबगृहको क्षमता थपिएको छ। प्राकृतिक विपद, दुर्घटना वा अन्य कारणले मृत्यु भएका व्यक्तिको शवलाई लामो समयसम्म सुरक्षित राखी व्यवस्थापन गर्न अस्पताललाई पोर्टेबल मर्चरी हाउस सबगृह हस्तान्तरण गरिएको हो। जिल्ला प्रशासन कार्यालय काशीको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आह्वानमा निर्माण गरिएको मर्चरी हाउस कास्कीका प्रमुख जिल्लाधिकारी कुमार सिंह गुरूङले प्रतिष्ठानलाई हस्तान्तरण गर्नुभयो। प्रमुख जिल्ला अधिकारी गुरूङले मर्चरी हाउसको चापी अस्पतालको फोरेन्सिक विभागका प्रमुख डाक्टर मदन बरालालाई हस्तान्तरण गर्नुभएको हो। नयाँ शवगृहमा एक पटकमा 24 वटा शव महिनासम्म सुरक्षित राख्न सकिने व्यवस्था छ। हाल अस्पतालमा पोस्टमार्टमका लागि 72 वटा शव राख्न सकिने ठाउँ छ भने 4 वटा शव राख्न मिल्ने कोल्ड रूम छ। भोटेपछिमा आएको बाढ़ीपछि कास्की पठाइएको 102 शव व्यवस्थापन गर्न सकस परेपछि यहाँको शवगृहको क्षमता थप गरिएको हो। शव व्यवस्थापनको जिम्मेवारी आइपरेपछि त्यसबाट सिकेर यो निर्माण गरिएको हो, प्रमुख जिल्लाधिकारी गुरूङले भन्नुभयो। उहाँले विपदका समयमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै शवगृहको उचित प्रयोग र संरक्षण गर्न आग्रह समेत गर्नुभयो। गत जेठ 5 गते पश्चिम बागलुङको निसीखोला गाउँपालिका साथ राजकुटका 60 वर्षीय जुठे बिकालाई विषालु सर्पले डस्यो। तत्काल धौलागिरी प्रादेशिक अस्पताल ल्याएर उपचार गरेपछि बिका निको भएर घर फर्कनुभयो। कन्सल्टेन्ट सर्जन डाक्टर शंकरराज रामिछानी नेतृत्वको टोलीले पहिलो पटक सर्पदंशको सफल उपचार गरेको थियो। त्यस यता सामान्यदेखि विषालु सर्पले डसेका धेरै बिरामीको उपचार भएको अस्पतालले जनाएको छ। बागलुङमै सर्पदंशको उपचार हुन थालेपछि पोखरा धाउनुपर्ने बाध्यता हटेको छ। सामान्य सर्पले डसेका बिरामीको उपचार गर्दै आएको अस्पतालले विषालु सर्पले डसेका बिरामीलाई एन्टिस्नेक भेनम औषधि प्रयोग गरी उपचार गर्न थालेको हो। अस्पतालमा दक्ष जनशक्ति, सर्पदंशको उपचारमा आवश्यक औषधि, एन्टिस्नेक भेनम तथा आवश्यक पर्ने सेतो रगतको व्यवस्था भएपछि बागलुङमा उपचार सम्भव भएको अस्पतालका सुपरिन्टेण्डेन्ट डाक्टर किरण तिवारीले बताउनुभयो। यसअघि पोखराका ठूला अस्पतालमा मात्र गरिने उपचार अहिले बागलुङमै सम्भव भएको छ, उहाँले भन्नुभयो। यसअघि सर्पदंशका बिरामी आए पोखरा रिफर गर्नुपर्ने बाध्यता भए पनि अस्पतालमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपछि सहज रूपमा उपचार भइरहेको डाक्टर तिवारीले बताउनुभयो। शरद ऋतुमा मनासलु हिमाल आरोहणका लागि यस वर्ष 466 जना विदेशी आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका निर्देशक सूरज घिमिरेका अनुसार बुधबारसम्म 342 पुरूष र 124 महिला आरोहीले मनासलु आरोहणका लागि अनुमति लिएका छन्। उनीहरू आरोहणको तयारीमा छन्। गोर्खाको चुनुब्री गाउँपालिका एक सामा गाउँमा रहेको 8163 मिटर अग्लो मनासलु हिमालमा यस वर्ष आरोहण गतिविधि तीव्र बनेको छ। आरोहण अघि मनासलु आधार शिविरमा परम्परागत पूजा समेत गरिएको छ। हिमाल आरोहण अघि पूजा गर्ने परम्पराले यात्रा सुखद र सफल हुने जनविश्वास छ। आरोही तथा उनीहरूका सहयोगीहरू मनासलु आधार शिविर पुगिसकेका छन्। अहिले आधार शिविर टेन्टले भरिएको छ। आरोहणका लागि आवश्यक सामग्री व्यवस्थापनसँगै हिमालको उच्च शिविरतर्फ जाने तयारी भइरहेको मनासलु संरक्षण क्षेत्र गोर्खाले जनाएको छ। मनासलु हिमाल आरोहणको लागि आएका सिंगापुरको एक नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा 50 वर्षीय लाउ वी सिंह भएको जिल्ला प्रहरीकाले गोर्खाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। उत्तर गोर्खाको चुनमुङ्री गाउँपालिका सामा गाउँस्थित मनासलु हिमालको दोस्रो क्याम्पबाट आधार शिविर बेस क्याम्पतर्फ फर्किने क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरीकाले गोर्खाले जनाएको छ। बिहिबार बिहान करिब 6 बजे दोस्रो क्याम्पबाट बेस क्याम्पतर्फ फर्किने क्रममा पदमार्ग हिँड्न कठिनाई भएपछि उहाँ बाटोमै बस्नु भएको थियो। स्वस्थानमा उहाँको मृत्यु भएको खबर बिहान 8:50 प्रहरीलाई प्राप्त भएको थियो। पर्यटन विभाग काठमाडौँबाट अनुमति लिएर आइट के एक्सपिरेसन प्राली लिमिटेड एजेन्सी मार्फत उहाँ मनासलु हिमाल आरोहणमा जानु भएको थियो। उक्त एजेन्सी मार्फत आरोहणको लागि 15 जनाको समूह रहेको जिल्ला प्रहरीकाले गोर्खाले जनाएको छ। मृतक सिंगापुरका नागरिकको शव उद्धारको लागि सम्बन्धित ट्रेकिङ एजेन्सी मार्फत समन्वय भइरहेको प्रहरीको भनाइ छ। गोर्खामा हुलाक सेवा मार्फत घरमै राहदानी पासवर्ड प्राप्त गर्ने सेवाग्राहीको संख्या 550 पुगेको छ। जिल्ला हुलाक कार्यालय गोर्खा मार्फत गत वैशाख 15 गतेदेखि जिल्लाका विभिन्न स्थानमा घरमै राहदानी पुर्याउने सेवा सञ्चालन हुँदै आएको हो। गोर्खाका सहायक प्रमुख जिल्लाधिकारी नेत्र प्रसाद शर्माका अनुसार हालसम्म करिब 600 जनाले घरमै राहदानी प्राप्त गर्नका लागि फारम भरेका छन्। तीमध्ये 550 जनाले घरमै राहदानी बुझिसकेका छन् भने बाँकी सेवाग्राहीको राहदानी आउने क्रममा रहेको उहाँले बताउनुभयो। सरकारले गत चैत 13 गते बसेको मन्त्रीपरिषदको बैठकबाट हुलाक मार्फत नागरिकको घर घरमा राहदानी पुर्याउने निर्णय गरेको थियो। सोही निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय गोर्खाबीच वैशाख 15 गते सम्झौता भएपछि जिल्लामा यो सेवा शुरू गरिएको जिल्ला हुलाक अधिकृत विनोद गैरीले जानकारी दिनुभयो। हवस् त, हामीलाई तिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि बिदा हुन चाहन्छु। तपाईँ यसपछि कार्यक्रम लोक चौतारी सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 065-414-378, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
4: कहाँ छ पुन मोबाइल?
3: यो दुलीगुडामा तरकारी पसलको आडैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
4: प्रोपाइटर हेमराज पुन, मोबाइल 98-1-91-74-888 र 98-4-48-48-00।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
8: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
8: पोखरा जाने बाटोतिर
9: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
8: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
10: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
11: ल यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
10: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
12: रसु बेबील्यान्ड शुक्ला गण्डकी 4 दुलेगौडा
8: मोबाइल 9856705577।
13: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
14: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
13: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
14: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
13: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी 6 खैरेनी टार उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412100160 र 9840078022।
2: शुक्ला गण्डकी एफएम 97.6
3: मिलन विछोड गाउँ अनि सहर मौलिक संस्कृतिको धरोहर
4: सुख दुःखका बिताउने भारी कार्यक्रम लोक चौतारी हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी 4:00 पछि।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाईँ समस्त जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई कार्यक्रम लोकसौतारीमा हार्दिक स्वागत गर्छु। कार्यक्रम लोकसौतारी लिएर आजको यस बिहिबारीय श्रृंखलामा तपाईँको लागि मैले मिठा मिठा बाकाहरू लिएर उपस्थित भएको त छु नै। विशेष अब नयाँ नयाँ भाकाहरूलाई कार्यक्रममा राख्ने दिन त हो, तर तपाईँको लागि नयाँ नयाँ भन्दा पनि मिठा मिठा भाकाहरूलाई नै मैले कार्यक्रममा चाहिँ लिएर उपस्थित भएको छु। सुन्न सक्नुहुन्छ अनि भरपूर मनोरञ्जन चाहिँ लिन सक्नुहुन्छ। समय त छ साँझको, के गर्दै हुनुहुन्छ पक्कै पनि आफ्नो काममा व्यस्त हुनुहुन्छ होला नै। कामको व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ पनि दिइरहनु भएको छ होला भन्ने आशा त सधैँ नै छ। यदि सुन्दै हुनुहुन्छ भने चाहिँ कार्यक्रमको समय अवधिभरसम्म सुनेर साथ पनि दिनुहोला। कार्यक्रमलाई प्रायोजन गरेको बारेमा जानकारी गराउनु पर्दा कार्यक्रमलाई प्रायोजन गरेको छ रामधाम सुन साँधी पसलले। यदि तपाईँ घर गहना बनाउन चाहनुहुन्छ, पुराना घर गहना साफ गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका घर गहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामधाम सुन साँधी पसललाई। यो पसल रहेको छ खैरेनी टावर वडा कार्यालयको अगाडि। त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। यति बेला भने तपाईँ सम्पर्कको लागि कार्यक्रमको सुरु बाका राख्दैछु। म गोर्खा लाउरे बोलको भाका चाहिँ रहेको छ, जसमा आवाज रहेको छ शान्तिश्री परियार, त्यस्तै गरी शान्ता रानी परियार, कल्पना पौडेल, त्यस्तै गरी सुरज लामी छानेको लय रहेको छ। सुरज लामी छानेको भने शब्द रहेको छ जीवन सिग्देलको। यति बेला भने यो भाका स्वीकार्नु छैन।

हजुर श्रोता मित्र यति बेला भने तपाईँ सम्पूर्णको लागि गोर्खाली लाउरे बोलको यो भाका मैले राखिसके यति बेला भने अर्को भाकालाई कार्यक्रममा राख्दैछु विष्णु माझी त्यस्तै गरी केशव बस्नेतको आवाजमा सजिएको लय र शब्द ऋषि खड्का त्यस्तै गरी छेत्री हरिको रहेको स्वार्थी माया बोलको यो भाकामा राख्दैछु भाका पछि आउने नै छु सुन्दै गर्नुहोला है त

हजुर श्रोता मित्र यति बेला भने स्वार्थी माया बोलको यो भाका मैले राखिसके सुनिसक्नु भएको छ। यति बेला अर्को भाकालाई म कार्यक्रममा राख्दैछु। निष्ठुरे बोलको भाका रहेको छ सरोज लामिछाने, त्यस्तै गरी स्मृति गौतमको लय र शब्द रहेको छ सरोज लामिछानेको। यो भाका सँगै जान्छु म छोटो व्यापारिक विश्राममा। विश्रामपछि तपाईँको माझमा पुनः उपस्थित हुने नै छु। सुन्दै गर्नुहोला।

0: यो पोखरेल नाचेकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
1: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
2: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
3: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
4: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
5: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
6: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
5: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9850124।
0: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
7: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
0: त्यसो नभने मरी म पनि अब नाटिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
7: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टिलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
8: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
8: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702625, मोबाइल 9850303878, 9841656958।
9: टिभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौंडामा, टिभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टिभीएस शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौंडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि, मोबाइल नम्बर 9855303982 र 9705602209।
10: साथ हाम्रो टीवीएस साथ छ।
11: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाकी तिम्रो निर्णय।
12: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
11: के शर्त हो त्यस्तो, सुनाउ न त हामी पनि।
12: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
11: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124120 र 9840678022।
13: शुक्ला गण्डकी एफएम 97.6।

हजुर श्रोता मित्र एकैछिनको यो छोटो व्यवसायिक विश्राम पछि पुनः स्वागत गर्छु कार्यक्रम लोकसौतारीमा। कार्यक्रम लोकसौतारी लिएर आजको यस श्रृंखलामा तपाईँको माझमा म सुविना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा भाकाहरू त कार्यक्रममा राखिराखेको नै छु, सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ है। सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समय अवधि वर्षसम्म सुनेर साथ पनि दिनुहोला र समय त छ साँझको है। सबैजना आफ्नो काममा व्यस्त हुनुहुन्छ होला नि, कामको व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ पनि दिइरहनु भएको छ होला भन्ने आशा त छँदै नै छ। यदि सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समय अवधि वर्षमा सुनेर साथ पनि दिनुहोला। कार्यक्रमलाई प्रायोजन गरेको बारेमा जानकारी गराउनु पर्दा प्रायोजन गरेको छ रामधाम सुनसारी पसलले। यदि तपाईँ घर गहना बनाउन चाहनुहुन्छ, पुराना घर गहना साफ फेरि गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइन घर गहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामधाम सुनसारी पसललाई। यो पसल रहेको छ वडा कार्यालयको गाडी, त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा लिनुहोला, जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला है, कार्यक्रममा पनि जोडिनुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि पोखरेली नानी बोलको यो भाकामा राख्दैछु, जसमा आवाज रहेको छ मेलिना राई अनि त्यस्तै गरी मौसम गुरूङको, लय रहेको छ रमेश बिजीको भन्ने शब्द पनि उहाँकै रहेको छ। यति बेला भने यो भाका स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र यति बेला भने तपाईँ सम्पूर्णको लागि पोखरेली नानी बोलको यो भाका मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त सधैँ नै छ र आजको श्रृंखलामा रहेर तपाईँको लागि नै भाका राख्दा राख्दै अब भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइ नै सकेको छ। यति जेलसम्म रेडियो सुनेर साथिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्दै हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको रामधाम सुनसाथी पसलका प्रोभाइडर भक्त कुमार रामधाम सरप्रति हार्दिक आभार व्यक्त गर्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि आकाश किन गर्जियो बोलको यो भाका राख्दै आजको श्रृंखलाबाट म सुबिना विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, शुभ साँझ।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन। ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु। ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
4: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
2: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ,
3: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0265 75 9 4, मोबाइल नम्बर 98460 61268,
2: 98560 60268।
5: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
6: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
5: माथिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
6: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भाइ, दुलीगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलीगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460 66645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: दुलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै, विस्तारित सेवा सहित भीमसेन टोल पीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660 86 925, 98560 34 881 र 98460 47 580।

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175। तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश केवालीसँगै भोजन र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेकोशी बाढ़ीमा बेपत्ता हुनेको संख्या 6150 जना पुग्यो। हिम पहिरो झर्नुमा जलवायु परिवर्तनको ठूलो भूमिका रहेको वैज्ञानिक निष्कर्ष सार्वजनिक। 2072 सालको भूकम्प पनि सहायक कारण हुन सक्ने।
0: अख्तियारमा एक वर्षमा झण्डै 41,000 उजुरी। पालिका सम्बन्धी उजुरी सबैभन्दा धेरै संघीय सरकारतर्फको धेरै उजुरी भूमि मन्त्रालयका।
1: महाधिवेशनमा सबैलाई समेट्न अन्तिम समयसम्म पहल गर्ने कांग्रेसको निर्णय। उद्घाटनका लागि आउन देउबालाई थापाको आग्रह। देउबा पक्षका 40 जना भन्दा बढ़ी प्रभावशाली नेताहरू सानेपा बैठकमा सहभागी।
0: चन्द्रमामा नयाँ विशाल खाल्डो भेटियो। भूगर्भीय संरचना र खाल्डो निर्माण प्रक्रियाबारे थप जानकारी प्राप्त गर्न सहयोग पुग्ने।
1: र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली समूह चरणबाटै बाहिरियो।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: सपना तपाईको साथ हाम्रो। नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्ष सम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। 7 दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। भुटेकोशी बाढ़ीमा विपत्ता हुनेको संख्या 6150 जना पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो सार्वजनिक गरेको विवरणमा विपत्ताको संख्या 5179 जना थियो, तर हिजो बेलुकाको विवरणमा 971 जनाले बढ़ेर 6150 जना पुगेको हो। प्राधिकरणका अनुसार जिल्ला तहबाट नाम थर र विस्तृत विवरण पुष्टि भएर आएपछि विपत्ता सूची अध्यावधि गर्दा संख्या बढ़ेको हो। विपत्ता सूचीमा स्थानीय बासिन्दा, अन्य जिल्लाका नेपाली र विदेशी नागरिक समेत रहेका छन्। प्राधिकरणका अनुसार बाढ़ीमा परेर 1403 जनाको ज्यान गएको पुष्टि भएको छ। विस्थापित 1515 जनालाई नुवाकोट र रसुवा का 29 होल्डिङ सेन्टरमा राखिएको छ। यसैबीच सिलिमी जलविद्युत केन्द्रको सुरुङबाट हिजो निकालेका 5 शव आफन्तले बुझेका छन्। भोटेकोशी नदीमा बाढ़ी आउँदा केन्द्रको सुरुङभित्र ज्यान गुमाएका इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मिनराज मोक्तान, चौकीदारहरू श्याम बहादुर थापा मगर र तिलक बहादुर थापा मगर तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव पहिचानपछि परिवारलाई हस्तान्तरण गरेको सिलिमी जलविद्युत कम्पनीका प्रबन्ध निर्देशक बाबु राजा महर्जनले जानकारी दिनुभयो। उद्धार टोलीले विद्युत केन्द्रको सुरुङको बाहिरी भागदेखि झण्डै 150 मिटरभित्र रहेको कन्ट्रोल रूम क्षेत्रबाट हिजो उनीहरूको शव निकालेको हो।
1: सांसदहरूले बाढ़ीमा बेपत्ता भएका नागरिकको खोजी तीव्र बनाउन र पीड़ित परिवारलाई कानूनी अधिकारबाट वञ्चित नगर्न सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसदहरूले भोटेकोशी तथा रसुवा बाढ़ीका बेपत्ताको शव फेला नपर्दा मृत्यु दर्ता, बीमा, क्षतिपूर्ति र बैंकिङ प्रक्रिया रोकिँदा परिवार थप समस्यामा परेको बताएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ठाकुर सिंह थारूले रसुवाका पीड़ितले कुशको शव बनाएर अन्तिम संस्कार गरे पनि पोस्टमार्टम रिपोर्ट अभावमा पालिकाले मृत्यु दर्ता नगरेको उल्लेख गर्नुभयो। उहाँले बेपत्ता सम्बन्धी मुलुकी देवानी संहिताको प्रावधान संशोधन गरी प्रक्रिया सहज बनाउन माग गर्नुभयो। त्यस्तै सांसदहरू विश्वराज पोखरेल, कृष्ण हरि बुढाथोकी र नेपाली कांग्रेसका सांसद विष्णु बहादुर खड्काले मृत फेला परेका शवको डीएनए परीक्षण गरी पहिचान गर्न र सुरुङभित्र तथा बाहिर बेपत्ताको खोजी कार्य थप तीव्र बनाउन सरकारसँग माग गर्नुभएको छ।
0: यसैबीच प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौजदात रकम झण्डै 14 अर्ब रूपियाँ पुगेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहानसम्म विभिन्न 9 बैंकमा 10 अर्ब 79 करोड़ 26 लाख 64 हजार 898 रूपियाँ मौजदात छ। यस्तै कोषका 2 बैंकमा रहेको डलर खातामा 2 करोड़ 39 लाख 30 हजार 731 अमेरिकी डलर जम्मा भएको छ। कार्यालयका अनुसार सबै खातामा गरी 14 अर्ब 45 करोड़ 98 लाख 10 हजार 178 रूपियाँ जम्मा भएको छ। कोषमा जम्मा भएको रकमबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब रूपियाँ निकासा भइसकेको छ।
1: नेपाल र तिब्बतको सीमावर्ती क्षेत्र लाङटाङ लिरूङमा गएको विनाशकारी बाढ़ी र हिमपहिरोमा मानव सृजित जलवायु परिवर्तनको प्रत्यक्ष भूमिका रहेको वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन्। इम्पेरियल कलेज लण्डन सहितका अन्तर्राष्ट्रिय शोधकर्ताहरूको समूह वर्ल्ड वेदर अट्रिब्युसनले सार्वजनिक गरेको पछिल्लो अध्ययन अनुसार 5150 मिटर उचाइमा रहेको पहाड़को ठूलो भाग अचानक भत्किदा यो विपत्ति निम्तिएको हो। झण्डै 2.2 वर्ग किलोमिटर क्षेत्रबाट 11 करोड़ घनमिटर चट्टान र हिउँ 1400 मिटर तल बज्रिदा 5.2 म्याग्नेच्यूड बराबरको भूकम्पीय कम्पन मापन भएको थियो। अध्ययनकी सहलेखिका तथा जलवायु विज्ञ डाक्टर फ्रिडेरिको ओटोका अनुसार मानवका कारण बढ़ेको तापक्रमले हिमाली क्षेत्रको पार्माफ्रस्ट अर्थात अत्याधिक चिसोले जमेको भूमि पग्लेको छ। सो क्षेत्रमा जुलाई र अगस्त महिनाको तापक्रम सामान्य भन्दा 1.5 डिग्री सेल्सियस बढ़ी थियो भने हिमनदीहरू प्रतिवर्ष आधा मिटरका दरले पातलिँदै गएका थिए। यसअघि 2072 सालको भूकम्पले कमजोर बनाएको पहाड़ी भीर अघिल्लो वर्षको अत्याधिक हिमपात र तीव्र रूपमा पग्लेको हिउँको संयुक्त प्रभावले यो घटनालाई अझ भयावह बनाएको प्रतिवेदनमा भनिएको छ। वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रका भौगोलिक संरचनाहरू अस्थिर बन्दै गएको चेतावनी दिँदै भविष्यमा यस्ता विपदबाट बस्न उच्च हिमाली क्षेत्रको निरन्तर अनुगमन र पूर्व सूचना प्रणालीलाई तत्काल सुदृढ़ बनाउनु पर्नेमा जोड़ दिएका छन्।
0: 18 दिनसम्मको अवरोध र 21 दिनको निरन्तर प्रयासपछि पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीर सड़क खण्ड सञ्चालनमा आएको छ। अहिले दुईतर्फी नै सञ्चालनमा रहेको भए पनि जोखिम कायमै रहेकाले दीर्घकालीन समस्या समाधानका लागि प्राविधिक अध्ययन शुरू गरेको सड़क विभागले जनाएको छ। विभागका अनुसार माथिल्लो भागबाट पहिरो खस्ने र तल्लो भागमा नदी कटानको जोखिम कायमै छ। सड़क विभागका इन्जिनियर सुरेश पौडेलका अनुसार तत्कालका लागि ग्राभेल गरेको यो सड़कलाई बर्खा सकिए लगत्तै कालोपत्री गरिनेछ। साथै स्थायी समाधानका लागि माथिल्लो भागमा पानी व्यवस्थापन, पहिरो नियन्त्रण संरचना र दीर्घकालीन विकल्पका रूपमा सुरुङ मार्ग वा त्रिशुली पारी वैकल्पिक सड़क बनाउने बारेमा पनि छलफल भइरहेको छ।
1: आर्थिक वर्ष 2082-83 अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कुल 40,842 उजुरी परेका छन्। आयोगले काठमाण्डुमा पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार कुल उजुरी मध्ये स्क्रीनिङ तथा प्रारम्भिक छानबिनबाट 80% भन्दा बढ़ी अर्थात 32,823 उजुरी फर्स्योट भएका छन्। तहगत रूपमा विश्लेषण गर्दा पालिकामा हुने अनियमितता विरूद्ध सबैभन्दा बढ़ी 20,025 उजुरी परेका छन्। यो कुल उजुरीको झण्डै आधा हो। संघीय सरकारतर्फ झण्डै 38% र प्रदेश सरकारतर्फ 13% उजुरी दर्ता भएका छन्। संघीय मन्त्रालयहरूतर्फ सबैभन्दा बढ़ी उजुरी भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयसँग सम्बन्धित परेका छन्। प्रदेशतर्फ मध्य प्रदेशमा सबैभन्दा बढ़ी र गण्डकी प्रदेशमा सबैभन्दा कम उजुरी दर्ता भएका छन्। यस्तै पालिकातर्फ काठमाण्डु र पोखरा महानगरपालिकामा सबैभन्दा धेरै उजुरी परेका छन्। उजुरी परेका शीर्ष 10 पालिकामध्ये 8 मध्य प्रदेशकै रहेका छन्। आयोगका प्रवक्ता सुरेश नेउपानेका अनुसार समीक्षा अवधिमा विभिन्न भ्रष्टाचार जन्य कसुरमा विशेष अदालतमा 175 मुद्दा दायर गरिएका छन्। सार्वजनिक सम्पत्ति हानि नोक्सानी र घुस रिश्वत सम्बन्धी मुद्दा धेरै रहेका छन्। यी मुद्दाहरूमा 990 जनालाई प्रतिवादी बनाउँदै कुल 25,23,65 करोड़ रूपियाँ भन्दा बढ़ी बिगो मागदावी गरिएको छ। यसै अवधिमा विशेष अदालतबाट फैसला भएका 156 मुद्दा मध्ये झण्डै 52% आयोगलाई सफलता मिलेको छ। उजुरी दर्ताका लागि आयोगले वेबसाइट, इमेल, टेलिफोन, सामाजिक सञ्जाल र हेलो सरकार लगायतका माध्यम प्रयोग गर्दै आएको छ।
0: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा भोटेकुसी बाढ़ीबाट प्रभावितलाई राखेका ठाउँमा संक्रामक रोगको जोखिम र व्यवस्थापन बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
9: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
8: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
9: पैसामा छ शक्ति, पैसामा छ सहारा।
8: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
9: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
8: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
9: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
8: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
9: इतिहास गाथा र कथा गाँठका कुरा
8: गाँठका कुरा
9: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकुसी बाढ़ीमा विपत्ता हुनेको संख्या 6150 जना पुग्यो, हिम पहिरो झर्नुमा जलवायु परिवर्तनको ठूलो भूमिका रहेको वैज्ञानिक निष्कर्ष सार्वजनिक, 2072 सालको भूकम्प पनि सहायक कारण हुन सक्ने, विपत्ता भएका नागरिकको खोजी तीव्र बनाउन र पीड़ित परिवारलाई कानूनी अधिकारबाट वञ्चित नगर्न सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण, अख्तियारमा एक वर्षमा झण्डै 41,000 उजुरी, पालिका सम्बन्धी उजुरी सबैभन्दा धेरै, संघीय सरकारतर्फको धेरै उजुरी, भूमि मन्त्रालयका लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। नेपाली कांग्रेसले 15 महाधिवेशनबाट पार्टीका सबै तहका नेता कार्यकर्तालाई सहभागी गराउन अन्तिम समयसम्म पहल गर्ने जनाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्य समिति बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले महाधिवेशनमा कुनै पनि नेता नछुटुन् भन्ने उद्देश्यले पार्टीले निरन्तर पहल गरिरहेको बताउनु भएको हो। उहाँका अनुसार पूर्व सभापति शेरबहादुर देउवा सहित शेखर कोइराला, विमलेन्द्र निधि, शशांक कोइराला लगायत नेताहरूलाई महाधिवेशनमा सहभागी गराउन प्रयास भइरहेको छ। उहाँका अनुसार 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई पनि यस पटक केन्द्रीय सदस्यकै हैसियतमा महाधिवेशनमा सहभागी हुने व्यवस्था गरिएको छ। यसैबीच केन्द्रीय कार्य समिति बैठकलाई सम्बोधन गर्दै सभापति गगन थापाले पूर्व सभापति शेरबहादुर देउवा सहित सन्तुष्ट पक्षलाई विगतका विवाद बिर्सेर 15 महाधिवेशनमा सहभागी हुन आग्रह गर्नुभयो। पूर्व सभापति देउवाले महाधिवेशनको उद्घाटन गरिदिए पार्टीका लागि सम्मानको विषय हुने थापाको भनाइ छ। आजको बैठकमा देउवा पक्षका नेताहरू महालक्ष्मी उपाध्याय डीना, इन्द्रबहादुर बानिया, मीनबहादुर विश्वकर्मा, ईश्वरी नेउपाने, रामहरि खतिवड़ा, नयन सिंह महर, गोविन्द भट्टराई, उमेश जंग रायमाझी, शान्ति परियार, गणेश लामा, राधा खले, सरस्वती अर्याल, किरण यादव लगायतको उपस्थिति थियो। देउवा पक्षबाट 40 भन्दा बढ़ी सहभागी भएका नेता मीन विश्वकर्माले जानकारी दिनुभयो। पर्सि शनिबारदेखि वड़ा अधिवेशन शुरू हुने भएकाले धेरैजसो नेता गृह जिल्ला गइसकेका छन्। नेता विश्वकर्माले कांग्रेस महाधिवेशनमा 90% भन्दा धेरै नेता कार्यकर्ता सहभागी हुने दावी गर्नुभयो। कांग्रेसले असोज 16-19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्दैछ।
0: भोटेकुसी बाढ़ी प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम बढ़ेको छ। भोटेकुसी बाढ़ी प्रभावित क्षेत्रमा दूषित पानी, फोहोर र लामखुट्टे वृद्धिका कारण संक्रामक रोगको जोखिम उच्च बनेको हो। बाढ़ी प्रभावित क्षेत्रको होल्डिङ सेन्टरका 5 पानीको नमूनामा इकोली जीवाणु समेत भेटिएको छ। विज्ञहरूले बाढ़ी प्रभावित क्षेत्रमा झाडा पखला, हैजा, टाइफाइड र छाला सम्बन्धी रोग फैलन सक्ने भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। साथै विपद प्रभावित क्षेत्रमा पुगिरहेका उद्धारकर्ता तथा राहत वितरणमा गएकाहरूले पनि सरसफाईमा ध्यान नदिने हो भने विभिन्न संक्रामक रोग फैलन सक्ने जोखिम रहेको छ। बाढ़ी प्रभावित क्षेत्र र होल्डिङ सेन्टरमा देखिएका संक्रामक रोग र रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरिरहेको प्रयासका बारेमा साथी सम्झना महर्जनले स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको इपिडेमियोलोजी तथा महामारी व्यवस्थापन शाखा प्रमुख अमृत पोखरेलसँग कुराकानी गर्नुभएको छ।
10: जब पहिले उहाँहरू होल्डिङ सेन्टरमा आउनुभयो, होल्डिङ सेन्टरमा प्रारम्भिक अवस्थामा सबै होल्डिङ सेन्टरको पानीको नमूना जाँच गर्दा केहीमा इकोलाई भेटिएकै हो, तर त्यसलाई चाहिँ निवारण गर्न सक्ने वा त्यसलाई शुद्धिकरण गर्न सक्ने हामीसँग विधि छ। हामीले त्यो सबै विधि अपनाइसकेपछि अहिले पानीमा हामीले जुन गुणस्तर हुनुपर्छ खाना योग्य, त्यो अनुसार नै उहाँहरूले पानी प्राप्त गरिराख्नु भएको छ।
11: ज्येष्ठ नागरिक, बाल बालिका र दीर्घ रोगी जुन चाहिँ जोखिम समूहमा पनि छन् होइन, सरकारले चाहिँ विशेष गरेर उहाँहरूलाई लक्षित कस्ता खालका सेवाहरू चाहिँ दिइरहेको छ?
10: जोखिम वर्गहरूलाई हामीले विशेष ध्यान पुर्याउनु पर्छ भन्ने कुरामा द्विमत रहेन। हाम्रो प्रत्येक होल्डिङ सेन्टरमा कम्तीमा एकजनाको दरले स्वास्थ्य कर्मी र त्यस सँगसँगै स्वास्थ्यका चाहिँ स्वयंसेवकहरू पनि खटिनु भएको छ। उहाँहरूले दैनिक रूपमा बिरामीहरूलाई समस्या भए पनि जाँच गर्ने, नियमित रूपमा कसैलाई कुनै रोग छ भने त्यसको जाँच गर्ने र त्यहाँ उपलब्ध औषधिहरूबाट उपचार गर्ने, यदि त्यहाँ भएको औषधिबाट सम्भव भएन उपचारलाई थप चाहियो भने हाम्रो नुवाकोटमा यो आयुर्वेदिक वैकल उपचार केन्द्र त्यहाँ चाहिँ उहाँहरूले रिफर गर्नुहुन्छ भने अन्य ठाउँमा पनि जिल्ला तहको अस्पतालमा रिफर गर्न सकिन्छ। दीर्घ रोगीहरूले खाइराख्ने औषधिहरू, उहाँको बिरामी पूर्जाहरू पनि बाढीमा बगाएको भन्ने पनि हामीलाई थाहा छ। त्यो अनुसार नै उहाँहरूले खाइरहेको औषधिको सूची तयार गरेर यो होल्डिङ सेन्टरबाट हामीलाई रिक्वेस्ट आउँछ। त्यो रिक्वेस्ट अनुसार नै हामीले उहाँहरूले खाइरहेको औषधलाई चाहिँ अटुट रूपमा खान सक्ने गरी त्यहाँ केन्द्रबाट अथवा कुनै दात्री निकायको सहयोगमा विभिन्न आयामबाट काम गरेर उहाँहरूको औषधि, उहाँहरूको जाँच पडताल, खानपानदेखि लिएर नियमित रूपमा सबैले खाने खानाको पटक भन्दा यो वर्गलाई चाहिँ थप चाहिन्छ भन्ने पनि हिसाबमा पोषणको पनि ख्याल गरेर विभिन्न आयाममा चाहिँ कामहरू भइरहेका छन्।
11: केही ठाउँमा चाहिँ झाडा पखालाका समस्याहरू देखिन थालिसकेको छ। अब यही झाडा पखाला पछि गएर हैजामा रूपान्तरण हुने सम्भावना, चुनौती हामी माझ धेरै नै छ। यस्तो हुन नदिनको लागि चाहिँ त्यो प्रभावित क्षेत्रमा के भइरहेछ त?
10: झाडा पखालाहरू फाटोफुटो देखेका छन् तर ती झाडा पखालाहरू हैजा होइनन्, त्यसलाई हामीले जाँच पनि गरेका छौँ। सरसफाई अनि अरू वातावरण सरसफाईमा पनि विशेष ध्यान दिएको छ। अहिले हैजा विरुद्ध खोप पनि अभियान पनि सञ्चालन गरेर त्यसमा एकदम उत्साहजनक रूपमा चाहिँ सबैको सहभागिता छ। त्यसले पनि हैजा हुने सम्भावना न्यून गर्छ र खोप मात्रै सबै कुरा होइन, खोप सँगसँगै पानीको गुणस्तरको कुरा जुन मैले अघि नै भने त्यो कायम राख्नु एकदम जरुरी छ। त्यो विपदबाट अर्को जनस्वास्थ्यको समस्या सृजना नहोस् भन्ने हिसाबमा काम गरेको छ र अहिले सबैको प्रयासबाट आजका मितिसम्म कुनै पनि ठाउँमा महामारी जस्ता खालका रोगहरू चाहिँ देखेका छैनन्।
11: महामारी नआओस् भन्नको लागि यहाँले सुझाव दिनुपर्दा चाहिँ त्यो क्षेत्रमा खटेका उद्धार कर्मी होस्, राहत वितरक होस् अथवा त्यहाँका बाढी पीड़ितहरू नै होस्, के सुझाव दिनुहुन्छ?
10: सहयोग पुर्याउन जानु त एकदमै राम्रो। होल्डिङ सेन्टरमा जाँदै गर्दाखेरि विभिन्न खालका संक्रामक रोगहरू पनि सर्न सक्छन् भन्ने कुरा पनि कता कता हामीले चाहिँ ख्याल गर्नै पर्छ होइन। स्वास्थ्य कर्मीहरू, सबै संघ संस्थाहरू, सबै भोलिन्टियरहरूले जुन काम गर्नुभएको त्यसलाई एकदम निरन्तरता दिउँ पनि भन्न चाहन्छु। दोस्रो, त्यसो भनेको चाहिँ विपदको घडीमा पनि उहाँहरूले अब स्वास्थ्यसँग सम्बन्धित सामान्य कुराहरू, हात धुने कुराहरूमा, मास्क लाउने कुराहरूमा, सफा पानी पिउने कुरामा र जथाभावी बाहिर गएर नखाने कुराहरूमा, त्यहाँभित्र पकाइएको स्वच्छ सफा खानेकुरा मात्रै खानमा, बाहिरका मान्छेहरूसँग धेरै सम्पर्कमा नआउने कुराहरूलाई पनि ख्याल गर्नुभयो भने सम्भावित चाहिँ जोखिमबाट चाहिँ बच्न सकिन्छ भनेर अनुरोध पनि गर्न चाहन्छु।
1: उहाँ हुनुहुन्थ्यो इपिडेमियोलोजी तथा महामारी व्यवस्थापन शाखा प्रमुख अमृत पोखरेल। नेपाल दर्पणमा खबरकै सिलसिला पूर्वी नवलपरासीको होप्सेकोट गाउँपालिका छमा रहेको घाँगी भीरमा केही समयदेखि निरन्तर निस्किरहेको धुवा विषाक्त कार्बन मोनोअक्साइड ग्यास रहेको पुष्टि भएको छ। खानी तथा भूगर्भ विभागको विज्ञ टोलीले गरेको स्थलगत अध्ययन तथा प्रारम्भिक परीक्षण अनुसार चट्टानभित्र रहेको पाइराइट खनिज अक्सिजनसँग मिसिदा उत्पन्न रासायनिक प्रतिक्रियाले यो घातक ग्यास निस्किएको हो। विज्ञका अनुसार हावा र पानीको सम्पर्कमा पाइराइट बल्दा सल्फर डाइअक्साइड ग्यास र उच्च तापक्रम पैदा हुन्छ जसले चट्टानमा रहेको कार्बनलाई बाल्न मद्दत गरिरहेको छ। यस ग्यासको असरले मानिस तथा पशु पंक्षीमा टाउको दुख्ने, रिंगटा लाग्ने, श्वास प्रश्वासमा समस्या हुने र अचानक बेहोश भई ज्यान जाने समेत हुन सक्छ। धुवा निस्किएको ठाउँ नजिक नजान र नसुग्न विज्ञहरूले कड़ा चेतावनी दिएका छन्। यसै गरी धुवा निस्किएको ठाउँ मुनिको खोल्सीमा बग्ने पानीमा समेत एसिडको मात्रा उच्च पाइएकोले त्यो पानी पिउन वा प्रयोग गर्न नमिल्ने विज्ञहरूले बताएका छन्। स्थानीय प्रशासन तथा विज्ञहरूले रेल वा भिडियो बनाउने बहानामा जोखिमपूर्ण क्षेत्रमा नजान र सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
12: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
1: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: कृषि मन्त्र नार्क सँग
3: धान बालीमा सिफारिस मात्रामा यूरिया टप ड्रेस गर्नुहोस्। यूरिया मलको विकल्पको रूपमा नानो झोल यूरिया 4 ml प्रति लिटर पानीमा मिसाई

0: फेन्सी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छँदै छ नि, जाउँ हिँड्दै।
1: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
2: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0565707044।
3: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
4: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
5: तर महँगो होला नि?
4: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
6: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
7: बाराही एल्मुनियम अब यूपीवीसी को साथमा।
6: एल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
7: सम्पर्क बाराही यूपीवीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562928938 र 98028922938।
8: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
9: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
8: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
9: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
8: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
9: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 98562628452।
10: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउँ न है।
11: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
10: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
12: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
9: मोबाइल 98560055770।

दोलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल पीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ।

0: त्यति मात्र होइन, कृषि तथा पशुपन्छी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, बीजी क्याफेको भवन प्रोपाइटर कुलबहादुर लम्साल। मोबाइल नम्बर 9860686925, 9560534881 र 9840745780।
1: क्या आज पनि खाना काँचै? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेट पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
5: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: ए भाइ पनि बरेली टेलर सुधा हुँदै सिको चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
0: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार। मोबाइल 9864080 29। दमौली शाखाको लागि सम्पर्क 9807613425।
8: टीवीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टीवीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीवीएस शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टी। मोबाइल नम्बर 9855309982 र 9705620209।
9: TVS साथ छ हाम्रो।

0: गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 98028 13 424 र 98560 14 175।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 8 बज्यो
4: बाबुहरूले पनि अहिले नाबर्के चाहिँ मनाएर त्यो दिन अब खोला किनारमा जाल नुहाइ धुवाइ गरेर अनि आफ्नो पितृहरूको सम्झनामा
5: यो थर्के चाहिँ बदले के पहिनी होक्तु यसकी फेरि के पहिनी होक्तु अथवा हाम्रो आर्कन थर बहिनी अझ राम्रो रोप्दै कि
6: मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान
3: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा प्रत्येक बिहिबार बेलुकी 8 बजे

0: प्रस्तुत मार्टिन कुमार, सहकार्य आदिवासी जनजाति महासंघ नगर समन्वय पर्षद शुक्ला गण्डकी,
1: प्रायोजक मनिषा इलेक्ट्रोनिक्स शुक्ला गण्डकी छ खैरेनीटार।
2: ज्यू हुई मार्टिन कुमार, मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान गर्ने मूल नाराका साथ मै पनि बोलेन म आफ्नो मातृभाषा कार्यक्रम लिएर आज पनि आइसकाबाट यो कार्यक्रम प्रत्येक बिहिबार बेलुकी 8 बजे शुक्लाकाण्ड एफएम 97.6 मेगाहर्जमा प्रसारण होला। रेडियो ध्वनि तरंगसित शुक्लाकाण्ड एफएम .com हाम्रो नेपाल पात्र एप्समा गएर पनि हाम्रो विश्वभरमै सुनि सकेला। सँगै रेडियो अधिकारी फेसबुक पेज शुक्लाकाण्डको 97.6 र शुक्लाकाण्डको युट्युब च्यानलमा पनि तुरन्त आफूले चाहिएको जतिसुकै पनि यो सुनेर हेर्न सकिला। र यो कार्यक्रम के सामान्य कुराबाट नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय पर्षद शुक्लाकाण्डकी र यसका संयोजकबाट बिर्सन श्रेजी म यो कार्यक्रमको समन्वय गर्ने र संयोजक दुवैजना के मस्ती बास गरेन र म आजको श्रृंखलामा गर्ने मै तोरेकै अस्तिको हप्तामा गर्ने मै कुमारहरूको 7 थारी कुमार 12 थारे र 14 थारे कुमारहरूको विषयमा जानकारी दिनुको नि मै आजको श्रृंखलामा गर्ने मै तोरेकै हाम्रो कुमारहरूको पूर्वेली कुमार र पश्चिमी कुमारहरूमा गर्ने आफ्नो मृत्यु संस्कारमा चढाइने पिण्डहरूमा के फरक बाटे र यिनीहरूले के गरे लगन सम्बन्धमा मित्र श्रृंखलामा जानकारी दिनु यो जानकारी सुनेकी तपाईँलाई अन्तिमसम्म सुनेर साथ दिएर विकने आशा अपेक्षा गराबाटौं र यो कार्यक्रम कसरी मेरो हर्कन तोरेसित हरेक हप्ताको कार्यक्रममा म तोरेसित जिज्ञासा मागिराख्दछौ र अझै पनि तोरेले कुनै जिज्ञासाको प्रतिक्रियाहरू पनि नदिलाको भएर अबको हप्तामा यो अबको दिनहरूमा गर्ने अवश्य पनि आला गर्ने आशा अपेक्षाका साथ आजको यो श्रृंखला तोरेले फेरि पनि सुनेर साथ दिएर गर्ने कतै आजको श्रृंखलाकै म अगाडि बढ़ी चाहनु। चितवनतिर चाहिँ के कर्तालाई पनि यो मृत्यु संस्कारको विषयमा पिण्ड चढाउने विषयमा के कर्तालाई पनि उनीहरू 13 दिन बाँड्दाखेरि 13 पाला बनाइदिए जाने र अब 13 पाला पछि 12 दिनमा घट्दै जाने र अन्तिम दिनमा गएर उनीहरूले सबै कटाइती गरेर र 7 दिनमा गर्ने सबै कटाई पनि गर्ने उनीहरूको बाटै कनि मान्यता पाइरहेको बाटै र यस्तै गरेर त्यसपछि अनि हतियारहरू पनि एकदमै सबै रगत चढाइ पर्ने त्यो जुन हामीले पर्व र काट्लाको मसाले काट्लाको के सबै चढायो भने त्यसपछि हतियारको पनि बिडमा राखेर सेवा डोक गरेर पुनः फेरि पनि हतियारकै काम लगाएको चाहेर गर्दाखेरि नै यसमा गरेको मुख्य कारण कलक अपरान्त पितृहरूको नाममा किसिमको कुनै पनि हतियारहरू प्रयोग गरे नगद गर्ने मान्यता भएको हुनाले यो जुन चितन्त्रीको कुमारलाई यसमा के गरेर गर्ने अनि पिण्ड बनाएकै र पिण्ड बनाउने कसरी के र मलामी जाँदा चाहिने सामानहरू के हो कनि चाहिँ अब यो चाहिँ चितन्त्रीको कनि यसमा चाहिँ मह गहुँत अनि जाउ गाईको दुध अनि तेल अनि सालको पात अनि दुना भेडाको बुत्ला चामलको पिठा कुसको औठी कुसको प्रतिमूर्ति अनि नचेतेलको केराको पात अनि बर पिपलको पात अनि माटीको भडिया चोखो भात पकाइलाको पकाइको लागि दाउरा अनि चामल अनि मसरी मार्ने जाल यो चाहिँ एकदमै चाहिने सामान अनि पिण्ड काट्ने तरिका चाहिँ कसरी नकर्ने पहिला बालुवा माथु पार्दा लगाउने ती बालुवाको के भाग के गहिरो ठाउँमा बनाउने र बालुवामाथि कुसको मूर्ति बनाएर राख्ने अनि कुसको प्रतिमूर्तिमाथि केराको पात ओछ्याउने अनि केराको पातमाथि फेरि पिठा राखेर गहुँ जौ अनि गाईको दुध भेडाको बुत्ला अनि मुस्ने पानी हालेको बुढी औँलाले चोर औँलाके बीचमा उल्टो पार पट्टिबाटै खन्याउने अनि खुट्टाको बुढ्या औँलाबाट पनि चुहाउने प्रत्येक पटक खोलामा गएर नुहाउने शुद्ध हुने अनि त्यस्तै गरेर 13 पटकसम्म त्यसरी गरे पर्ला यो क्रमश एकदम निरन्तरता कि क्रमश व्यक्त गरे पर्ला केराको पातमाथि चाहिँ सामग्री राख्ने र प्रतिमूर्ति के पनि ती राखेर पोका पारे पर्ने होला केराको पात के माटीपट्टि राखेर अनि नदीमा लिजाएर सबै सामग्रीहरू के जुटाइनुपछि केराको पातमाथि राखेर पोका पानीबाट अनि खोला नदीमाको उक्त त्यो भैलोको पात के सहित के सामग्रीमा भैलोको सामग्री के गाड्ने सानो खाल्टा खनेर गाड्ने चलन पनि बाटे सबै क्रियापुत्रीहरू हातेमालो गर्दै उक्त त्यो ठाउँ भई सबै सामग्रीहरू लिजेरको सामानहरूको चाहिँ ढुङ्गाले च्याप्ने अनि क्रियापुत्रीहरूले क्रियापुत्रीको सामानहरूको चाहिँ गाडे पर्ला कनि पानीमा गाडेर डुबाएर राखे पर्ला कनी भने शिरपट्टि निस्किने अनि जै चलाले कनी नदीमा बग्लाको दिशातिर भई तर निस्कने अनि लागपत्ती जलाउने घाट जलाउने अनि घाट जाने बेलामा चाहिँ सबैले नुहाएर शुद्ध भएर गौत्र तेल लिने अनि जै चलाबाट पनि गौत्र तेलको बास को ढुङ्गामा राख्ने अनि माटीको भाँडामा पनि पकाइलाको भात पछाडि पारेर ढुङ्गाले नहेरिकन फुटाउने कनबाटै अनि घरमा आइनेपछि किराबुत्रीबाट पनि आफैले भात पकाउने अनि नुन छुने अनि सुहाउने काम चाहिँ गरे होला। अनि टपरीमा राख्लाको दाल भात तरकारी नुन अनि जैजेलाबाट हात समात्दै अनि त्यो छुहाउने त्यसपछि किराबुत्रीबाट पनि मृतकको जुन मरबाट पनि मरलाको नाममा सम्पूर्ण सबै चिजहरू चढाउने र किराबुत्रीबाट पनि खाइके सुरात गर्ने कनबाट अनि साँझ पख गर्ने अनि जुन 13 दिनपछि उम्कलको 13 दिनको अन्तिम दिनमा जुन सबै कार्यहरू भइनेपछि सबै जुन अहिलेको गतमा सुनेर अहिलेपछि लास्ट साँझमा के गरेर गर्ने अनि साँझ पख गर्ने काण्डहरूको विधिहरू चाहिँ केबाट गर्ने अनि होम विधिको होला एउटा अनि हतियार मुक्त गराउने विधि होला दान दक्षिणा गर्ने विधि टिका फुकाउने विधि अनि क्रिया कपडा किराले लगाएको लुगा फेर्ने विधि अनि पर्यभोग गर्ने विधि अनि छुरा फर्काउने विधि अनि खोलाबाट निलको जिउँदो मछरी अनि राँगाको रूपमा बलि दिने विधि अनि मर्लको आफन्तको बीचको सांस्कारिक मायाबाटको छुटाउने विधि अनि प्रार्थना विधि अनि पूजा चढाउने विधि आवश्यक सामग्रीहरू पातको टपरी र दुईटा चामल धात अनि तामा अनि पित्तल अनि गेडे मास अनि सुप्पा जौ तिल धूप अझ भैनियो कर्ने सालको धूप अनि खट्टे पनि बुटे पर्ला त्यो बेलामा बाँसको सिन्का खट्टे बुट्ने हाँडीमा अनि भोग दिएको लागि एउटा परेवा जिउँदो मछारी अनि जाल अनि टिका रातो टिका अनि अन्तिममा रातो टिकाहरू पनि पुकाइ पर्ला जल अनि गरिने विधिहरू अनि लिपोट गर्ने अनि दैलो अगाडि चुला बनाउने अनि चुलामा जौ तिल छर्ने आगी सल्काउने अनि हाँडीमा मासको गेडाले बाँसको सिन्का भई भुट्ने ज्वाइँ चिला भई गर्नेको चाहिँ अनि मासके एकदम अत्यन्तै एकदमै मासके एकदम नाम सुरक्षितसम्म नपकाइकन भुट्ने अनि भुट्नेपछि चुला हटाइपर्ला जुन मास फुट्लाको चुलाबाट नै त्यो चुला चाहिँ त्यहाँ राखिनु त्यो चुला मासु एकदमै नभन्न कतै पनि नचितारिकन राखिपर्ने होला त्यो अनि त्यसको चाहिँ सानो टपरीमा राखिपर्ने होला फुट्लाको अनि त्यो खट्यो राख्ने अनि किराबुत्री सहित ज्वाइँ चेला र अन्य अरू दाजुभाइ खलकले कम्ती 5 दिनदेखि 7 दिनसम्म सुपामा वरिपरि बस्ने अनि सबैले दुईटा हात थापैला र ज्वाइँबाट 3 पटकसम्म लोभ्याई हातमा खट्टे राख्दैला अनि आफूले पनि उक्त त्यो काम गरे पर्ला अनि त्यो समयमा कलक सबै दाजुभाइ खलकको हात जोडेर अब उपरान्त कलक अपचोक खेलै गरेर दुःख सुख घटना आइ नपरोस् गरेर एकदम प्रार्थना गर्ने अनि सुपामा घेरामा बस्लको लेखले पनि प्रार्थना गर्ने घरतिर लोभ्याउने लोभ्याइथे अनि सुपामा माथि टपरीमा खटेर राख्ने नपखाइकन एकदमै नामसित सुरक्षित राखे पर्ला त्यो लोभ्याइ टपरीमा खटेर राख्लको के एकदमै पारै पारो प्रार्थना गर्ने 3 पटकसम्म दोहोऱ्याएर अनि त्यो समयमा कलको अन्य वंश दाजुभाइबाट पनि सन्देश दुःख नपरोस् गर्ने प्रार्थना गरेला साथै मृतकको अन्य लोकमा राजा होस् गर्ने अनि मृतकको हातमा शान्ति पाओस् गर्ने खुसी वंश होस् गर्ने वंशवलीको होसको रक्षाकरण गर्ने दुर्घटना नहोस् गर्ने कनी प्रार्थना गरे अनि वञ्चरक र अनि कोदारीको सुप्पा खुर्पा अनि हतियार पनि त्यो घर भई त्यो घर अगाडि लिपोत गरेर ठाउँमा राख्ने उल्टो पारेर अनि केराको पातमा चामलको एक पूजा राख्ने अनि पूजामाथि पालाको बत्ती राख्ने र एक माना चामल टपरी राख्ने होमको रूपमा धुप हाल्ने पहिला मछरीको भोग गर्ने त्यसपछि परिवारके भोग गर्ने अनि जोडी परिवार 3 पटकसम्म अनि मनसाईकै भोग गरेर रगत हतियारमा चढाउने सोही दिनमा फेरि नेनलको मछरीकै पनि सोही क्रममै अनि भोग गरेर मछरीकै पनि 3 टुक्रा पार्ने अनि छुरा फर्काउने कलका 3 चोटि अनि शिरको तलप भई माथि छुरा लगाउने धुप हाल्ने र अनि भोग गर्ने टाउकाको ढोक गरेर उठाउने एकदम सामान्य लुगा र इच्छा अनुसारको लुगा क्रियापुत्रीले परम्परा अनुसार फेर्ने, क्रियाले लुगा ज्वाइँचेलाले लिने र एकदम अन्त्य गर्ने, त्यो विसर्जन गर्ने, अनि उक्त खट्टे पनि टपरीमा राखेर अन्य ठाउँमा विसर्जन गर्ने, चेलीबाटे भई क्रियापुत्रीको पनि लुगा दान दिने, अनि सामग्रीहरू उठाउने, चामलको टपरीमा बत्ती राखेर भित्तर लिजार राख्ने, अनि अब सामान्य जीवनमा कन्याकनी सबै वंश दाजुभाइहरूको फर्केर आफन दिन चर्या गर्ने, ज्वाइँबाट पनि क्रियापुत्री तथा उक्त घर भए पनि त्यो घर भए पनि ठूलाबाट भई ठूलो भई कालो पहेँलो सेतो आवश्यक अनुसारको फूल र टीका लगाउने, क्रियापुत्री तथा अन्य परिवारबाट पनि ज्वाइँ चेलाके टीका फर्काइकै सेवा डोक दान दक्षिणा गर्ने करैला, त्यसपछि सबै संस्कारहरू खुल्ला भइलको घोषणा करैला, चेलीहरूको दिन ले देलको लुगा परम्परा अनुसार लगाएके सामान्य जीवनमा फर्काइके आवश्यक नमान त, अनि चेली छोरी ज्वाइँ चेलाले चेलीबेटीले के दान दक्षिणा अनि टीका लगाएर अनि फर्काउने र विदा गरिने चरणबाटै छोरी चेली ज्वाइँ चेलाके पनि देलको दान दक्षिणा उक्त घरमा बास नराखे नकर्दा छोरी दिनमै विदा गरेर जुन घर भए देलको दान दक्षिणा चेलीबेटी के दान दक्षिणा देलको बाटो त्यो दान दक्षिणा चाहिँ त्यो दिनमा त्यो जुन मर्लको घरमा राखे नकर्दा त्यो घर त्यो दिनमै बाहिरी चाहिँ पर्लाको मान्यताबाटै त्यसै गरी बाध्यता र पर्लकन त्यो दक्षिण अरूको घरमा लिजार गरेर पनि राखी पर्ला खाने अवस्थाबाटै यस्तै गरेर अनि मैले चाहिँ अहिले पश्चिमतिरको यो मृत्यु संस्कारमा पिण्ड चढाउँदा के गरे होला 13 दिनसम्मको कन्या जानकारी दिनु कनि अब कन्या मित्र कि मृत्यु संस्कारकै विषयमा पूर्वेलीहरूले कसम गरेला कन्या विषयमा पनि अलिकति थोरै चर्चा आजको श्रृङ्खलामा गरिने तरले कि कुमालहरू पूर्वेली होस् या पश्चिमी कुनै पनि घरको सदस्यहरू मर्लको बेलामा कुलकै घरमा पनि जुठो पर्लको मानेला कुनै मान्छेको मर्लबाट कनि लास्के धुरीमा सारेला अर्थात भित्र खण्ड भए बाहिर तिर्ने सारेला सबै गाउँलेहरू मिलेर रातभरि कुर्नी चरण राख्दै गरेर बस्ने बाटै सबै गाउँलेहरूकै खबर गरेर सबैजना जम्मा भएर बेला भएर त्यो घरमा रेखदेख गर्ने कुर्नी गर्ने पनि बाटै कालीखेरी बिहान लास्के अगिनामा के अरे आँगनमा नेनेर अगिनामा नेनेर अनि हरियो गोबरले लिपेर अनि त्यसमाथि पनि धारामा लास्के राखेर अनि लास्के काचोले ढाकेर अनि यदि बुढाबुढीहरू मर्लको कनी यदि बुढी मर्लको कनी बुढा दुलाले यदि दुला मर्लको कनी चाहिँ दुलैले त्यसलाई दे पर्ला कनी यदि दुलै मर्लको कनी चाहिँ छोराहरूले के गरेला कनी अन्तिम पटक मुख हेरेर अनि त्यसलाई छोराहरूले त्यो लगाइदिएला अनि ठाउँ अनुसारको फरक हुने कहीँ यसमा कनि अनि जस्तै अब कुनै ठाउँमा त अब दुलै मराबाट कनि दुलाले नै सिन्दुर टिका रातो टिका लगाएर करेला कनि अब यो चाहिँ पूर्वेलतिर चाहिँ के गर्ने कहीँ कनि दुलै मराबाट कनि छोराहरूले हेरेर छोराहरूले त्यो लगाएर लगाइदिए पर्ने हो कहीँ र अन्तिम पर सबैले मुख हेर्ने करेला अनि सबैजना एकपटक मुख हेर्ने कनि पछि अनि यदि दुला मर्लको कनि ओकनी दुलैले नारी मानेर कचुवा दुईवटा ढुङ्गामा राखेर फोर्ने चलनबाट तर यो पनि अलिकति फरक केबाट गर्ने कुनै ठाउँमा आफूले लगाएर कचुरा चाहिँ दुला मराबाट गर्ने चाहिँ त्यो दुईटा चुरा भने पनि एउटा छातीमा राख्दै पर्ला कनि चाहिँ हाम्रो त्योबाटै त्यहाँ पूर्वतिर चाहिँ कसैलाई पनि ढुङ्गामा फोरे त पछि गर अनि खोलामा गएर अब जुन आफ्नै श्रीमान नभएकोले बुढा नभएकोले नै त्यो चुरा फुराले पर्दा गर्ने मान्यताबाटै र यो पनि अलिकति फरक ढङ्गमा रलाई पूर्वेलतिरको चाहिँ चलन अनि दुईवटा ढुङ्गामा राखेर फेर्ने चलन रहे चुराके पनि लास्टमा चाहिँ फेर माथि पढ्ने गरेर राखेले अरे अनि त्यसपछि अनि कारण केबाट गर्ने जसको लागि जीवन सुम्बेलको कै स्वयं व्यक्ति नै नक्त गर्ने आखिर यसको नाश हो के काम गरेर दुलाप्रतिको अगाध र आस्था र प्रतिव्रतको ज्वलन्त उदाहरण गरे त्यसपछि सबैजना जनाले अबिर फूल शिरदेखि पाउसम्म पढ्ने गरेर लासको अबिर अर्पण करैला अनि र आजको यो चाहिँ यो कुराकानी गर्दै गर्दै आजको समय पनि सकिसकेको कनी लागाबाटै अब आज चाहिँ मैले तोरेर के एउटा कुमार समुदायको र मर्दाहारीको मृत्यु संस्कार विचार पर्ने नै जुन 13 दिन बार्ने बजेको अन्तिम दिनमा पिण्ड चढाउँदाखेरि पिण्ड बनाउन के करे पर्ला र उम्किँदा के करे पर्ला कन् विषयमा जानकारी दिनु र थोरै छुटकरीमा अलिकति थोरै चाहिँ मेथोरेको एउटा मृत्यु संस्कारकै विषयमा पूर्वतिर पूर्वी नीति पूर्वी कुमारहरूले कसम गरेला कन् विषयमा पनि थोरै चर्चा दिनु जानकारी दिनु यी विषयमा कुराकानी कर्दै कर्दै आजको निर्धारित समय पनि सकिसकेबाट आगामी हप्ता अब आउने हप्ता फेरि पनि आउने बाचा कर्दै तर्क यो कार्यक्रम कसम लगाबाट यदि नाबड लगाबाट कनि र यदि नार लगाबाट कनि या यदि कुनै गुनासोबाट कनि तरले म कहीँ प्रतिक्रिया दिइ सकेर जानकारी दिइ सकेला यो विषयको प्रतिक्रिया हरेक हप्ताको एपिसोडहरूमा म तर्के म यो कार्यक्रम कसरी मैले हट गर्ने विषयमा चर्चाहरू मागिराख्दा त ती भएर अबको दिनहरूमा पनि यसै आशा अपेक्षाका साथ आउने बाचा गर्दै यो कार्यक्रम अन्तिममा जाँदा जाँदा यो कार्यक्रम समन्वय गर्ने नेपाल आदिवासी जनजाति महासंघकै मस्ती मस्ती बास गर्दै आजको यो श्रृंखला भए पनि म विदा गर्ने जीव।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलीगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463238811।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिमनी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिमनी र अन्य ब्रान्डका चिमनीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिकाबाट 10 घर माथि,
6: पोखरा जाने बाटोतिर।
0: विश्वकै नम्बर 1 चिमनी ब्रान्ड फेबर चिमनीको तनहुका लागि आधिकारिक विक्रेता।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644 35031।
7: सिम्स केयर गिवर्स ट्रेनिङ, केयर विथ कम्प्यासन, सर्भ विथ हार्ट।
1: सिप सिक्नुहोस्, भविष्य सुनिश्चित बनाउनुहोस्। सिटी भिटी द्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिवर्स दुलीगौंडामा। सिटी भिटीको पाठ्यक्रममा आधारित 390 घण्टा तालिम।
7: हाम्रा विशेषताहरू:
1: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण,
7: व्यावहारिक र प्रयोगत्मक सिकाइ,
1: रोजगारको लागि मार्गदर्शन तथा सहयोग,
7: सिपमूलक गुणस्तरीय र परमाणकारी तालिम,
1: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर। भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गते सम्म।
7: स्थान: सिम्स केयर गिभर, शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ।
1: सम्पर्क 98560 44 343, 98041 43 688, 98041 43 628, 98560 71 773।
8: डोन्ट मिस दिस अपर्चुनिटी।
9: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
10: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि,
11: अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
10: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
11: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
10: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
11: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
10: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
11: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेस ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ।
12: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 98261 52067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
13: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
12: सम्झनुहोस् है, ब्रिजेस ज्वेलर्स।
14: आमा, होइन यसो आमा चाहिँ कहाँबाट चलेको
15: कति हाँस्नु भन्यो यस्तरी पङ्खा चलिरहेको देखिनु भन्यो
14: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
16: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि
15: गतिलो ठाउँ चाहिँ कहाँ छ
16: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छारी बिजुली पसलमा जानु पर्यो नि
17: चेस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
18: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौंडा तनहुँ प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 98560303024
19: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
20: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
21: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0656905065 मोबाइल 98166343372
22: होइन भाउजू यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो दाईले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि
23: के को दाईले विदेशबाट ल्याइदिनु नि नानी आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि यो कपडा मैले त्यही गएर किनेको
22: ए हो र भाउजू त्यसो भए त म पनि अब त्यही जान्छु स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
24: अजम्बरी इन्टरप्राइजेज शुक्ला गण्डकी दुलेगौडा भित्री बजार फोन नम्बर 0656702090 मोबाइल नम्बर 98460081457 र 98136260 स्तरीय कपडा पाइने एउटै ठाउँ अजम्बरी इन्टरप्राइजमै जाउँ
25: यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन् दराज हेर्यो त्यस्तै लोबेट हेर्यो त्यस्तै सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै
22: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक्क छ
25: त्यसो नभने म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु
22: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू कार्पेट डोरम्याट तन्ना प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ
26: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
24: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 बीपी चोक
26: प्रोप्राइटर प्रकाश न्यौपाने सम्पर्क 0656702025 मोबाइल 98560338 98461568

0: ओरेन्ज मेलामा जम्मै दिन छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू बजाज बाइकको साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्यास डिस्काउन्ट, अन द स्पट फाइनेन्स, सर्भिस चार्ज फ्री र फ्री एक्सेसरिज। त्यसैले नो यता उता, जम्मै लिनको लागि मात्र ल्याउनुहोस् नागरिकता। यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।
1: यही भाद्र 28 गते देखि असोज 2 गते सम्म
2: स्थान शुक्ला गण्डकी 4 दोलेगौडा कुमारी बैंक सँगै बजाज शोरूम पारी।
1: थप जानकारीको लागि शुभेच्छा अटो बजाज शोरूम,
2: मोबाइल नम्बर
1: 9856062842
2: र 9814364022।
3: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
4: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
5: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
4: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
5: शुद्ध सुन तथा चाँदीका गर गहना,
4: छापावाला सुन चाँदीका गर गहना,
5: राशि अनुसारका पत्थर,
4: कम्प्युटर तौल प्रविधि,
5: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
4: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
5: सेन्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
4: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625229।
5: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
6: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
3: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
6: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
4: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
6: पुराना गर गहनासँग नयाँ साथ फेर,
4: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
6: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856062799।
3: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
7: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
8: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
8: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
9: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहु,
8: प्रोपाइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0765709704, मोबाइल नम्बर 9840661268,
7: 9850602068।
10: ए नानीको बुवा, आज त नयाँ सम्धि सम्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
11: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
10: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
11: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
10: होम डेलिभरीको पनि व्यवस्था छ।
5: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9850600778।
4: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो, द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स।
2: यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
12: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:00 देखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856043343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
13: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गंडकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गंडकी एफएम को पारीपट्टी। मोबाइल नंबर 9856309982 र 9705620209।
14: TVS साथ छ हाम्रो।
15: शुक्ला गण्डकी FM 97.6।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। पृथ्वीको सतहमा भण्डारण भएको ताजा पानी गम्भीर रूपमा घटेको संयुक्त राष्ट्र संघले जनाएको छ। नदी तथा तालहरू सुक्न थालेका र हिम नदीहरू संकुचित भइरहेका बिहिबार सार्वजनिक एउटा प्रतिवेदनमा उल्लेख छ। पानीका स्रोत सम्बन्धी संयुक्त राष्ट्र संघको वार्षिक प्रतिवेदनले पनि जलवायु परिवर्तनका कारण बढ़दो अनपेक्षित मौसमी प्रवृत्तिले बाढ़ी र सुक्खा दुवै निम्त्याउने औल्याएको छ। पछिल्ला वर्षहरूमा 80% भन्दा बढ़ी प्रकोपहरू

0: यो सार्वभौमसत्ताको कुरा हो, यो हामी कसरी जिउन चाहन्छौ भन्ने कुरा हो, यो स्वतन्त्रताको कुरा हो जसका लागि हामी हरेक दिन लड्छौं। क्यानाडाका प्रधानमन्त्री युसँग नजिक भए थप ट्यारिफ लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी अस्वीकार गर्दै कार्नीले क्यानाडाले कोसँग सम्झौता गर्न पाउँछ भन्ने कुरामा अरूले दबाव दिन नसक्ने बताए। दक्षिण अफ्रिकाको प्रहरीले राजधानी जोहानिसबर्गदेखि पूर्वमा पर्ने इकुरहुलेनीमा अर्की एक महिलाको शव फेला पारेको छ। दुई महिनाको अवधिमा फेला पारिएको यो नौ शव हो। अर्धनग्न र घाँटी काटिएको अवस्थामा पछिल्लो शव फेला पारिएको हो। सो क्षेत्रमा जारी हत्या श्रृंखलाले मानिसहरूमा क्रोध र डर दुवै निम्त्याएको छ। एक श्रृंखलाबद्ध हत्यारले पछिल्ला हत्याहरू गरिरहेको हल्ला भए पनि प्रहरीले त्यसको पुष्टि गरेको छैन। प्यालेस्टिनी अथोरिटीले आफ्ना राष्ट्रपति महमूद अब्बासलाई भिसा नदिने अमेरिकी कदमको निन्दा गर्दै त्यो असंगत भएको टिप्पणी गरेको छ। लगातार दुई वर्षदेखि अमेरिकाले अब्बास र प्यालेस्टिनी अधिकारीहरूलाई न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनबाट वञ्चित गराउँदै आएको छ। ट्रम्प प्रशासनले प्यालेस्टिनी अथोरिटी र प्यालेस्टाइन लिबरेशन अर्गनाइजेशनमाथि आतंकवादको प्रशंसा गरेको आरोप लगाएको छ। र भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशको उच्च अदालतले इस्लाम धर्म अपनाएका र मुस्लिम महिलासँग बिहे गरेका एक पुरूषमाथि लगाइएका प्रतिबन्धहरू हटाउन आदेश दिएको छ। आफ्ना बुवाको इच्छा विपरीत बिहे गरेपछि आफूलाई कानूनी प्रतिबन्धमा राखिएको भन्दै आयुष मल्लिकले अदालतको ढोका ढकढक्याएका थिए। गलत ढंगले छोरालाई प्रभावित पारिएको भन्दै उनका बुवाले धर्मान्तर विरूद्धको कानून बमोजिम निवेदन दिएका थिए। तर अदालतले धर्म रोज्न र इच्छा अनुसार बिहे गर्न आयुष स्वतन्त्र रहेको निर्णय सुनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साँझ पखमा पुनः स्वागत छ। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णवीरमा सड़क भाँसिएसँगै साढे दुई साताभन्दा बढ़ी समय अवरूद्ध भएको काठमाण्डु जोडिने मुङलिन नौबिसे खण्डको सड़क आज बिहिबारबाट दुईतर्फी सञ्चालनमा आएको छ। भोटेकोशी त्रिशुली बाढ़ीको मार खेपेको उक्त सड़क भदौ 14 गतेदेखि अवरूद्ध हुँदा संघीय राजधानीको यात्रा र बजार नराम्रोसँग प्रभावित बनेको थियो। खासगरी काठमाण्डु उपत्यका लागि मुख्य लाइफलाइन भएकाले अधिकारीहरूले पुरानो संवेदनशील पहिरो क्षेत्रमै भित्तो काटेर अस्थायी उपाय निकालिएको बताएका थिए। यसै विषयमा हामीले केही बेर अघि सड़क विभागका महानिर्देशक विजय जयसीलाई सम्पर्क गरी शुरूमा उनलाई अस्थायी तरिकाको यो बाटो अब कहिलेसम्म चलाउने योजना छ भनी सोधेका छौं।
2: कृष्णगिर चाहिँ पहिलादेखि नै हामीलाई 50 सालतिर पनि हामीले समस्या दिएको हिरो हो। यसमा चाहिँ हामीले विभिन्न प्रविधि गराएर करिब करिब स्टेबिलाइज गरेका थिएनौँ हामीले, र यति चाँडै यो हालत नपुग्ला बिग्रिएला भनेका थिएनौँ। तर एकदम अकल्पनीय बाढीले गर्दा यसको तलको टोवालहरू बगाएर यो माथि क्र्याक भएर यो ड्यामेज हुन पुगेको हो। यो अहिलेलाई यो टेम्पोरेरी रूपबाटै खोलाएको हो। अब यसमा विज्ञहरूले दिएका विभिन्न विकल्पहरूमा पनि हामी यसलाई हालेर यसलाई स्ट्यान्डिङ गर्छौँ। अझ यही भिरलाई तलदेखि टो वालहरू उठाएर यस पर्मानेन्ट हुने गरेर पनि हामी काम गर्छौँ। यसको दीर्घकालीन उपायहरू त्यता पनि काम गर्न थालिसकेका छौँ।
1: थालिसकेको भन्नुभयो, के कस्ता विकल्पहरू हेरिएको छ या काम भइरहेको छ?
2: तत्कालमा चाहिँ हामीले यसको ठिक अगाडिबाट फिस्लिङबाट बेनीघाटसम्म जाने करिब 20 किलोमिटर जति बाटो छ, त्यहाँ 1.5 किलोमिटर जति ट्र्याक खोल्न लागि छ। अरू चाहिँ एउटा मोरलेस ट्र्याक चाहिँ भएको अवस्था छ। त्यो 1.5 किलोमिटर ट्र्याकको लागि हामीले ठेका रस्तामा गएर काम शुरू गरिसकेका छौँ, र बाँकी बाटोलाई पनि हामी अब वाइडनिङ गर्दै जान्छौँ। र अझ यही कृष्णवीरलाई काटेर भित्रबाट सुरुङ बनाउने अथवा यसको अगाडिपट्टि त्रिशुली पारिपट्टि दुईवटा पुल र भाइरोड बनाएर विकल्प गर्ने र यो
1: बाइपासको रूपमा भन्नुभएको
2: गर्ने भनेर हामीले काम गरिरहेछौँ। हजुर,
1: तपाईँहरूलाई कृष्णभीरको यो खुलाए पनि पृथ्वी राजमार्गको त्यस खण्डमा विभिन्न ठाउँमा चाहिँ एकतर्फी भएको जो अवस्था छ, बाटोहरू शीतल बजार, जवान खोला, गल्छी, महेश खोला धेरैतिर, बैरनी धेरैतिर, अब समग्र त्यो खण्डकै पनि त्यसले कति मार खेपेको छ त्यो भोटेकोशी त्रिशुली बाढीको थाहा छैन, समीक्षा गरेर त्यो सुरक्षाको पाटोबाट हेर्नुपर्ने अवस्था पनि हो कि?
2: कृष्णभीर जस्तै अरू यहाँले भनेको अरू ठाउँहरू त्यसको असामान्य अवस्था चाहिँ छैनन् त्यहाँ। तर तिनको लागि पनि हामीले वैकल्पिक त्रिशुलीको पारिपट्टिबाट पनि अहिले त करिब करिब एउटा कोरिडोरै स्थापना भइसकेको छ। स्थानीय निकायले बाटो बनाउनु भएको छ। पहिले त हामीले सबै नै जग्गा प्राप्ति गरेर जाँदाखेरि हामीले जग्गा प्राप्तिमा ठुलो कस्ट हुने लाग्ने थियो। अब त्यसलाई चाहिँ नि पर्मानेन्ट बाटो बनाउनु पनि सहज हुने आकलन गरेको छ हामीले।
1: जस्तो यसबीचमा जुन वैकल्पिक बाटोहरू तपाईँहरूले सुझाउनु भएको थियो हेटौँडा हुँदै, खास गरी ती बाटोहरू प्रयोग गर्न अहिले पनि सुझाव दिनुहुन्छ कि यो पुलहरू भर पर्दा हुन्छ यो पृथ्वी राजमार्ग खण्डमा?
2: त्रिभुवन राजपथ र कान्ति लोकमार्ग त्यहाँ पनि जहाँ जहाँ समस्या भएको थियो यो लामा बुलेटहरू लामालाई, त्यसलाई पनि हामी अहिलेको समय पनि त्यसलाई पनि अझै मर्मत गर्छौँ।
1: पृथ्वी राजमार्गको उक्त खण्ड चाहिँ एकदम लाइफ लाइनकै रूपमा राजधानीको लागि रहेछ भने त यसपटक पनि

0: स्पष्ट देखियो अत्यावश्यक दैनिक सामानहरूकै आपूर्तिमा समस्या पर्यो भनेपछि काठमाडौँ जोडिने विकल्पहरू भरपर्दा विकल्पहरू धेरैतिरबाट आवश्यकता रहेछन् भनी देखियो त्यो पनि अहिले बिग्रेर भरपर्दो छैन
1: मुख्य विकल्प चाहिँ यो फास्ट्याग र बिपी हाइवे नै हुन्छ तर कान्ति लोकपथ पनि हामीले करिब 4 किलोमिटर मात्रै समस्या छ बाटो
0: तर ती राजमार्गहरूमा लामो समयदेखि पहिरोको समस्या सानो मोडहरूको समस्या त्यसमा त काम भएको देखिएको थिएन नि त
1: कान्ति लोकमार्गमा ती पहिरोहरू पनि अहिले स्ट्यान्डिङ गर्नलाई ठेकाहरू लाएर कामहरू भइरहेका छन् त्रिभुवन राजपथ चाहिँ धेरै पहिला बनेको बाटो त्यहाँ पनि हामीले घुम्तीमा पनि नोज कटिङ गरेर धेरै खाँटो वाइडिङ गरिरहेकै छौँ त्यहाँ भएको अझै केही अस्थायी पुलहरू कम लोड लाने पुलहरू पनि छन् तिनलाई पनि हामीले विकल्प पनि हामीले अझै बढाउँदै लानुपर्ने त अब
0: अन्तिममा अब यो कृष्णभीरको जुन विकल्पको हामीले विभिन्न कुराहरू गरिरहेको छौँ त्यो चाहिँ अर्को वर्षा अगाडि हुने सम्भावना कतिको छ कुनै एक विकल्प
1: अर्को वर्षा अगाडि हामी त्रिशुलीको तलबाटै टोवाल लाएर यसलाई अझै हामी बलियो बनाउँछौँ यसलाई फिसिङबाट बेनिघाट त्यसलाई यो आगामी आउँदो वर्षसँग हामीले एउटा भरपर्दो वैकल्पिक रूपबाट विकास गर्छौँ टनेल भाइरहेको कुरो थियो त्यो अलिक त्यसलाई चाहिँ अलिक समय लाग्छ
2: उनी थिए सड़क विभागका महानिर्देशक विजय जयसी यो बीबीसी नेपाली सेवा हो रसुवा नुवाकोट र धादिङ जिल्लामा रहेका 29 होल्डिङ सेन्टरमा 2000 भन्दा धेरै विस्थापितहरू अस्थायी रूपमा बसिरहेका छन् 3 साता अघिको विनाशकारी बाढ़ीले तीमध्ये धेरैको धन सम्पत्ति मात्र लगेको छैन कैयौंका परिवार बिथुली दिएको छ नुवाकोटका होल्डिङ सेन्टरमा उनीहरूका पीड़ा सुन्न पुगेकी थिइन् हाम्रै साथी शक्तिमाया तामाङ
3: मैलुङ बस्दै आएकी सुशीला तामाङको जीवन सोचे जस्तै चलिरहेकोमा 10 गते आएको बाढ़ीले जिउने सहारा खोसेपछि हिजो आजको दिन कसरी बितिरहेको छ आफैलाई केही थाहा नभएको बताइन् कमाएर ल्याउने श्रीमान बाढ़ीमा बेपत्ता भएपछि साथमा भएको 2 सन्तानको पालन पोषण र शिक्षाको जिम्मेवारी उनको काँधमा आएको छ
4: आफूलाई थाहा होइन दिमागले काम गर्दैन के गर्ने के नगर्ने रात पर्छ अनि रात पर्छ कहाँ जाउँ के गरौँ हुन्छ छोरीले जहिले पाएर मात्रै खोज्छ भोलिको दिन गएर कस्तो हुने हो
3: होल्डिङ सेन्टरमा बस्दै आएको मिलन तामाङले विनाशकारी बाढ़ीमा 3 छोरी र श्रीमती गुमाए अबको दिन कसरी जिउने कुनै योजना छैन उनले भने
5: यस्तै हो म त एक्लै हो अलिअलि खाने बस्ने के के सोध्ने माने थाम्दै सक्ने बाउआमा छ अलिकति यस्तै बाल्नु पर्यो के गर्ने
3: विस्थापित भएर होल्डिङ सेन्टरमा बस्दै आएका छेनाम तामाङलाई श्रीमतीको यादले पिरोलले बताए उनले भने सुख दुःख गरेर परिवार चलाउँदै आएको थियो छिनभरमै भविष्यको मिठा मिठा सपनाहरू बगायो
6: उसले माया दया गरेको खानु पकाएर दिने याद पनि आउँछ आँसु पनि छरेर छ अर्काले भन्यो भने कसरी भन्नु जाने ऊ फर्केर आउँदैन मैले पनि आँगाले देख्दैन त्यसो भएर धेरै चिन्ता भएर
3: होल्डिङ सेन्टरमा बस्दै आएका आफूहरू दिनभर साथीहरूसँगको घुलमिलमा बित्छ तर सुत्ने बेला भएपछि विगत र भविष्य सम्झेर निदाउन नसक्ने गरेको उनीहरू बताउँछन् शक्तिमाया तामाङ बीबीसी नुवाकोट
2: नेपाल र तिब्बतको सीमावर्ती क्षेत्रमा विनाशकारी बाढ़ी उत्पन्न हुने गरी चट्टान सहितको हिमपहिरो जानुमा जलवायु परिवर्तनको भूमिका रहेको हुन सक्ने निष्कर्ष एउटा वैज्ञानिक अध्ययनले निकालेको छ उक्त अध्ययनकी सहलेखिका तथा इम्पेरियल कलेज लन्डनकी जलवायु विज्ञ डाक्टर फ्रेडरिके ओटोले उनकै शब्दमा यस विपत्तिका लागि आधार तयार पार्न मानव सृजित जलवायु परिवर्तनले भूमिका निर्वाह गरेको कुरामा कुनै शंका नरहेको बताइन् वर्ल्ड वेदर अट्रिब्युसनले गरेको अध्ययनका अनुसार यो विपत्ति बढ्दो तापक्रम पातलिँदै गएका हिमनदी पग्लिँदै गएको अत्यधिक चिसोका कारण जमेको भूमि र पहिलेदेखि विद्यमान भौगोलिक दुर्बलताका कारण सिर्जित मिश्रित घटनाको परिणाम थियो कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता तथा जलवायु परिवर्तन महाशाखा प्रमुख महेश्वर ढकालले यस अध्ययन नेपालको विपद जलवायु जन्य भएको अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित गर्न सघाउने एउटा आधार बन्ने बताउँछन्
7: यो रिपोर्टले नेपालको जुन भोटेपछिको जलवायु परिवर्तनको प्रलय भनौ अथवा विपद जुन बिहोर्नु पर्यो यसमा कतिपयले चाहिँ यो जलवायु जन्य नै हो कि होइन भन्ने कुराको आशंका पनि गरेको पृष्ठभूमिमा यो रिपोर्टले एक हदसम्म यो जलवायु जन्य हो भनेर प्रमाणीकरण गर्नमा सहयोग छ भन्ने मेरो विचार छ यद्यपि यसको सन्दर्भमा अध्ययन अनुसन्धान गरेर संख्यात्मक अथवा क्वान्टिटेटिभ भेरिफिकेशन गर्ने धेरै कुराहरू बाँकी छ अहिले जुन किसिमको रिपोर्टहरू आयो त्यसले एक हदसम्म यसले हाम्रो जलवायु न्यायको कुरालाई यसमा टेकेर अगाडि बढ्न एउटा आधार दिन्छ भन्ने मेरो विश्वास छ
0: त्यसपछिका थप प्रक्रियाहरू चाहिँ के हुन्छन् एउटा आधार तपाईँले जुन भन्नुभयो बाँकी प्रक्रियाहरू चाहिँ कस्तो हुन्छन् जुन क्षतिको नोक्सानीको क्षतिपूर्ति पाउने कुरामा चाहिँ
7: राष्ट्रिय विपद न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जुन किसिमको अध्ययन गरेर प्रतिवेदनहरू ल्यायो अमेरिकी डलरको पुग्न पुग 5 बिलियनको हाराहारीमा जुन क्षति देखिया छ
0: 7 खर्ब चान्चुन नेपाली रुपियाँ।
7: त्यस्तै गरी अझ गहिरो आर्थिक क्षेत्रको हानि नोक्सानीमा जुन हामीले बिहोरेका छौँ, हाम्रा बाल बच्चाहरू सुल्झान पाएका छैनन्, बिरामीहरू अस्पतालमा घाइते छन्, तिनका परिवारहरूमा एउटा स्ट्रेस परेको छ र थुप्रै हामीले जैविक विविधताका कुरा, हाम्रा सांस्कृतिक धरोहरका कुरा, यी धेरै यति चिजहरू गुमाएका छौँ कि तिनको मूल्याङ्कन गर्न अझै बाँकी छ। अब सम्माननीय प्रधानमन्त्रीज्यूको निकट संयुक्त राष्ट्र संघको महासभामा हुने सम्बोधन, त्यसपछि जलवायु परिवर्तनको पूर्व तयारी सन्दर्भमा हुने सम्मेलन र 31 जलवायु सम्मेलन र यसलाई एउटा जलवायु न्यायसँग जलवायु वित्तसँग जोडेर लाने र यसलाई चाहिँ नेपालले जलवायु न्याय प्राप्त गर्ने आधारको रूपमा प्रयोग गर्नुपर्छ भन्ने कुरामा सबैको एकमत छ।
0: कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता महेश्वर ढकाल, नेपाली अधिकारीहरूले बाढ़ीमा परि सम्पर्कविहीन भएका मानिसहरूको संख्यामा संशोधन गरी 6150 पुर्याएकै बेला यो निष्कर्ष सार्वजनिक भएको हो। हालसम्म भेटिएका शवहरूको संख्या 1400 सेरोफेरोमा छ भने हजारौं मानिसहरू विस्थापित भएका छन्। अर्को साता न्यूयोर्कमा संयुक्त राष्ट्र संघीय महासभामा सहभागी हुँदा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले हालैको विपत्ति र जलवायु न्यायका बारेमा कुरा उठाउने अपेक्षा गरिएको छ। तपाईँ नेपालका विभिन्न एफएम स्टेशनहरूबाट बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ। एउटा विशेष संक्षेपमा, राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आफ्नो 37 प्रतिवेदन पेश गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यो वर्ष पनि सबैभन्दा धेरै भ्रष्टाचारका उजुरी स्थानीय तहबारे आएको जनाएको छ। आयोगका अनुसार स्थानीय तहबारे 20,000 भन्दा बढ़ी र संघीय सरकारबारे 15,000 भन्दा बढ़ी उजुरी गएको आर्थिक वर्षमा आयोगमा परेका थिए। प्रतिवेदनबारे आयोगका प्रवक्ता सुरेश नेउपाने,
8: खास गरी स्थानीय तहसँग सम्बन्धित उजुरी बढ़िरहेको अवस्था छ। यो पूर्वाधारसँग सम्बन्धित, शिक्षासँग सम्बन्धित करिब करिब 50% हारिमा स्थानीय तहसँग सम्बन्धित उजुरी रहेको अवस्था छ।
0: सबैभन्दा धेरै उजुरी काठमाडौँ महानगरपालिकासँग सम्बन्धित रहेको आयोगले जनाएको छ। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला रातिको ठिक 9 बज्यो।

जे भइराखेको छ पछिल्लो समय दिगो विकास अनि परिवर्तनको लागि भइराखेको छ। नियम कानून सबैको लागि बराबर हुन्छन्। परिवर्तन अनि विकासका लागि यी सबै घटनाक्रमहरू आवश्यक छन्। अन्य अपडेटका लागि हामीसँगै रहनुहोला। धन्यवाद।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
1: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
2: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0965905511।
3: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
4: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
2: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
5: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0965707044।
6: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779087।

0: एक्सचेन्ज मेलामा जम्मै दिन छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू 50 बाइकको साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्यास डिस्काउन्ट, अन द स्पट फाइनेन्स, सर्भिस चार्ज फ्री र फ्री एक्सेसरिज। त्यसैले नो यता उता, जम्मै लिनको लागि मात्र ल्याउनुहोस् नागरिकता। यदि तपाईँले पनि न्यू खोज्नु भएको हो भने आइहाल्नुहोस्।
1: यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म
2: स्थान शुक्ला गण्डकी 4 दोलेगौडा कुमारी बैंक सँगै बजाज शोरूम पारे।
1: थप जानकारीको लागि शुभेच्छा अटो बजाज शोरूम,
2: मोबाइल नम्बर
1: 9856062842
2: र 9814364022।
3: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 9856302982 र 9705620209।
4: TVS साथ छ हाम्रो।
5: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
6: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
7: ओमकार।
6: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
7: ओमकार।
6: अनि घरमा पूजा सामग्री पनि छैन भने
7: ओमकार।
6: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
8: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
6: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9856050834 छ।
2: खैरेनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना। खैरेनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटारको 24 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार गरिसकिएको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार, समय बिहान 10 बजे, स्थान कृषि उपज संकलन तथा बिक्री केन्द्र बेलचौतारा परिसर।
9: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
10: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
11: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
9: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856062676।
2: सिम्स केयर गिभर्स ट्रेनिङ, केयर विथ कम्प्यासन, सर्भ विथ हार्ट।
12: सिप सिक्नुहोस्, भविष्य सुनिश्चित बनाउनुहोस्। सिटीभिटीद्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिभर्स दुलेगौडामा सिटीभिटीको पाठ्यक्रममा आधारित 390 घण्टा तालिम।
13: हाम्रा विशेषताहरू:
12: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण,
13: व्यावहारिक र प्रयोगत्मक सिकाई,
12: रोजगारको लागि मार्गदर्शन तथा सहयोग,
13: सिपमूलक गुणस्तरीय र प्रमाणकारी तालिम,
12: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर, भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गते सम्म।
13: स्थान सिम्स केयर गिभर शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
12: सम्पर्क 9856044343, 9801443688, 9801443688, 9560717773।
2: डोन्ट मिस दिस अपर्चुनिटी।
14: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊँ न।
15: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
14: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चाहिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
16: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चाहिरहनु पर्ने झन्झट।
17: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
16: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
17: सम्पर्क मोबाइल 9857065119 र 9864957056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
4: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0 65 4 14 142, मोबाइल 98 5 60 23 128 र 98 4 62 14 726।
4: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
5: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
4: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
6: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
7: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
8: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार।
7: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0 65 4 14 194, मोबाइल 98 5 60 20 630।
6: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेको एन्ड डेकोरेसन।
9: यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 3 गते शनिबार
10: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
9: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
10: हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर विजय परियार,
9: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु। फोन 0 65 4 14 377, मोबाइल 98 5 60 44 343।
11: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल पीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98 6 60 86 925, 98 5 60 34 881 र 98 4 60 47 580।
12: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्लागण्डकी 4 दुलेगौंडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयर धनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार। स्थान नेवार समाज हल दुलेगौंडा। समय बिहान 11 बजे।
13: बुवा ढोगरे घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
14: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौंडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
13: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
15: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
16: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
17: होइन यसो आमा चाहिँ कहाँबाट चलेको
18: कति हाँस्नु भन्नु, यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु।
17: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
19: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
18: गतिलो ठाउँ चाहिँ कहाँ छ?
19: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
18: चेस्टा बाजे चाँचा, पंखा, एलईडी बल्ब, सोलर को बैटरी, पानी चाहिए पंप, कूलर, हाउस वायरिंग का सामान सब ओरिजिनल र सस्तो मा पनि पाइन्छ नि।
20: अब सीजी ब्रांड को आधिकारिक विक्रेता संगै इलेक्ट्रोनिक्स का सामान टीवी, फ्रिज, एसी, कूलर, गीजर, वैक्यूम, वाशिंग मशीन उपलब्ध

0: दिनभित्र तोकिएको ढाँचामा परियोजना प्रस्ताव सहित देहाय अनुसारको कागजहरूको साथ भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँमा आवेदन पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। कार्यक्रमको विवरण बृहत्तर पशु विकास प्रबन्धन कार्यक्रम गाई भैँसी बाख्रा बंगुर फलप परिमाण एकवटा विनियोजित बजेट 30 लाख मात्र सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू खोर गोठ माछा पोखरी रेलवे निर्माण र सुधार उच्च प्रजनन मान भएका पशु खरिद तथा ढुवानी पशु आहार उत्पादन तथा संरक्षण प्रवर्धन घाँस बाली स्रोत तथा नर्सरी स्थापना र व्यवस्थापन काली गण्डकी करिडोर केन्द्रित पशुपक्षी तथा मत्स्य उत्पादन तथा प्रबन्धन कार्यक्रम फलप परिमाण दुईवटा विनियोजित बजेट 10 लाख मात्र प्रति लाभ ग्राही बढ़ीमा 5 लाख सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू व्यवसायसँग सम्बन्धित आवश्यक उपकरण खरिद बजारीकरणको लागि आवश्यक पूर्वाधार र बजार प्रवर्धन सम्बन्धी कार्य जैविक सुधारको उपायहरू अवलम्बन सम्बन्धी कार्य असल पशुपालन अभ्यास प्रबन्धन आदि उत्पादन मा आधारित प्रोत्साहन सहयोग दूधमा कार्यक्रम आवेदक दुग्ध उत्पादक सँग सम्बन्धित सहकारी संस्था परिमाण 25,70,000 लिटर बजेट 1,28,50,000 सञ्चालन गर्न सकिने क्रियाकलापहरू तथा शर्तहरू दैनिक कम्तीमा 200 लिटर दूध संकलन गरेको वार्षिक कम्तीमा 200 दिन दूध संकलन गरेको प्रोत्साहन बापत प्रति लिटर बढ़ीमा 5 रुपियाँ र प्रति सहकारी बढ़ीमा 17,50,000 मात्र उपलब्ध गराउन सकिने मिल्क एटीएम अनुदान सहयोग कार्यक्रम आवेदक दुग्ध उत्पादक प्रशोधन संघ संस्थाहरू परिमाण एकवटा बजेट 5 लाख बढ़ीमा 90% खाद्य गुणस्तर प्रमाण प्राप्त उत्पादित दुग्ध तथा दुग्धजन्य पदार्थको लागि मात्र प्रशोधित तथा प्याकेजिङ भएको हुनुपर्ने
1: पेश गर्नुपर्ने आवश्यक कागजातहरू निवेदन र प्रस्ताव आवेदकको संस्थाको दर्ताको प्रमाण पत्र प्यान भ्याटको दर्ता प्रमाण पत्र र संस्था नवीकरणको प्रमाण पत्रको प्रतिलिपिहरू गत आर्थिक वर्ष 2082/83 लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि र कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपिहरू कृषक समूह समिति सहकारी संस्थाको हकमा सञ्चालक समितिको बैठकको निर्णयको प्रतिलिपि सम्बन्धित स्थानीय तहको उडाको तथा पशु सेवा शाखा कार्यक्रम सञ्चालनमा दोहोरो सहयोग नभएको वा नहुने कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने बिहोरा लेखिएको सिफारिस पत्र अघिल्लो 2 आर्थिक वर्षमा अनुदानको लागि प्रस्ताव आह्वान गरिएकोमा कुनै कार्यालयबाट अनुदान प्राप्त गरे वा नगरेको सो घोषणा पत्र र लागत साझेदारीमा कार्यक्रम गर्ने प्रतिबद्धता पत्र थप कागजात सम्बन्धी कार्यक्रम सञ्चालन मापदण्ड तथा कार्यालयको माग अनुसार हुनेछ।
0: पुनश्च यस सूचना निवेदन तथा परियोजना प्रस्तावको ढाँचा यस कार्यालय वा वेबसाइट https://bhlsec.gov.bat पनि प्राप्त गर्न सकिनेछ। साथै उल्लेखित कार्यक्रमहरूको लक्ष्य परिमाण तथा बजेट संशोधन भएमा सोही अनुसार हुनेछ। विस्तृत जानकारीको लागि सम्पर्क 9856065209 वा 065564792 मा सम्पर्क गर्न अनुरोध गरिन्छ।

नयाँ जडानको लागि सम्पर्क 98028 13424 र 98560 14175।

0: 107.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check.
3: यति बेला रातिको ठिक 10 बज्यो.
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ. सूचना तपाईँको अधिकार.
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर. मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 98560 6554.

0: नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा, तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। पहिरोले 18 दिनदेखि पूर्ण रूपमा ठप्प बनेको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीर सड़क दुईतर्फी सञ्चालनमा आएको छ। राजधानीको प्रमुख लाइफ लाइन मानिने यो खण्ड सुचारू भएसँगै 18 दिनदेखि जारी यात्रु र ढुवानी व्यवसायहरूको शास्त्रीय अन्त्य भएको छ। सड़क खुलेसँगै चितवनतर्फ रोकिएका करिब 1900 सवारी साधनलाई बुधबार साँझ काठमाडौँ पठाइएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज बिहानदेखि दुईतर्फी सवारी साधन निर्बाध रूपमा गोड्न थालेको छ। त्रिशुली नदीको कटानले फेदमै करिब 100 मिटर सड़क भाँसिएपछि त्यसको राजधानीसँगको मुख्य सड़क सम्पर्क विच्छेद भएको थियो। प्राविधिक टोलीले तीव्र गतिमा भित्ता काटेर नयाँ वैकल्पिक ट्र्याक निर्माण गरेपछि 18 दिनमा यातायात पूर्ण पूर्ववर्त अवस्थामा फर्किएको हो। नारायणगढ़ काठमाडौँ रूटका माइक्रो बस चालक तथा धनी राजु थापाले बाटो बन्द हुँदा गरेको व्यवस्थापन रोचक छ। उहाँले कृष्णवीरको दुवैतर्फ आफ्नो दुईवटा माइक्रो बस राखेर सेवा दिएको थियो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मुद्दत रकम झण्डै 14.5 अर्ब पुगेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अनुसार बिहिबार बिहानसम्ममा विभिन्न 9 वटा ब्याङ्कमा 10.80 करोड़ 26,67,898 रूपियाँ मुद्दा छ। त्यस्तै कोषका 2 वटा ब्याङ्कको मानडलर खातामा 2,39,30,731 रूपियाँ डलर जम्मा भएको छ। कार्यालय अनुसार सबै खातामा करिब 14.45 करोड़ 98,10,178 रूपियाँ जम्मा भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्र अस्पतालको सगृहको क्षमता थपिएको छ। प्राकृतिक विपद दुर्घटना अथवा अन्य कारणले मृत्यु भएका व्यक्तिहरूको शवलाई लामो समयसम्म सुरक्षित राखी व्यवस्थापन गर्न अस्पताललाई पोर्टेबल मर्चरी हाउस र सगृह हस्तान्तरण गरिएको हो। जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आह्वानमा नेपाल निर्माण गरिएको मर्चरी हाउस कास्कीका प्रमुख जिल्ला अधिकारी कुमार सिंह गुरूङले प्रतिष्ठानलाई हस्तान्तरण गर्नुभयो। प्रमुख जिल्ला अधिकारी गुरूङले मर्चरी हाउसको चाबी अस्पतालको फोरेन्सिक विभागका प्रमुख डाक्टर मदन बराललाई हस्तान्तरण गर्नुभएको हो। नयाँ सहगृहमा एकपटकमा 24 वटा शवहरू महिनासम्म सुरक्षित राख्न सकिने व्यवस्था छ। हाल अस्पतालमा पोस्टमार्टमका लागि 72 वटा शव राख्न सकिने ठाउँ छ भने 4 वटा शव राख्न मिल्ने कोल्ड रूम छ। बटेकोशीमा आएको बाढीपछि कास्कीमा पठाइएको 102 वटा सब व्यवस्थापन गर्न सकस परेपछि यहाँको सबगृहको क्षमतामा थप भए गरिएको हो। सब व्यवस्थापनको जिम्मेवारी आइपरेपछि त्यसबाट सिकेर यो निर्माण गरिएको हो। प्रमुख जिल्लाधिकारी गुरूङले भन्नुभयो, उहाँले विपदका समयमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै सबगृहको उचित प्रयोग र संरक्षण गर्न आग्रह समेत गर्नुभयो। शरद ऋतुमा मनासुलु हिमालारोहणका लागि यस वर्ष 466 जना विदेशी आरोही अनुमति लिएका छन्। पर्यटन विभागका निर्देशक सुरज घिमिरेका अनुसार बुधबारसम्म 342 पुरूष र 124 महिला आरोहीले मनासुलु आरोहणका लागि अनुमति लिएका छन्। नेपाली उनीहरू आरोहणका तयारीमा छन्। गोर्खाको चुमानी वृ गाउँपालिका एक सामा गाउँमा रहेको 8,163 मिटर अग्लो मनासुलु हिमालमा यस वर्ष आरोहण गतिविधि तीव्र भनेको छ। आरोहण अघि मनासुलु आधार शिविरमा परम्परागत पूजा समेत गरिएको छ। हिमाल आरोहण अघि पूजा गर्ने परम्पराले यात्रा सुखद र सफल हुने जनविश्वास रहेको छ। आरोहण तथा उनीहरूका सहयोगीहरू मनासुलु आधार शिविर पुगिसकेका छन्। अहिले आधार शिविरमा टेन्ट भरिएको छ। आरोहणका लागि आवश्यक सामग्री व्यवस्थापनसँगै हिमालको उच्च शिविरतर्फ जाने तयारी भइरहेको मनासुलु संरक्षण क्षेत्र क्याम्पको खाले जनाएको छ। नाचुलेजी मलारोनका लागि आएका सिङ्गापुरका एक नागरिकको मृत्यु भएको छ। मृत्यु हुने 50 वर्षीय लाउ बी सिंह भएको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। उत्तरी गोर्खाको चुमनेरी गाउँपालिकासम्म अवस्थित मलासुलु हिमालको दोस्रो क्याम्पबाट आधार शिविर बेस क्याम्पतर्फ फर्कने क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। बिहिबार करिब बिहान 6 बजे दोस्रो क्याम्पबाट बेस क्याम्पतर्फ फर्कने क्रममा पदमार्गमा हिँड्न कठिनाइ भएपछि उहाँ बाटैमै बस्नु भएको थियो। सो स्थानमा उहाँको मृत्यु भएको खबर बिहान 8:50 प्रहरीलाई प्राप्त भएको थियो। पर्यटन विभाग काठमाडौँबाट अनुमति लिएर एक्सपेडिसन्स प्रणाली लिमिटेड एजेन्सी मार्फत उहाँ मनासुलु हिमाल आरोहण लाउनुभएको थियो। उक्त एजेन्सी मार्फत आरोहणका लागि 15 जनाको समूह रहेको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। मृतक सिङ्गापुरका नागरिकको शव उद्धारको लागि सम्बन्धित ट्रेकिङ एजेन्सी मार्फत समन्वय भइरहेको प्रहरीको भनाइ छ। गोर्खामा हुलक्ष्य मार्फत घरमै राहदानी स्मार्ट पासपोर्टहरू प्राप्त गर्ने सेवा गरेको संख्या 550 भएको छ। जिल्ला हुला कार्यालय गोर्खा मार्फत गत वैशाख 15 गतेदेखि जिल्लाका विभिन्न स्थानमा घरमै राहदानी पुर्याउने सेवा सञ्चालन भइरहेको छ। गोर्खाका सहायक प्रमुख जिल्लाधिकारी नेत्र प्रसाद शर्माका अनुसार हालसम्म करिब 600 जनाले घरमै राहदानी प्राप्त गर्नका लागि फारम भरेका छन्। तीमध्ये 550 जनाले घरमै राहदानी बुझिसकेका छन् भने बाँकी सेवा गरेको राहदानी आउने क्रममा रहेको उहाँले बताउनुभयो। लायन्स क्लब अफ शुक्ला गण्डकीले गाछे पानी मुक्तिनाथ शुक्ला गण्डकी चौबन्दमा रहेका ज्येष्ठ नागरिकका लागि खाद्य सहयोग गरेको छ। बिहिबार क्लबले धाम परिसरमा नै पुगेर चामल नुन तेल लगायतका खाद्यान्न सामग्री सहयोग गरेको हो। तनहुँको शुक्लाखण्डकी सखरिन्टामा रहेको सुलभ पत्रधारी सहकारी संस्था लिमिटेडले प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा 27,777 रूपियाँ सहयोग गरेको छ। रसुवाको भुटेको सिको नदीमा आएको भीषण बाढी तथा विभिन्न स्थानमा गएको बाढी पहिरोबाट प्रभावित नागरिकको उद्धार राहत र पुनस्थापनका लागि सो रकम प्रदान गरेको सहकारीका अध्यक्ष रेशमलाल पौडेलले जानकारी दिनुभयो। साथै सहकारीले हराएको खोजी चाँडो होस् भन्दै घाइतेको स्वास्थ्य लाभ र मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। तनहुँको शुक्ला गण्डकी सखरिन्टारमा रहेको सुलभ पत्रधारी सहकारी संस्था लिमिटेडले प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा 27,777 रूपियाँ सहयोग गरेको छ। रसुवाको भुटेको सीमा आएको भीषण बाढी तथा विभिन्न स्थानमा गएको बाढी पहिरोबाट प्रभावित नागरिक उद्धार राहत र प्रस्थापनका लागि सो रकम प्रदान गरिएको सहकारीका अध्यक्ष रेशमलाल पौडेलले जानकारी दिनुभयो। साथै सहकारीले हराएको खोजी चाँडो होस् भन्दै घाइतेको स्वास्थ्य लाभ र मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। सरकारले साउदी अरबका वायु सेवा कम्पनीलाई पोखरा र भैरवा स्थित अन्तर्राष्ट्रिय विमानस्थलको ढोका खुल्ला गरेको छ। 15 भदौमा नेपाल र साउदी अरब बीचपछि हवाई सेवा सम्झौतामा अन्तिम हस्ताक्षर भएको छ। संस्कृति पर्यटन नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा प्रवक्ता जय नारायण आचार्यका अनुसार सो हस्ताक्षरले नेपाल लगायत नवनिर्मित विमानस्थलमा पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साउदी अरबका जहाजका लागि ढोका खुल्ला गरेको छ। सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै सम्मको लागि समाचार कक्षका सम्पूर्ण सँगै मौलीमा पनि बिताउने आज्ञा चाहन्छु। आजको लागि पनि हाम्रो सम्पूर्ण कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रो कार्यक्रमहरू पुनः प्रसारण छन्। सम्मको लागि सबैजना औषधि खानु बाँकी छ भने औषधि खाएर सारा शर्मेको तपाईँले राख्नु। तपाईँ सम्पूर्ण शुभरात्रि नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWS SHUKLAGANDEKI@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दोकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौं।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आजको प्रसारण यही अन्त्य हुन्छ। तपाईको बाँकी समय शुभ रहोस्। शुभरात्री।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
2: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562 62452।
4: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98 27 10 39 66 र 98 460 94 530।
5: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरी।
6: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
7: ओमकार।
6: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
7: ओमकार?
6: अनि घरमा पूजा सामग्री पनि छैन भने
7: ओमकार?
6: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको?
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदै। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
6: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560 50 834।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा,
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बफ ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
1: प्रोपाइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0 65 70 052, मोबाइल 98 560 28 587।
3: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डेनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98 560 33 398 र 98 465 10 950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प पोस्ट चौक। आज आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
0: पङ्खा
10: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
11: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
0: गतिलो ठाउँ चाहिँ कहाँ छ?
11: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
10: चेस्का बाजे चाहिँ छ पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
12: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौड़ा तनहुँ, प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303024।
13: टीवीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौड़ामा। टीवीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीवीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98560303982 र 97065320209।
14: टीवीएस साथ छ हाम्रो।
15: शुक्ला गण्डकी एफएम 97.6।
16: घटना दुर्घटना,
17: कला संस्कृति,
16: स्थानीय राष्ट्रिय
18: अन्तर्राष्ट्रिय खेलकुद,
17: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
19: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560605554।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्म 2083 साल असोज महिनाको 2 गते शुक्रबार भाद्र शुक्ल पक्षको सप्तमी तिथि अंग्रेजी मिति अनुसार सेप्टेम्बर 18 तारीक सन् 2026 नेपाल सम्मत 1146। आज महालक्ष्मी व्रत शुरू। सूर्योदय बिहान 5:51 हुनेछ भने सूर्यास्त साँझ 6:07 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट

सरकारको कार्यशैली विवाद व्यवस्थापन र सुशासनको अवस्थालाई लिएर संसदद्वारा आलोचना असोज 16 गते हुने महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन निवर्तमान सभापति देवालाई सभापति थापाको आग्रह कांग्रेस एकताका लागि महाधिवेशन सार्वजन गर्नलाई खकाको अपील मनासुलो हिमालय भ्रमणका क्रममा विदेशी नागरिकको मृत्यु पश्चिमाञ्चल क्षेत्र अस्पतालको सबगृहको क्षमता थप साउदीका वायु सेवालाई पोखरा र भैरवा विमानस्थल खुल्ला गर्दै हवाई सेवा सम्झौता चन्द्रमामा नयाँ विशाल खाडल खेला एसियाली खेलकुद महिला भलिबलमा नेपाल समूह

0: तपाईँको त्यो छिमेक
1: अब समाचार विस्तारमा सुन्नुहोस्। प्रतिनिधि सभाको बिहिबारको बैठकमा सांसदहरूले सरकारको कार्यशैली विपद व्यवस्थापन र सुशासन अवस्थालाई लिएर आलोचना गरेका छन्। प्राकृतिक विपदमा परेका नागरिकहरूको पीड़ामा सरकार गम्भीर नभएको र विदेशी सहयोगमा संचालित कार्यक्रमदेखि दैनिक उपभोग वस्तुहरूको अभावसम्मका विषयमा सांसदहरूले सरकारलाई सदन मार्फत सचेत गराएका छन्। राष्ट्रिय सुन्दरवादी राष्ट्रपाका सांसद बोध नारायण श्रेष्ठले भेटेको सिबारेपछि खोजी कार्यमा स्वास्थ्य भएको भन्दै आक्रोश व्यक्त गरेका छन्। उहाँले बारी बढी पीड़ित परिवारको पीड़ा सम्झँदै नदी र आसपासका क्षेत्रमा मात्र नभई सार्वजनिक भवन र मठ मन्दिर परिसरमा समेत उत्खनन गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। यस्तै नेकपा एमालेकी सांसद टुका भद्रा हमालले बाढ़ी र पहिरोका कारण क्षेत्रग्रस्त विद्यालय विद्यार्थीहरूको भविष्यबारे सरकारसँग जवाफ माग्नुभयो। एउटा बच्चाको विद्यालय बन्द हुनु भनेको कक्षा छुट्नु मात्र होइन, भविष्य अन्धकार हुनु हो। उहाँले भन्नुभयो, नेपाली कांग्रेसकी सांसद सीता थपलिया उर्मिलाले धादिङमा बाढ़ीले बगाएको 23 दिनसम्म सरकारले केही नगरेको भन्दै प्रश्न गर्नुभयो। के नेपालको नक्साबाट धादिङ जिल्ला हटेको हो? सांसद सीता थपलियाले वर्तमान सरकारको 100 दिनको कार्य सम्पादनमा प्रश्न उठाउँदै भन्नुभयो, 100 दिनमा कति घोषणा भयो भन्ने होइन, कति नागरिकको जीवनमा परिवर्तन आयो भन्ने हो। अब पुरानालाई गाली गरेर नयाँ बन्ने होइन, काम गरेर देखाउने समय हो। नेपाली कांग्रेसको सांसद विष्णु बहादुर खड्काले कर्णालीमा विशेषज्ञ चिकित्सकको चरम अभाव रहेको र ल्याबमा मेसिनहरू प्रयोगविहीन हुँदा गरीब नागरिकको अकालमा ज्यान गुमाउनु परेको बताउनुभयो। अर्कातर्फ राष्ट्रपतिका सांसद यज्ञमणि न्यौपानेले विदेशी दाताहरूले दिएका राहत सामग्री विमानस्थलको कार्गोमा वर्षौंदेखि थन्कनु लजास्पद भएको उल्लेख गर्नुभयो। एमाले सांसद यशोदा कुमारी बराले ग्यासको चरम अभावबारे बालिन सरकारलाई लक्षित गर्दै प्रश्न गर्नुभयो। के जनतालाई भोकै मारेर मार्न थालेको हो? नैतिकताको कुरो गर्ने सरकारले जनताको भोग देख्दैन। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले असोज 16 गते हुने महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन निवर्तमान सभापति शेरबहादुर देवाललाई आग्रह गरेका छन्। बिहिबार पार्टीको केन्द्रीय कार्य समिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीको आन्तरिक मतभेदलाई थाती राखेर वृहत हितका लागि लचकता अपनाउन आग्रह गरेका छन्। देवालले महाधिवेशनको उद्घाटन गरिदिँदा आफूहरूका लागि सम्मानको विषय हुने तर्क गरेका हुन्। उहाँले पार्टी विधानको पनि अब देवाललाई सभापति बन्न नदिने स्मरण गराउनुभयो। महाधिवेशनको दिनमा पूर्व पार्टी सभापतिज्यू आएर महाधिवेशनको उद्घाटन गरिदिनु हाम्रा लागि ठूलो सम्मानको विषय हो, उहाँले भन्नुभयो। पार्टीको विधानले पनि अब उहाँ पुनः सभापति हुने होइन, महाधिवेशनबाट नयाँ सभापति चयन हुने व्यवस्था गरेको छ। त्यसैले उहाँको पूर्व सम्मान विदाई हुने समय पनि यही हो। सभापति थापाले सबै पक्षलाई समेटेर अघि बढ्न आफू अझैसम्म लचक हुन तयार रहेको बताउनुभयो। सभापति थापाले पार्टीका विभिन्न तहमादेखि एका मतभिन्नतालाई पछ्याउँदै अबको महाधिवेशनलाई एउटा भव्य उत्सवको रूपमा सफल बनाउनु पर्नेमा जोड़ दिनुभयो। थापाले पार्टीको वृहत्तर हितलाई केन्द्रमा राख्दै अघि बढ्न सके मात्र कांग्रेस आगामी दिनमा थप शक्तिशाली बन्ने दावी गर्नुभयो। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले पार्टीभित्रको एकता कायम गर्न 15 महाधिवेशनको कार्यतालिका केही समय स्थगित गरेर सम्वाद अघि बढ़ाउन सभापति गगन कुमार थापालाई आग्रह गरेका छन्। खड्काले बिहिबार सामाजिक सञ्जाल मार्फत पार्टीलाई सम्बोधन गर्दै महाधिवेशनको प्रक्रिया अगाडि बढ़ाउनु अघि पार्टीका सबै पक्षबीच सहमति र एकताको वातावरण बनाउनु पर्ने धारणा राख्नु भएको हो। उहाँले 14 महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाका तथा पार्टीका अग्रज नेता सँग तत्काल वार्ता र सम्वाद शुरू गर्न थापालाई सुझाव दिएका छन्। पार्टीको सम्पूर्ण एकता अझै सम्भव रहेको विश्वास रहेको उहाँले बताउनु भएको छ। खड्काले छुट्टा छुट्टै अधिवेशनको प्रक्रिया अघि बढ़ेकोमा कांग्रेसभित्र विभाजनको अवस्था आउन सक्ने चेतावनी समय दिएका छन्। उहाँका अनुसार दुईवटा अलग अलग अधिवेशन रोक्न नसक्ने पार्टी विभाजन रोक्न कठिन हुन सक्छ। कांग्रेसमा विभाजनको अवस्था सिर्जना भए संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका अन्य राजनीतिक दलहरूमा समेत त्यसको प्रभाव पर्न सक्ने आशंका खड्काले व्यक्त गरेका छन्। पहिरोले 18 दिनदेखि पूर्ण रूपमा ठप्प बनेको पृथ्वी राजमार्ग अन्तर्गतको धादिङको कृष्णवीर सड़क दुईतर्फी सञ्चालनमा आएको छ। राजधानीको प्रमुख लाइफ लाइन मानिने यो खण्ड सुचारू भएसँगै 18 दिनदेखि जारी यात्रु र ढुवानी व्यवसायहरूले शास्त्रीय अन्त भएको छ। सड़क खुले लगत्तै चितवनतर्फ रोकिएका करिब 1900 सवारी साधनलाई बुधबार साँझ काठमाडौँ पठाइएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर बौडेलका अनुसार हिजो बिहानदेखि दुईतर्फी सवारी साधन निर्वाध रूपमा गोड्न थालेका छन्। त्रिशुली नदीको कठानले फेदमै करिब 100 मिटर सड़क भाँसिएपछि देशका राजधानीसँगको मुख्य सड़क सम्पर्क विच्छेद भएको थियो। प्राविधिक टोलीले तीव्र गतिमा भित्ता काटेर नयाँ वैकल्पिक ट्र्याक निर्माण गरेपछि 18 दिनमा यातायात पूर्ववर्त अवस्थामा फर्किएको हो। नारायणगढ़ काठमाडौँ रूटका माइक्रोबस चालक तथा धनी राजु थापाले बाटो बन्द हुँदा गरेको व्यवस्थापन रोचक छ। उहाँले कृष्णवीरको दुवैतर्फ आफ्नो दुईवटा माइक्रोबस राखेर सेवा दिएका थिए। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा मौजदा रकम झण्डै 14.5 अर्ब पुगेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार बिहिबारका बिहानसम्ममा विभिन्न 9 ब्याङ्कमा 10 अर्ब 80,26,64,898 रूपियाँ मौजदा छ। त्यस्तै कोषका 2 ब्याङ्कमा रहेको डलर खातामा 2,39,30,731 अमेरिकी डलर जम्मा भएको छ। कार्यालयका अनुसार सबै खातामा गरी 14,45,98,10,178 रूपियाँ जम्मा भएको कोषमा जम्मा भएको रकमबाट रसाको बुटेको सिनारीमा आएको बाढ़ीबाट पीड़ितहरूलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब निकासा भइसकेको छ। सरकारले हालै रसुवाका बाढ़ी प्रभावित परिवारलाई आवास भाडा र अन्य आवश्यक खर्च व्यवस्थापनका लागि मासिक रकम उपलब्ध गराउने निर्णय गरिसकेको छ। जस अनुसार 4 सदस्यसम्मको परिवारलाई 15,000 प्रत्येक सदस्य थपेका लागि 2,000 अतिरिक्त उपलब्ध गराइनेछ। भारत भ्रमणमा रहेका अर्थमन्त्री सोयम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमण बीच भेटवार्ता भएको छ। हिजो बेलुकी नयाँ दिल्लीमा रहेको भारतीय वित्त मन्त्रालयमा उहाँहरूबीच भेटवार्ता भएको हो। त्यस क्रममा उहाँहरूबीच भोटेकोशी बाढ़ीपछिको पुनर्निर्माण व्यापार लगानी ऊर्जा कनेक्टिभिटी लगायतका विषयमा छलफल भएको दिल्लीमा रहेको नेपाली दूतावासले जनाएको छ। भारत सरकारको निमन्त्रणामा अर्थमन्त्री वाग्ले 3 दिने भ्रमणका लागि हिजो नयाँ दिल्ली जानुभएको हो। भ्रमणका क्रममा अर्थमन्त्री वाग्ले विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ। आज बिहान पूर्व विदेश सचिव श्याम शरणले आयोजना गर्ने उच्च स्तरीय कूटनीतिक संवादमा वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनेछ। त्यसपछि विदेश मन्त्री जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ। सरकारले फोहोर मैला व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य सहित नयाँ विधेयक संघीय संसदमा पेश गरेको छ। फोहोर मैला व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन वर्गीकरण गर्न बनेको विधेयक 2083 शून्य फोहोर चक्रीय अर्थतन्त्र र उत्पादकको विस्तारित जिम्मेवारी जस्ता नयाँ र विश्वव्यापी रूपमा अभ्यास भइरहेको अवधारणालाई समेटिएको छ। नयाँ विधेयकले फोहोर व्यवस्थापनमा संघीय प्रादेशिक र स्थानीय तहको भूमिका र अधिकारलाई स्पष्ट रूपमा बाँडफाँड गरेको छ। संघीय सरकारले नीति मापदण्ड निर्माण र राष्ट्रिय फोहोर मैला सूचना प्रणाली डाटाबेस स्थापनाको काम गर्नेछ। प्रदेश सरकारले पालिकाहरूबीच समन्वय गर्ने र प्रादेशिक स्तरका प्रशोधन केन्द्र निर्माणमा सघाउने जिम्मेवारी पाएको छ। त्यस्तै फोहोरको संकलन ढुवानी प्रशोधन र अन्तिम विसर्जनको मुख्य दायित्व पालिकालाई तोकिएको छ। यस्तै नागरिकले आफ्नो घर वा भान्साबाट निस्कने फोहोरलाई कुहिने नकुहिने र जोखिमयुक्त गरी स्रोतमा नै अलग अलग छुट्याएर मात्र संकलन केन्द्र वा गाडीमा पठाउनु पर्ने विषय विधेयकमा उल्लेख छ। फोहोर जथाभावी फाल्ने चलाउने छुट्याइएको फोहोर मिसाउने वा व्यवस्थापन अवरोध गर्नेलाई कसुरको प्रकृति हेरी 1,000-10,00,000 रूपियाँसम्म जरिवानाउने व्यवस्था गरिएको छ। वातावरण प्रदूषण रोक्न सरकारले तोकेको मापदण्ड भन्दा कम गुणस्तरका प्लास्टिकका झोला वा सामग्रीको उत्पादन बिक्री वितरण र प्रयोगमा रोक लगाउन सक्ने अधिकार पालिकालाई दिएको छ। विधेयकको फोहोरबाट प्रारम्भिक मल बायोग्यास र ऊर्जा उत्पादनलाई उच्च प्राथमिकतामा राखेको छ। पुनः प्रयोग गर्न मिल्ने सामग्री संकलनका लागि समुदायमा आधारित फोहोर बैंक स्थापना गर्न सकिने व्यवस्था विधेयकमा रहेको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्र अस्पतालको सबगृहको क्षमता बढाइएको छ। प्राकृतिक विपद, दुर्घटना वा अन्य कारणले मृत्यु भएका व्यक्तिहरूको शवलाई लामो समयसम्म सुरक्षित राखी व्यवस्थापन गर्न अस्पताललाई पोर्टेबल मर्सरी हाउस सबगृह हस्तान्तरण गरिएको हो। जिल्ला प्रशासन कार्यालय कास्कको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आह्वानमा निर्माण गरिएको मर्सरी हाउस कास्कीका प्रमुख जिल्लाधिकारी कुमान सिंह गुरूङले प्रतिष्ठानलाई हस्तान्तरण गर्नुभयो। प्रमुख जिल्लाधिकारी गुरूङले मर्सरी हाउसको चाबी अस्पतालको फोरेन्सिक विभागका प्रमुख डाक्टर मदन बराललाई हस्तान्तरण गर्नुभएको हो। नयाँ शवगृहमा एक पटकमा 24 शवहरू महिनौसम्म सुरक्षित राख्न सकिने व्यवस्था छ। हाल अस्पतालमा पोस्टमार्टमका लागि 72 शव राख्न सकिने ठाउँ छ भने 4 शव राख्न मिल्ने कोल्ड रूम छ। भोटेकोसीमा आएको बाढीपछि कास्के पठाइएको 102 शवहरू व्यवस्थापन गर्न सकस परेपछि यहाँको शवगृहको क्षमता थप गरिएको हो। शव व्यवस्थापनको जिम्मेवारी आइपरेपछि त्यसबाट सिकेर यो निर्माण गरिएको हो, प्रमुख जिल्लाधिकारी गुरूङले भन्नुभयो। उहाँले विपदका समयमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै शवगृहको उचित प्रयोग र संरक्षण गर्न आग्रह समेत गर्नुभयो। शरद ऋतुमा मनासुलो हिमाल आरोहणका लागि यस वर्ष 466 जना विदेशी आरोहीहरूले अनुमति लिएका छन्। पर्यटन विभागका निर्देशक सुरज घिमिरेका अनुसार बुधबारसम्म 342 पुरूष र 124 जना महिला आरोहीहरूले मनासुलो आरोहणका लागि अनुमति लिएका हुन्। उनीहरू आरोहणको तयारीमा छन्। गोर्खाको चमौनी वीरगाउँपालिका एक्सामा गाउँमा रहेको 8163 मिटर अग्लो मनासुलो हिमालमा यस वर्ष आरोहण गतिविधि तीव्र बनेको छ। आरोहण अघि मनासुलो शिविरमा परम्परागत पूजा समेत गरिएको छ। हिमाल आरोहण अघि पूजा गर्ने परम्पराले यात्रा सुखद र सफल हुने जनविश्वास रहेको छ। आरोही तथा उनीहरूका सहयोगीहरू मनासुलो आधार शिविर पुगिसकेका छन्। अहिले आधार शिविर टेन्टले भरिएको छ। आरोही आरोहणका लागि आवश्यक सामग्री व्यवस्थापन सँगै हिमालको उच्च शिविरतर्फ जाने तयारी भइरहेको मनासुलो संरक्षण क्षेत्र एक्याम गोर्खाले जनाएको छ। मनासुलो हिमालारोहणका लागि आएका सिंगापुरका एक नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा 50 वर्षीय लवी सिंह भएको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायब परीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। उत्तरी गोर्खाको जोमनबिरी गाउँपालिका समागाउँ स्थित मनासुलो हिमालको दोस्रो क्याम्पबाट आधार शिविर बेस क्याम्पतर्फ फर्कने क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। बिहिबार बिहान करिब 6 दोस्रो क्याम्पबाट बेस क्याम्पतर्फ फर्कने क्रममा पदमार्ग हिँड्न कठिनाई भएपछि उहाँ बाटैमै बस्नु भएको थियो। सोही स्थानमा उहाँको मृत्यु भएको खबर बिहान 8:50 प्रहरीलाई प्राप्त भएको थियो। पर्यटन विभाग काठमाडौँबाट अनुमति लिएर आइटके एक्सपेक्टेसन्स प्राली लिमिटेड एजेन्सी मार्फत उहाँ मनासुलो हिमाल आरोहणमा आउनुभएको थियो। उक्त एजेन्सी मार्फत आरोहणका लागि 15 जनाको समूह रहेको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। मृतक सिंगापुरका नागरिकको शव उद्धारका लागि सम्बन्धित रुकिङ एजेन्सी मार्फत समन्वय भइरहेको प्रहरीको भनाइ छ। गोर्खामा उल्लाको सेवा मार्फत घरमै राहदानी पासपोर्ट प्राप्त गर्ने सेवा गरेको संख्या 550 रहेको छ। जिल्ला उल्ला कार्यालय गोर्खा मार्फत गत वैशाख 15 गतेदेखि जिल्लाका विभिन्न स्थानमा घरमै राहदानी पुर्याउने सेवा सञ्चालन हुँदै आएको छ। गोर्खाका सहायक प्रमुख जिल्लाधिकारी नेत्र प्रसाद शर्माका अनुसार हालसम्म करिब 600 जनाले घरमै राहदानी प्राप्त गर्नका लागि फारम भरेका छन्। तीमध्ये 550 जनाले घरमै राहदानी बुझिसकेका छन् भने बाँकी सेवाग्राहीको राहदानी आउने क्रम रहेको उहाँले बताउनुभयो। सरकारले गत चैत्र 13 गते बसेको मन्त्री परिषद बैठकबाट हुलाक मार्गतर्फ नागरिकको घर घरमा राहदानी पुर्याउने निर्णय गरेको थियो। सोही निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय गोर्खा बीच वैशाख 15 गते सम्झौता भएपछि कार्यालयमा यो सेवा शुरू गरिएको जिल्ला हुलाक अधिकृत विनोद गैरीले जानकारी दिनुभयो। सेवा सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयमै हुलाकको छुट्टै काउन्टर स्थापना गरी कर्मचारी खटाइएको छ। लाइन क्लब अफ शुक्लागण्डकी लेगा सेवानी स्थित मुक्तिनाथ शुक्लागण्डकी चियावन धाममा रहेको ज्येष्ठ नागरिकका लागि खाद्यान्न सहयोग गरेको छ। बिहिबार क्लबले धाम परिसरमा नै पुगिएर चामल नुन तेल आवश्यक खाद्यान्न सामग्री सहयोग गरेको हो। तनहुँको शुक्लागण्डकी सखरेन्टारमा रहेको सुलभतारी सहकारी संस्था लिमिटेडले प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा 27,770 रूपियाँ सहयोग गरेको छ। रसुवाको भुटेको सिन्धीमा आएको भीषणबारी तथा विभिन्न स्थानमा गएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकको उद्धार राहत र पुनस्थापनका लागि सो रकम प्रदान गरिएको सहकारीका अध्यक्ष रेशमलाल पौडेले जानकारी दिनुभयो। साथै सहकारीले हराएको खोजी चाँडो होस् भन्दै घाइतेहरूको स्वास्थ्य लाभ र मृतक प्रति श्रद्धांजली व्यक्त गरेको छ। यानी शुक्लागण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
0: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658-590-511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654-14-245, 0654-14-345।
9: ओइ वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
8: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
11: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0658-570-744।
3: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560-77987।
5: कता हिँडेको हो आइफोन हातमा लिएर?
9: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ, तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
12: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231। चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
13: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
5: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
13: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
5: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौंडा ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
13: प्रोपाइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816566187।
14: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
15: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
14: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा, स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।